0: अधिकारी आचार्य उपाध्याय ओली कडेल कोइराला गौतम जोशी खनाल दाहाल पाण्डे पोखरेल पन्त पौडेल लगायत पर्छन्। यी थर नेपाली समाजमा सामान्यतया अन्य समुदायसँग पनि जोडिएर चिनिन्छन्। तर आयोगको दस्तावेजमा तीनै थर दलित समुदायले पनि प्रयोग गर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। यसको अर्थ एउटै थर भएका सबै व्यक्ति एउटै जातका हुन्छन् भन्ने सामाजिक बुझाइ सही नरहेको देखिएको छ। उदाहरणका लागि पाण्डे भन्ने थर सुन्दा एउटा निश्चित समुदायको मानिस भन्ने अनुमान लगाउन सकिन्छ। तर आयोगको तथ्याङ्कमा पाण्डे थर दलित समुदायले पनि प्रयोग गर्ने थरका रूपमा सूचीकृत छ। त्यस्तै अधिकारी आचार्य उपाध्याय ओली वा गौतम जस्ता थर पनि दलित समुदायले प्रयोग गर्दै आएको आयोगको तथ्याङ्क छ। तथ्याङ्क अनुसार पहाड़ी दलितले प्रयोग गर्ने थरहरूमा विश्वकर्मा समुदायले प्रयोग गर्ने थरहरूको संख्या 358 रहेको छ भने मधेसी दलितले प्रयोग गर्ने केही थरहरूमा चमार समुदाय 31, धोबी समुदाय 42, डोम समुदाय 19, मुसर समुदाय 17, अन्य 97, गैर दलितका थर 41 रहेका छन्। त्यस्तै पहाड़ी दलितले प्रयोग गर्ने थर विश्वकर्मा समुदाय 358 छन् भने परियार समुदाय 296, मिजार समुदाय 233, अन्य 65, गैर दलितका थर 214 रहेका छन्। कानून न दलित समुदाय भन्नाले विगतमा वर्णाश्रम व्यवस्थाका आधारमा अछूतको व्यवहार गरिएका आर्थिक राजनीतिक सामाजिक सांस्कृतिक शैक्षिक रोजगारी लगायत राज्यको समग्र क्षेत्रबाट उत्पीड़न अपमान बहिष्कार कारमा पारिएका श्रमशिप र कलाका माध्यमबाट राज्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याएका ऐतिहासिक श्रमजीवी समुदाय हुन्। पहिचानकै सकसमा दलित शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
1: 8 वर्ष यता विभिन्न कारणले अड्किएको संघीय निजामती सेवा ऐनको मस्यौदा 55-30 को प्रावधान राखेर टुंगो लगाइँदैछ। अर्थ मन्त्रालयले दोहोर्याएर 55-30 को प्रावधानलाई सहमति दिएको छ। यो भनेको 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाश पठाउने प्रस्ताव हो। यति बेला निजामती विधेयकमा 55-30 प्रावधान सबैभन्दा चर्चित विषय हो। 55-30 को प्रावधान लागू हुन्छ कि हुन्न भन्ने विषय अहिले निजामती क्षेत्रमा मात्र नभई अन्य क्षेत्रमा पनि चर्चा र बहसको विषय बनेको छ। 55-30 अर्थको सहमति शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
0: पत्रिकामा टेण्डरका विज्ञापन प्रकाशित गर्न निषेध गर्ने गरी भएको सार्वजनिक खरिद ऐन संशोधनको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। पत्रिकामा सूचना तथा विज्ञापन प्रकाशनमा पूर्व प्रतिबन्ध लगाइएको विषयमा सार्वजनिक खरिद ऐन 2063 गरिएको संशोधन उपलको रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी भएको हो। प्रधान न्यायाधीश मनोज कुमार शर्मा, न्यायाधीशहरू विनोद शर्मा, सारंगा सुवेदी, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेल सहितको 5 सदस्यीय संवैधानिक इजलासले सार्वजनिक खरिद ऐनमा संशोधन गर्नु पर्नेको कारण माग गरेको हो। इजालसले मुद्दाको विषयवस्तु अन्तिम सुनवाईको बखतमा नै निक्योल गर्नुपर्ने प्रकृतिको रहेको उल्लेख गर्दै अन्तरिम आदेश दिन भने इन्कार गरेको छ। सार्वजनिक खरिद ऐन संशोधनमाथिको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
1: विदेशी नागरिकको बसाई नियमन गर्दै सरकार शीर्षकमा गोर्खापत्र खबर लेख्छ। विदेशी नागरिकको नेपाल बसाई अनुशासित र नियमसंगत बनाउन सरकारले नियमित अनुगमन गर्ने भएको छ। नेपालमा बस्ने अनुमति पाएका विदेशी नागरिकको सुविधा तथा उनीहरूका चालचलन र गतिविधिमाथि सूक्ष्म निगरानी गर्दै गलत प्रक्रियाकलाप गरेको पाइएमा देश निकाला गर्ने सम्मको नीतिलाई सरकारले अवलम्बन गर्ने भएको हो। सुशासन र पारदर्शिताको नीति कार्यान्वयन गर्न र विदेशी नागरिकको बसाई नियमसंगत बनाउन परराष्ट्र गृह मन्त्रालयसँगै अध्यागमन विभागले एकीकृत अवधारणामा काम गरिरहेका छनृ।

0: नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। प्रतिनिधि सभा बैठकमा सांसदहरूको अनुपस्थितिलाई लिएर आलोचना आउन थालेको छ। सांसदको प्रमुख काम कानून निर्माणकै लागि बसेको बैठकमा अधिकांशको अनुपस्थिति देखिएपछि संसदको प्रभावकारितामाथि समेत प्रश्न उठेको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा गणपूर्वक संख्या पुगेन। दिउँसो 1 बजे बैठक शुरू हुँदा 223 सांसद उपस्थित थिए।
2: एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ जेएन थपलिया विरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। हेटौडा स्थित संसदीय दलको कार्यालयमा 18 जना प्रदेश सभा सदस्यको हस्ताक्षर सहित थपलियालाई हटाएर पूर्व मन्त्री किरण थापा मगरलाई दलको नेता चयन गर्न माग गर्दै अविश्वास प्रस्ताव दर्ता गरिएको हो।
1: विधान महाधिवेशन वा महाधिवेशन प्रतिनिधि परिषद अधिवेशनबाट एमालेको नेतृत्व पुनर्गठन गर्नुपर्ने महासचिव शंकर पोखरेलको प्रस्तावलाई अध्यक्ष केपी शर्मा ओलीले होल्ड गरेका छन्। नेतृत्व पुनर्गठनबारे अध्यक्ष र महासचिव बीच मतभेद भएपछि निर्वाचन समीक्षा प्रतिवेदन समेत थाती राखिएको छ।
2: कोशी प्रदेश सरकारमा नेपाली कंग्रेसबाट प्रतिनिधित्व गर्ने 4 मन्त्री र 1 राज्यमन्त्रीले पदबाट राजीनामा दिएका छन्। केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच नयाँ सत्ता गठबन्धन बनेपछि कंग्रेस प्रदेश सरकारबाट बाहिरिएको हो।
1: सर्वोच्च अदालतको संवैधानिक इजलासले पत्रिकामा टेण्डरका विज्ञापन प्रकाशित गर्न निषेध गर्ने गरी भएको सार्वजनिक खरिद ऐन 2063 संशोधन उपहरको रिटमा सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ।
2: सरकारले देशभरका सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता कायम गर्ने भएको छ। सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज र सूचना प्रविधि मैत्री बनाउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नयाँ मार्गदर्शन स्वीकृत गरी कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
1: गरिमा विकास बैंक लिमिटेडको प्रवर्धन तथा गरिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा संचालित सामूहिक लगानी कोष गरिमा म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुल्लामुखी योजना गरिमा सुवर्ण योजनाको इकाइहरूको नियमित बिक्री, पुनर्खरीद तथा अनलाइन दर्ता एवं कारोबार प्रणाली संचालनमा आएको छ।
2: विदेशमा रहेका गैर आवासीय नेपाली एनआरएनएलाई लक्षित गरी स्थापना गरिएको 10 अर्ब रूपियाँको एनआरएनए फण्डमा लगानीका लागि बाटो खुलेको छ। एनआरएनए नेपाल डेभलपमेन्ट फण्ड लिमिटेडले प्रस्ताव गरेको 10 अर्ब रूपियाँ बराबरको लगानी परियोजना छिट्टै कार्यान्वयन गर्ने तयारी गरिएको छ।
1: उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहवर अन्सारीले पेट्रोलियम पदार्थको कालोबजारी गर्ने पेट्रोल पम्प, पेट्रोल ढुवानी गर्ने ट्याङ्कर तथा ग्यास डिलरको इजाजत खारेज गर्ने समूहको अधिकतम कार्यवाही गर्न सम्बन्धित निकायलाई अनुरोध गरेका छन्। समितिले बुधबार सिंहदरबारमा आयोजना गरेको अत्यावश्यक दैनिक खाद्य वस्तुको सहज आपूर्ति व्यवस्थापनबारे सरकारवाला निकायसँगको छलफलमा उनले सम्बन्धित निकायलाई सो अनुरोध गरेका हुन्।
2: अब शेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि स्थिर रहेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार यस दिन नेप्से परिसूचक 0.55 अंक 0.02% बढ़ेर 2642.40 अंकमा बन्द भएको हो। यसअघि गत मंगलबार पनि नेप्से परिसूचक स्थिर रहेको थियो। उक्त दिन नेप्से परिसूचक 0.79 अंक अर्थात 0.03% बढ़ेको थियो।

0: को एक मात्र डीटीएच के बाद डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। चीनका पूर्व प्रधानमन्त्री झु रोङजीको 97 वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि बिरामी पर्नुभएका उहाँको बुधबार बेजिङमा निधन भएको हो। स्पष्ट अभिव्यक्तिका लागि चर्चित झुले चीनको अर्थतन्त्रलाई सुधार र खुल्लापनको बाटोमा अगाडि बढ़ाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको चिनिया समाचार समिति सिन्ह्वाले जनाएको छ।
4: अर्जेन्टिनाका सुपरस्टार लियोनल मेस्सीले बुधबार आफूले धेरै लामो समयसम्म फुटबल खेलिरहने कि नरहने भन्नेमा गम्भीर शंका रहेको बताएका छन्। विश्वकप 2022 अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएका मेस्सीले यसपालिको विश्वकपमा टोलीलाई फाइनलसम्म पुर्याएका थिए। तपाई बिना म के गर्नेछु, मलाई थाहा छैन, कसरी अगाडि बढ़ने भन्ने पनि थाहा छैन। मैले त फुटबल मात्र खेल्दै आएको थिएँ, तर अब धेरै लामो समयसम्म यसरी खेलिरहने कि नरहने भन्नेमा मलाई गम्भीर शंका छ। बुवा जोर्गे मेस्सीको निधनपछि विचित्र बनेका 39 वर्षीय मेस्सीले सामाजिक सञ्जालमा लेखेका छन्। उनका बुवा तथा एजेन्ट समेत रहेको जागेर्गोको गत साता 68 वर्षको उमेरमा निधन भएको थियो।
3: अब विचार विश्लेषणको पालो। कंग्रेसमा एकताको खोजी शीर्षकमा बद्री प्रसाद पाण्डेको विचार नागरिक दैनिकमा छापिएको छ। लोकप्रिय छवि बनाउन सफल नयाँ नेतृत्वले सबै धारलाई समेट्ने उदारता देखाउन सक्यो भने त्यसले पार्टीलाई मात्र जोगाउने छैन, स्वयं नेतृत्वको राजनीतिक कद, परिपक्वता र दूरदर्शितालाई पनि स्थापित गर्नेछ। कंग्रेसभित्र विचारको विविधता रहोस्, नेतृत्वका लागि प्रतिस्पर्धा होस्, असहमति होस्, तर असहमति शत्रुता नबनोस्। प्रतिस्पर्धा विभाजनमा परिणत नहोस्, बहुमतले शासन गरोस् तर अल्पमतलाई सम्मान गरोस्। नेतृत्वले निर्णय गरोस् तर फरक मत सुन्ने संस्कार पनि राखोस्।
4: बदल्ने के सुधार्ने शीर्षकमा दिपेश घिमिरेको विचार कान्तिपुर दैनिकमा छापिएको छ। परिवर्तनका नाममा पुरानो सबैलाई अस्वीकार गर्ने विषय राजनैतिक रूपमा अति आकर्षक देखिन्छ, तर शासन सञ्चालनको दृष्टिकोणले त्यो अत्यन्तै जोखिमपूर्ण छ। वास्तविक परिवर्तन भनेको विगतका असल अभ्यासलाई संरक्षण गर्दै कमजोरीहरूलाई साहसपूर्वक सुधार गर्दै विद्यमान संस्थाप्रति नागरिकको विश्वास बढ़ाउने नयाँ संस्कृतिको विकास गर्नु हो। गर्ल्स प्लस सिद्धान्तको दृष्टिकोणबाट वर्तमान देशको अवस्थालाई विश्लेषण गर्दा नयाँ नेतृत्वलाई 5 सन्देश दिन सकिन्छ। पहिलो, विनाश होइन सुधारवादी बाटो छिटो सहज र प्रभाव कारी हुन्छ। विनाशले क्षणिक लोकप्रियता दिन सक्छ, तर सुधारवादी बाटोले दीर्घकालीन संस्थागत र स्थायित्व नागरिक विश्वास बढ़ाउन सक्छ। दोस्रोमा, नागरिक विश्वास साना सफलताबाट जागृत गर्न सकिन्छ। तेस्रोमा, संस्थाहरू कानूनी व्यवस्थाले मात्र बलिया हुँदैनन्, कुनै पनि संस्थाको वास्तविक शक्ति त्यसको संस्थागत संस्कृति कर्मचारीको व्यवहारमा निर्भर गर्दछ। चौथोमा, नयाँ प्रणाली प्रयोगशालाबाट नभई समाजबाट
5: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
5: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल,
6: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
5: प्रोप्राइटर प्रतीक्षा दाहाल,
6: सम्पर्क नम्बर 9813655553
5: र 9843280 49।
7: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
8: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
7: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
8: हाम्रा सेवाहरू
7: दाँत नदुखाइ खोल्ने,
8: दाँत भर्ने, दाँतको आसुति गर्ने,
7: दाँतको एक्सप्रेस सुविधा,
8: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
8: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट
9: रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथिपरा डेन्टल
7: ध्यान दिनै पर्ने कुरा।
9: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल
10: पाथिपरा डेन्टल, हातबारी नगरपालिका एक, हातलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 4 20 50 541।

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
1: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
2: साझा खबर CINखबर.com CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
3: आज 2083 साल साउन 28 गते बिहिबार, अगस्त 13 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन शुक्ल पक्षको प्रतिपदा तिथि, गुला पर्व प्रारम्भ, विश्व सुलेखन दिवस।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
3: प्रहरीको पोशाक खरिदको विवरण उपलब्ध गराउन संसदीय समितिको निर्देशन, सांसद र प्रहरी प्रमुख बीच नै नोकझोक, कांग्रेस पूर्व सभापति देउबा आज स्वदेश फर्किँदै।
2: देशभर मनसुनी वायुको प्रभावका कारण अधिकांश भूभागमा पानी पर्ने सम्भावना, खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन राष्ट्रिय सभा अध्यक्षद्वारा सरकारको ध्यान आकर्षण, भाका दिएको म्याद सकिँदा पनि सर्पको टोकाई विरूद्धको औषधि आपूर्ति हुन सकेन।
3: खाद्यले आफ्ना उत्पादनको बजार व्यवस्थापनका लागि आजदेखि नयाँ रणनीति बनाउँदै, मासु र अण्डाको मूल्य बढ़दा पनि किसान घाटामा, बिचौलियाको हालिमुहाली।
2: अमेरिकाद्वारा बालबालिकाको खोप कार्यक्रममा गरिएको परिवर्तनको विश्व स्वास्थ्य संगठनद्वारा आपत्ति, व्यापारिक जहाज कब्जा गरी प्रतिकार गर्ने रूसी राष्ट्रपतिको चेतावनी, ब्राजिलमा प्राकृतिक वनस्पति घट्दा एल निनोको प्रभाव,
3: र सोलुखुम्बुमा तेस्रो संस्करणको रेड पाण्डा म्याराथन हुने, पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिण्टनको अन्तिम खेल भोलि, बुटवलमा अन्तर्राष्ट्रिय आमन्त्रित पुरूष भलिबल प्रतियोगिता असोज दोस्रो साता।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: साझा खबरको सबैभन्दा शुरूमा, सुशासन र भ्रष्टाचार अन्त्यका लागि संसददेखि सरोकारवाला बीच चलिरहेको बहसको प्रसंग।
2: नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आफ्ना कर्मचारी तथा निर्वाचन प्रहरीका लागि खरिद गरेका पोशाक लगायतका सामग्रीमा सार्वजनिक खरिद प्रक्रिया र खर्चमाथि प्रश्न उठेपछि संसदको सार्वजनिक खरिद अनुगमन समितिले छानबिन अघि बढ़ाएको छ। समितिले हिजो गृह सचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेललाई बैठकमा बोलाएर खरिद प्रक्रिया लगायत तथा व्यवस्थापन बारे जानकारी लिएको छ। बैठकमा सांसदहरूले उजुरीका विषय गम्भीर रहेको भन्दै विस्तृत छानबिनमा जोड़ दिएका छन्। बैठकमा उपस्थित भएका गृह सचिव तथा दुवै आईजीपीले भने सार्वजनिक खरिद ऐन अनुसार नै खरिद गरिएको जिकिर गर्नुभएको थियो। बैठकले 15 दिनभित्र खरिद सम्बन्धी विवरण उपलब्ध गराउन समेत निर्देशन दिएको छ। खास गरी प्रहरीको गत वर्षको खरिदको विषयमा छानबिनको माग गरिएको हो। तत्कालीन आईजीपी दीपक थापाको कार्यकालमा खरिद प्रक्रिया शुरू भएको थियो। निश्चित केही कम्पनीलाई मात्रै मिल्ने प्राविधिक विषयहरू बनाइएको भन्दै उजुरीहरू परेको बताइएको छ। त्यस्तै एनसीएल आजियताको शेयर बिक्री विवाद तथा स्मार्ट सेलको 4.60 करोड़ बराबरको लिलामी प्रकरणमा 22 जना विरूद्ध मुद्दा दायर भएको छ। स्मार्ट सेलका तत्कालीन संचालक, एनसीएल आजियताका संचालक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका संचालक र सीईओ तथा प्राधिकरणकै पूर्व अध्यक्षलाई प्रतिवादी बनाइएको मुद्दाको कुल बिगो 96.12 करोड़ 17 लाख रूपियाँ छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयको ठगी, संगठित अपराध तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी कसुरमा मुद्दा दायर भएको हो। यसमा स्मार्ट सेलको उपकरण निलामी र एनसेलको शेयर खरिद बिक्रीको विषयमा छुट्टा छुट्टै बिगो कायम गरिएको छ। एनसेलको शेयर बिक्रीबाट राज्यलाई 87.02 करोड़ 64 लाख रूपियाँ घाटा भएको भन्दै सोही बराबरको बिगो कायम गरिएको छ। त्यस्तै स्मार्ट सेलको उपकरण निलाममा सर्वेश जोशी, सतीश लाल आचार्य, सचिन लाल आचार्य, भास्कर लाल, नरसिंह जोशी, ज्योति प्रकाश पाण्डे, पृथ्वी बहादुर पाण्डे, प्रजय राज भण्डारी, कवि कुमार ब्रिजेवाला र दिवाकर शाक्य उडाई र शालिक राम वेलवासे र शोभा श्रेष्ठलाई प्रतिवादी बनाइएको छ। लाइसेन्स खारेज भएसँगै सरकारको स्वामित्वमा आएको स्मार्ट सेलको बीटीएस टावर लगायतका उपकरण निलाम गरी एनसेलले खरिद गरेको थियो। यस प्रक्रियामा कानून मिचिएको अभियोग छ।
3: यसैबीच सम्पत्ति शुद्धिकरण सम्बन्धी अर्को मुद्दामा विशेष अदालतले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पूर्वपक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले हिजो भट्ट र अग्रवाललाई पूर्वपक्ष थुनामा राख्न आदेश दिएको हो। उनीहरू धितोपत्र कारोबार तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी अघिल्लो मुद्दामा पूर्वपक्ष थुनामै छन्। यसअघि असार 3 गते विशेष अदालतले उनीहरूलाई थुनामा पठाउन आदेश दिएको थियो। सम्पत्ति शुद्धिकरणको पहिलो मुद्दामा थुनामा रहेका उनीहरूलाई हिजो अर्को मुद्दामा पेश विशेष अदालतमा उपस्थित गराइएको थियो। दुवैजनाको बयान र थुनछेक बहसपछि विशेषले थुनामा पठाउने आदेश गरेको हो। पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवादी बनाइएको सम्पत्ति शुद्धिकरणको दोस्रो मुद्दामा भट्ट र अग्रवाल विरूद्ध पनि मुद्दा थियो। विशेषले पौडेललाई साधारण तारीखमा छाड्न आदेश दिएको थियो। त्यही अनुसार उनी तारेकमा पनि छन्। उक्त मुद्दामा भट्टलाई 26,63,27,71,59 रूपियाँ र अग्रवाललाई 25,59,20,06,124 रूपियाँ बिगो कायम गरिएको विशेष अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले सीआईएनसँग बताउनुभयो। यसअघि पनि भट्ट र अग्रवालमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गरेको थियो। अनुसन्धानपछि उनीहरू विरूद्ध विशेष अदालत, उच्च अदालत, जिल्ला अदालतमा छुट्टा छुट्टै मुद्दा दायर गरिएको थियो।
2: सम्पत्ति शुद्धिकरण सम्बन्धी कसूरमा अनुसन्धान चलिरहेका बेला स्वास्थ्य उपचार गराउन भन्दै विदेश पुग्नुभएका पूर्व प्रधानमन्त्री एवं कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी एवं पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवा अझै नेपाल फर्किनु भएको छैन। पूर्व सभापति देउवा भने कांग्रेस नेतृपक्षको भेलामा समेत सहभागी हुने गरी आज नेपाल आउन लागेको कांग्रेस नेताहरूले बताएका छन्। पूर्व प्रधानमन्त्री देउवा 13 फागुनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर जानुभएको थियो। त्यसदा उहाँ विदेशमै हुनुहुन्छ। पूर्व परराष्ट्र मन्त्री राणा 21 पुसमा त्रिभुवन विमानस्थलबाट दिल्ली प्रस्थान गर्नुभएको थियो। दुवैले आफूहरू स्वास्थ्य उपचारका क्रममा रहेको समेत बताउनु भएको छ। तर कुन देशमा कुन अस्पतालमा कुन रोगको विषय उपचार भइरहेको भनेर खुलाइएको छैन। दुवैजना शुरूमा सिंगापुर र त्यसपछि हङकङ पुग्नु भएको हो। आज काठमाण्डुबाट दिल्ली हुँदै सिंगापुर पुग्नु भएको थियो। देउवा काठमाण्डुबाट सिंगापुर जानुभएको थियो। देउवा दम्पतिले आफ्नो बसाईबारे आधिकारिक रूपमा केही खुलाउनु भएको छैन। अनुसन्धान छलेर विदेश भागेको आरोप पनि उहाँहरू विरूद्ध लागेको छ। यति लामो अवधिसम्म विदेश बसाई र उपचार खर्चको स्रोत के हो भन्ने प्रश्न पनि उठिरहेको बताइएको छ। देउवा दम्पतिले विदेशमा उपचाररत रहेको बाहेक अरू खुलाउनु भएको छैन। 25 चैतमा देउवाले फेसबुक पोस्ट मार्फत स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौं र अझै उपचारका क्रम जारी नै रहेको जानकारी गराउनु भएको थियो। वास्तविकता समय क्रमसँगै खुल्दै जाने नै छ। अतिरञ्जित गरी सार्वजनिक भएका विवरणहरू भ्रममा नपर्न सबैमा अपील गर्दछु उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको थियो। यसबारे कांग्रेस पनि मौन रहेको छ। कांग्रेस प्रवक्ता देवराज चालिसले देउवा उपचारका क्रममा विदेशमा रहेको भन्ने बाहेक अरू कुरा पार्टीलाई आधिकारिक जानकारी नभएको समेत बताउनु भएको छ।
3: सरकारले संक्रमित पशुको पीड़ा रहित मरण अर्थात युथेनेसिया गर्न सकिने व्यवस्था सहित संक्रामक पशुरोग नियन्त्रण विधेयक ल्याएको छ। यसले पशुधन जोगाउँदै आर्थिक समृद्धिमा योगदान दिने पनि विश्वास गरिएको छ। रोग नियन्त्रणका लागि द्रुत प्रतिकार टोलीसहित पशु सेवा विभागको नेतृत्वमा समन्वय समिति रहने व्यवस्था समेत प्रस्ताव गरिएको छ। समन्वय समितिले प्राविधिक सहयोग तथा रोग नियन्त्रणमा समन्वय सहकार्य र सहजीकरण गर्ने जनाइएको छ। युथेनेसिया गर्नका लागि संक्रामक पशु रोग प्रमाणित हुनुका साथै उपचारविहीन र पीड़ादायी अवस्थामा रहेको पशु हुनुपर्नेछ। संक्रामक पशु रोग प्रमाणित भई उपचारविहीन भई पीड़ादायी अवस्थामा रहँदा पशुलाई नियन्त्रण वा व्यवस्थापन गर्नुपर्ने भएमा दर्तावाला पशु चिकित्सकले पीड़ारहित मरण अर्थात युथेनेसिया व्यवस्था गर्न सक्ने विधेयकमा उल्लेख गरिएको छ। राष्ट्रिय सभामा संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 पेश गरिएको छ। पशु स्वास्थ्य तथा पशु सेवा ऐन 2055 पशुमा लाग्ने संक्रामक रोगबारे व्यवस्था गरी पनि स्पष्ट नहुँदा समयमै रोग नियन्त्रण सम्बन्धी कार्य सञ्चालनमा कठिनाई हुँदै आएको थियो। यसैबीच देशभरमा सर्प दंश विरूद्धको औषधिको अभाव भए पनि त्यसलाई टार्नको लागि सरकारवाला निकायको बीचमा समन्वय भइरहेको सरकारले दावी गरेको छ। विभिन्न सर्पदंश उपचार केन्द्रमा देखिएको औषधिको अभाव टार्न सरकारले स्वास्थ्य संस्थाहरूलाई आदान प्रदानको अभ्यास गर्न निर्देशन दिएको छ। सीआईएनसँग कुराकानी गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी
5: मेरो एउटा संस्थामा खोप नभएको अवस्थामा नजिकमा रहेको अर्को सर्वप्रथम उपचार केन्द्रमा भएको खोपलाई स्थित व्यवस्थापन गरेर पनि उपचारलाई अहिले व्यवस्थापन गरिरहेका छौँ। अहिलेसम्म हाम्रो सम्बन्धित देशबाट सम्बन्धित सप्लायरहरूबाट जानकारी प्राप्त भए अनुसार हामी एकदमै चाँडै ल्याइदिन्छौँ भन्नुभएको छ। खरिद भइसकेर उहाँहरूले यहाँ सेन्ट्रल स्टोरमा दिने भनेर भनिएको समय र म्याद पनि सकिसकेको चाहिँ छ, तर अहिले कुरा गर्दाखेरि हामी ल्याइदिन्छौँ, हामी चाँडै ल्याइदिन्छौँ। सम्बन्धित देशको परीक्षणले गर्दा ढिलो भएको भन्ने कुराहरू जानकारी छ, तर त्यो नआइपुगे पनि हाम्रो सर्पदंश उपचारका लागि सर्पदंशको प्रतिविध चाहिँ अहिले पनि सर्पदंश उपचार केन्द्रहरूमा छन्, केही भण्डारणहरूमा पनि छन्। ठूलो मात्रामा ठूलो समयसम्मलाई धेरै समयसम्मलाई पुग्ने गरी त्यति मात्रामा चाहिँ नभएको हो।
3: यसैबीच राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव टार्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा अधिकांश सांसदले ग्यासको अभाव भएको र उपभोक्ताहरू मर्कामा परेको विषय उठाएपछि अध्यक्ष दाहालले सरकारको ध्यान आकर्षण गराउनु भएको हो। सांसद तुल प्रसाद विश्वकर्माले ग्यास अभावका कारण नागरिकले कष्ट भोग्नु परेको उल्लेख गर्नुभयो भने अर्का सांसद नरबहादुर विष्टले उपभोक्ताले अहिले कहिलेसम्म ग्यास पाउने हो भनेर प्रश्न गर्नुभयो। सर्वसुलभ रूपमा ग्यास नपाउँदा लाइन बस्नुपर्ने अवस्था आएको भन्दै अधिकार कर्मीहरूले पनि सरकारको ध्यान आकर्षण गराउँदै आएका छन्। सरकारले भने विभिन्न ग्यास डिपो लगायत अरू सरकारवाला निकायसँग संवाद र अनुगमनलाई पनि तीव्रता दिइरहेको दावी गरेको छ।
6: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा नागरिकको गुनासो सम्बोधनका लागि सांसदले गर्ने काम र बनाउने योजना
7: चाहना आकांक्षा राखेका हुन्छन् कि मेरो जनप्रतिनिधिले यो गर्दै हुन्थ्यो, मलाई यसमा सहयोग गर्दै हुन्थ्यो भनेर त्यो जनताहरूको त्यो आकांक्षा हुन्छ। समय दिनको लागि त्यो सम्बन्धी एकजना व्यक्ति राखिदिएको छु। अनावश्यक कुनै चाहिँ अधिकारीले दुःख दियो कुराहरू चाहिँ समस्याहरू हुन्छन्।
3: देशभर मनसुनी वायुको प्रभावका कारण अधिकांश भूभागमा पानी पर्ने सम्भावना। खाद्यले आफ्ना उत्पादनको बजार व्यवस्थापनका लागि नयाँ रणनीति बनाउँदै मासु र अण्डाको मूल्य बढ़दा पनि किसान भने घाटामा लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फूलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
9: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौ।
10: मतभेद भए संवादबाट समाधान खोजौ। सबैले कानूनको सम्मान गरौ र एक अर्काको अधिकारको रक्षा गरौ।
8: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
9: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
11: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
12: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
11: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
12: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
11: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
12: छोराछोरीसँग साथी जस्तै संवाद गरौ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
11: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
13: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
14: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
13: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
14: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
16: हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानमै आसपासमा उपस्थित छ। यति बेला मधेस प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल आएको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने आंशिक बादल सहित मौसम सामान्य रहेको विभागले जनाएको हो। मौसमविदका अनुसार अहिले कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी र कर्णालीका थोरै स्थानमा मध्यम वर्षा भइरहेको जनाएको छ। यसैबीच बाढ़ी पूर्वानुमान शाखाले आगामी तीन दिनसम्म देशका प्रमुख नदीहरूमा पानीको बहाव बढ़ने चेतावनी दिएको छ। कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र सहायक नदीहरूमा पानीको सतह सतर्कता भन्दा तल रहेको शाखाले जनाएको हो। कन्काई, कमला, बबई तथा पूर्वी र पश्चिम राप्ती नदीको बहाव पनि हालसम्म सामान्य अवस्थामा छ। कर्णाली र पश्चिम राप्ती नदीका केही खण्डमा पानीको सतह उल्लेखनीय रूपमा बढ़ेको शाखाका प्रमुख विनोद पराजुलीले सीआईएनलाई बताउनुभयो।
17: बहाव आगामी तीन दिन बढ्ने क्रममा भोलिलाई पर्सीलाई चाहिँ उल्लेख्य बढ्ने भनेका छौं। तर प्रमुख नदीहरूमा चाहिँ खतराभन्दा माथि बाढ़ी जाने अवस्था, खालि नदीको छेउछाउ चाहिँ सतर्क रहौं भन्ने किसिमको माथि हाम्रो सूचना हो। तर जहाँसम्म ससाङ नदीको कुरा छ, फ्लडको कुरा गर्छ भने आकस्मिक बाढ़ीको जोखिम चाहिँ मुख्यत सोलुखुम्बु, दोलखा र सिन्धुपाल्चोक जिल्लालाई हामीले येलो अलर्ट जारी गरेका छौँ। आज 24 घण्टाको लागि, भोलि बिहानसम्मको लागि त्यो हुन्छ। त्यो बाहेक अत्यन्तै ठूलो बाढ़ी र डुबानको अवस्था चाहिँ आगामी तीन दिन देखिने अवस्था चाहिँ छैन। त्यस कारणले अब नदीको छेउछाउ खोलाहरू बढ्ने भएको कारणले सतर्कता चाहिँ जरूरी छ।
3: मासु र अण्डाको मूल्य बढ्दा पनि किसानहरू भने मारमा परेको भन्दै सरकारवाला निकायले चिन्ता व्यक्त गरेका छन्। साधारणतया साउन महिनामा कतिपय नेपालीले माछा मासु तथा अण्डा खाँदैनन्। माघ कम हुने यो महिनामा मासु र अण्डाको मूल्य घट्नुपर्ने हो, तर यसपटक बजारको दृश्य उल्टो देखिएको छ। साउन लागे यता अण्डा र कुखुराको मासुको भाव बढ़ेको छ। छोटो समयमै पटक पटक भएको मूल्य वृद्धिका कारण भान्सा महँगिएको छ, उपभोक्ताहरूको गुनासो बढ़ेको छ। बजारमा मासु र अण्डाको भाउ छोइन सक्नु भएको भन्दै यसपटक किसानले राम्रै नाफा कमाएको अपेक्षा गरिए पनि त्यो अनुसारको नाफा किसानले कमाउन सकेका छैनन्। मूल्य वृद्धिको ग्राफले किसानहरूको मुहारमा खुशी पनि आउन सकेको छैन। अण्डाको फार्म समर्थन मूल्य तोक्दै आएको नेपाल लेयर्सको कुखुरापालक संघले साउन महिनामा मात्रै 4 पटक सूचना निकालेर अण्डाको भाउ बढ़ाएको छ। खाद्य व्यवस्था कम्पनीले भने आफ्नो उत्पादनको बजार व्यवस्थापनका लागि आजदेखि रणनीति ल्याउँदैछ अगाडि। सिंहदरबार भित्रै बिक्री केन्द्रको स्थापना गर्ने तयारी पनि गरिएको छ।
16: अब आजका पत्र पत्रिकाका खबर। आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा प्रधानमन्त्री बालेनलाई टर्की र सभापति लामिछानेलाई चीन भ्रमणको निम्ता शीर्षकमा खबर प्रकाशित छ। भारतपछि प्रधानमन्त्री बालेन्द्र शाहलाई टर्कीले औपचारिक निमन्त्रणा पठाएको छ। द्विपक्षीय भ्रमणका लागि नभएर जलवायु सम्मेलन सम्बन्धी 31 संयुक्त राष्ट्र संघीय सम्मेलनमा सहभागी हुन टर्कीबाट प्रधानमन्त्रीलाई निमन्त्रणा आएको हो। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने युवा नेतृत्व सामुन्ने देशमा परिवर्तन सम्भव छ भन्ने प्रमाणित गर्ने अवसर र चुनौती दुवै आएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले अहिलेको अवसरलाई परिमाणमा बदल्न नसके थप जटिल परिस्थिति आउन सक्ने समेत उहाँले चेतावनी दिनुभएको हो। ऋण तिरिसक्दा पनि 17 परिवारको 3.5 बिघा फूलकुमारीको कब्जामा शीर्षकमा अर्को खबर प्रकाशित छ भने अबदेखि सरकारी कार्यालयमा निवेदनको एउटै ढाँचा शीर्षकमा खबर छ। त्यस्तै भित्र पृष्ठमा ग्यास अभावसँगै दाउराको माग बढ्दै उदयपुरमा 70% परिवार अझै दाउरामै निर्भर शीर्षकमा खबर छ भने अर्को पृष्ठमा बोरा अभावमा 6 महिना गोदाममै थन्किएको उदयपुर सिमेन्ट बल्न बिक्री शुरू शीर्षकको अर्को खबर छ। दशैंमा मात्रै खुल्ने सुपथ पसल आजदेखि वर्षभरि सञ्चालन हुँदै शीर्षकमा अर्को खबर छ। 44 जिल्लामा आजबाट सुपथ पसल सञ्चालन हुनेछ। वर्षैभरि उत्पादनमा छूट दिने गरी सुपथ पसल सञ्चालन गर्न लागि खाद्य कम्पनीले सुपथ पसलमा बिक्री गर्न 10,000 टन चिनी आयातको प्रक्रिया समेत थालेको छ।
3: आर्थिक कारोबार दैनिकमा जेएनजी आन्दोलनमा जलेको मन्त्री निवास 38 करोड़ खर्चेर पुनर्निर्माण हुँदै शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छापिएको छ। गत भदौको जेएनजी आन्दोलनमा जलेको ललितपुर भैंसेपाटे स्थित मन्त्री आवासको 38 करोड़ खर्चेर पुनर्निर्माण शुरू भएको हो। संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सुपरिन्टेन्डेन्ट चक्रवर्ती कञ्चका अनुसार 3 प्याकेजमा गरेर मन्त्री बस्ने घरहरूको पुनर्निर्माण शुरू भएको हो। अहिलेको स्वीकृत समय तालिका अनुसार काम भयो भने आगामी असोज महिनापछि अर्थात दशैं तिहारको आसपासमा मन्त्रीहरू भैंसेपाटी स्थित नयाँ सरकारी आवासमा सर्न पाउने देखिएको छ। नागरिक दैनिकमा प्रदेश सरकारमा थपिँदै बेरोजुको भार शीर्षकमा विनोद सुविदीले विराटनगरबाट र सन्देश श्रेष्ठले गण्डकीबाट लेख्नु भएको खबर छ। किसानको आर्थिक हैसियत उकास्दै कालो सुन शीर्षकमा अमर खटकाले इटहरीबाट लेख्नु भएको खबर पनि छापिएको छ। ताप्लेजुङको मेरिङदिन गाउँपालिका 1 का 47 वर्षीय हरि लिम्बुले 10 वर्षदेखि अलैची खेती गर्दै आउनु भएको छ। अघिल्लो वर्ष 30 मन अलैची उत्पादन गरेका लिम्बुले यस वर्ष उत्पादन राम्रो भएकाले थप 5 मन उत्पादन बढ़ने अपेक्षा गर्नुभएको छ। पूर्वी पहाड़ी जिल्लामा सामान्य ढंगले अलैची लगाउँदै आएका किसान अहिले व्यावसायिक खेतीमा रमाउन थालेका छन्। अलैची खेती विस्तारसँगै उत्पादन र आमदानी पनि बढ़ेको किसानहरूको अनुभव रहेको छ। भित्रीपन्नामा बाल बालिकालाई कमैया कमलरी राख्न नपाउने विधेयक संसदमा शीर्षकमा ईश्वरी सुवेदीले लेख्नु भएको छ। बाल बालिकालाई कमैया श्रमिक वा कमलरीका रूपमा राख्न नपाइने भनी स्पष्ट कानूनी प्रतिबन्ध लगाउने गरी विधेयक संसदमा दर्ता भएको हो। सरकारले संघीय संसदको प्रतिनिधि सभामा दर्ता गरेको बाल बालिका सम्बन्धी ऐन 2075 संशोधन गर्न बनेको विधेयकमा नयाँ व्यवस्थाका रूपमा बाल बालिकालाई कमैया श्रमिक वा कमलरीका रूपमा राख्न नपाइने उल्लेख गरिएको छ। कोशी सरकारबाट बाहिरियो कांग्रेस नेकपा जाने शीर्षकमा विनोद सुविदीले लेख्नु भएको खबर छ भने लुम्बिनीमा भदौ 1 मा मुख्यमन्त्रीले विश्वासको मत लिने शीर्षकमा देवेन्द्र बस्नेतले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकमा मिनी संसद नागरिकको पहरेदार कि सरकारको छाया शीर्षकमा कुलचन्द्र न्यौपानेले लेख्नु भएको खबर छ। सरकारलाई जवाबदेही बनाउनुपर्ने संसदीय समितिहरूकै भूमिका कमजोर देखिएको उल्लेख गरिएको छ। बरू उल्टै सरकारको प्रतिरक्षामा देखिएपछि अधिकांश समितिमाथि प्रश्न उठ्न थालेको भनिएको छ। पत्रकार श्रेष्ठ पक्राउ गोपनीयता हनन गरेको आरोप शीर्षकमा खबर छ। पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले हिजो साँझ ललितपुर स्थित उहाँकै निवासबाट पक्राउ गरेको छ। श्रेष्ठलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाण्डुको प्रहरी टोली परिचालित थियो। उहाँ विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 विपरीतको कसूर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। भित्रीपन्नामा सत्तारूढ़ सांसदकै झण्डै 2/3 सदस्य भएको प्रतिनिधि सभामा कोरम पुग्ने मुश्किल शीर्षकमा खबर छ भने एमाले नेतृत्व पुनर्गठन गर्ने महासचिवको प्रस्ताव ओलीले गरे होल्ड शीर्षकमा गंगा विसीले खबर लेख्नु भएको छ।
16: साझा खबरमा अब विदेशका खबर। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले संयुक्त राज्य अमेरिकामा बालबालिका खोप कार्यक्रममा व्यापक परिवर्तन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयास दशकौंदेखिको वैज्ञानिक प्रमाणविहीन रहेको समेत बताएको छ। राष्ट्रपति ट्रम्पले सोमबार विद्यालयमा अनिवार्य गरिएका खोप सम्बन्धी नियमको पुनरावलोकन गर्न आदेश दिनुभएको थियो। सो आदेशका विरूद्धमा विश्व स्वास्थ्य संगठनले आपत्ति जनाएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी मुलुकले रूसी व्यापारिक जहाज कब्जा गरे त्यसको जवाफ रूसले पनि प्रतिकार गर्ने कदम चाल्ने समेत चेतावनी दिनुभएको छ। प्रशान्त महासागरमा रूसी नौसेनाको अभ्यासको अन्तिम चरणका क्रममा उहाँले केही देशका अधिकारीले अन्तर्राष्ट्रिय समुद्री कानून उल्लंघन गर्दै रूसी आर्थिक संस्थामा जहाज तथा अन्य शान्तिपूर्ण पानी जहाजको आवागमनलाई अवरोध गर्न सृजना गर्न खोजेको समेत बताउनु भएको थियो। र ब्राजिलले पछिल्ला 4 दशकमा फ्रान्सको क्षेत्रफल भन्दा दोब्बर बढ़ी प्राकृतिक वनस्पति गुमाएको छ। प्राकृतिक वनस्पति घट्दा एलनिनोका कारण हुने खडेरी बाढ़ी र डढ़ेलो जस्ता चरम मौसमी घटनाको प्रभाव बढ़न सक्ने एक अध्ययनले जनाएको हो।
3: साझा खबरमा अब खेलकुदको खबर। रेड पाण्डा म्याराथन प्रतियोगिताको तेस्रो संस्करण सोलुखुम्बुमा हुने भएको छ। आगामी भदौ 20 गते सोलुखुम्बुको सल्लेरीमा हुने रेड पाण्डा नेटवर्कले जानकारी दिएको छ। बुटवलमा अन्तर्राष्ट्रिय आमन्त्रित पुरूष भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ। साउन 25 26 गतेसम्म मदन भण्डारी स्पोर्टस एकाडेमीको आयोजनामा बुटवलमा बसेको आयोजनामा खेल हुनेछ। बुटवलमा बसेको 11 पूर्ण बैठकले यस्तो निर्णय गरेको हो। एपीएफका क्षितिज खनाल, पीस फिटनेसका विष्णु कचुवाल र आर्मीका प्रफुल्ल महर्जन लिनिङ 14 पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टनको सेमी फाइनलमा पुग्नु भएको छ। शीर्ष 8 वरियताका पुरूष एकलतर्फ समूह ए क्षितिजले दोस्रो जीत हात पार्दै सेमी फाइनलमा स्थान बनाउनु भएको हो।
18: नागरिकको दैनिकी सजिलो बनाउन सांसदलाई गुनासो र सम्बोधनको प्रयास, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामने, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
18: साझा खबरमा अब नागरिकको गुनासो र आवश्यकता सम्बोधनका लागि सांसदको भूमिका, नागरिकका आवश्यकता पूरा गर्न र गुनासो सुन्नका लागि सरकारका विभिन्न तह र निकाय संघदेखि स्थानीय तहसम्मै सक्रिय छन्। तर आफ्नो निर्वाचन क्षेत्रबाट चुनिएका सांसदसँग पनि उनीहरूको माग र गुनासो धेरै आउने गरेको छ। यसका लागि सांसदको भूमिका र गुनासो सुन्ने संयन्त्र कस्तो छ, हामीले पर्सा एकबाट निर्वाचित सांसद बुद्धि प्रसाद पन्तसँग कुराकानी गरेका छौं।
7: जनताहरूले जुन माध्यमबाट मसँग भेट्न खोज्नुहुन्छ, जुन माध्यमबाट उहाँहरूलाई मलाई भेट्न सजिलो हुन्छ, त्यसै माध्यमबाट उपलब्ध छु। फोन गर्नुहुन्छ भने म फोनैबाट उपलब्ध छु।
20: 24 घण्टा जहिले गरे पनि उठाउने हो कि कस्तो खालको छ?
7: जस्तो म सम्भव भएसम्म अब सुतेको बेलामा, अब चाहिँ कुनै कार्यक्रमहरूमा भएको बेलामा, सदनमै भएको बेलामा भन्दा बाहेक अरू बेला त फोनमा कुराकानी।
20: यो तीनवटै अवस्थामा पनि आउँछन् फोनहरू, सुतेको बेला, कहिले सदनमा भएको बेला, कार्यक्रमको?
7: फोन त 24 घण्टा आउँछ, 24 घण्टा आउँछ। र त्यसमा अब हामीले सम्भव भएसम्म चाहिँ फोन उठाएर जनताको कुराहरू सुनिदिने, अति जरुरी हुँदाखेरि अब कल ब्याक गर्ने, अब त्यो फोन उठाउन नसकेको अवस्थामा कल ब्याक गरिने।
20: सबै कल मिस हुँदाखेरि तपाईँले फेरि फिर्ता गर्नुहुन्छ?
7: त्यसम्म भ्याएसम्म हामी त्यो चाहिँ कल ब्याक गर्छौँ। र मैले त वीरगञ्जमा आफ्नो क्षेत्रमा एउटा सचिवालय खोलेको छु। पैसा दिएर नदिएर भन्दा पनि अब त्यो जो जहाँ जसरी उपलब्ध हुन सक्छ त्यसरी नै त्यो सचिवालयमा बसेर साथीले सहयोग गर्नु भएको।
20: भनेको गुनासो सुन्नको लागि पनि एकजना त्यो अधिकारी जस्तो भनेर सचिवालयमा तपाईँले राख्नुभयो?
7: एकदम, मैले एकजना नै, मैले त एउटा प्रशासनिक गुनासोहरू सुन्न, एउटा कुनै अस्पताल सम्बन्धी चाहिँ स्वास्थ्य सम्बन्धी गुनासो सुन्न, सबै अलग अलग भ्याएसम्म सकेसम्म मैले त्यसरी फोकल पर्सन तोकेर राखिदिएको छु।
20: त्यसबाट के सजिलो हुँदो रहेछ सांसदलाई?
7: त्यसबाट अब यस्तो हो, अब हाम्रो क्षेत्रको त्यहाँका मतदाताहरूलाई परेको, जस्तो कसैलाई अब के स्वास्थ्य सम्बन्धी केही चाहिँ समस्या पर्यो, हस्पिटलमा उहाँहरूको सहज पहुँच भएन, उहाँहरूलाई कहीँ बेड नपाइरहेको हुनुहोला, कुन रोगको चाहिँ बिरामी कुन हस्पिटलमा लानुपर्ने होला, जनताले सानसानो कुराका पनि यो संसदसँग त्यो चाहिँ चाहना आकांक्षा राखेको हुन्छन् कि मेरो जनप्रतिनिधिले यो गर्दै हुन्थ्यो, मलाई यसमा चाहिँ सहयोग गर्दै हुन्थ्यो भनेर त्यो जनताहरूको त्यो आकांक्षा हुन्छ। सहयोग दिनको लागि त्यो सम्बन्धी एकजना व्यक्ति राखिदिएको छु।
3: पर्सा एकबाट निर्वाचित सांसद बुद्धि प्रसाद पन्तसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्तिम आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
18: प्रहरीको पोसाक खरिदको विवरण उपलब्ध गराउन संसदीय समितिको निर्देशन, सांसद र प्रहरी प्रमुख बीच नोकझोक, कांग्रेस पूर्व सभापति देउबा आज स्वदेश फर्किँदै।
3: देशभर मनसुनी वायुको प्रभावका कारण अधिकांश भूभागमा पानी पर्ने सम्भावना, खाना पकाउने
21: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
22: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
21: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
22: हाम्रा सेवाहरू
21: दाँत नदुखाइ खोल्ने,
22: दाँत भर्ने, दाँतको आसुति गर्ने,
21: दाँतको एक्सप्रेस सुविधा,
22: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
21: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
22: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचार उपचारका लागि पाथिपरा डेन्टल
21: ध्यान दिनै पर्ने कुरा
22: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ
21: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
0: पाथिपरा डेन्टल खातबारी नगरपालिका घाटलाक नेटुडी खेल छेउ शंखुवा सभा फोन नम्बर 0295 62 320 र 98 420 50 541

सत्ता रूढ राष्ट्रपाकै झण्डै दुई तिहाई सदस्य भएको प्रतिनिधि सभामा कोरम पुग्नै मुस्किल, सांसदको अनुपस्थितिलाई लिएर सर्वत्र आलोचना। पाँच महिनाको विदेश बसाएपछि कंग्रेस सभापति देउबा स्वदेश फर्कदै, देउबा पक्षको भेलामा छवटा प्रस्तावमाथि छलफल गर्ने तयारी। शेयर बजारमा 10 लाख बालबालिकाका डिम्याट खाता, पठन पाठन सँगै विद्यार्थी शेयर धनी बन्दै। कोलम्बियामा गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या 250 पुग्यो, 1300 भन्दा बढ़ी घाइते, भग्नावशेषमा पुरिएकाको जीवितैको उद्धारका लागि खोजी जारी। र नेपाली क्रिकेट टीमलाई नयाँ उचाइमा लैजाने कप्तान सन्दीप लामिछानेको प्रतिबद्धता चुनौतीलाई अवसरको रूपमा लिएको भनाई।

0: दिलेल्यायो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइफ गुड
1: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: नमस्कार कान्तिपुर डायरीका साथमा सुनिता र तारा समाचार अब विस्तारमा प्रतिनिधि सभा बैठकमा सांसदहरूको अनुपस्थितिलाई आलोचना हुन थालेको छ सांसदको प्रमुख काम कानून निर्माणकै लागि बसेको बैठकमा अधिकांशको अनुपस्थिति देखिएपछि संसदको प्रभावकारितामाथि समेत प्रश्न उठेको छ प्रतिनिधि सभाको मंगलबारको बैठकमा खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा गडपडक संख्या पुगेन दिउँसो 1 बजे बैठक शुरू हुँदा 223 सांसद उपस्थित थिए राति सभा 8 बजेर 5 मिनटमा सभामुख डीपी अर्यालले सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए विचार गरियोस् भन्ने प्रस्ताव पारित गरियोस् भन्ने पक्षमा रहेका सांसदले हात उठाएर हुन्छ भनिसकेका थिए जब विपक्षमा रहेका सांसदहरूको धारणा माग गरियो प्रमुख प्रतिपक्षी कंग्रेसका सचेतक निष्कल राईले गडपूरक संख्या यकिन हुनुपर्ने भन्दै संवैधानिक प्रश्न उठाए सभामुखले 3 मिनट घण्टी बजाएर सांसद गणना गर्दा 61 जना मात्रै उपस्थित थिए संघीय संसदको कुनै पनि सदनको बैठकमा सम्पूर्ण सदस्य संख्याको 1/4 सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत हुने छैन संविधानको धारा 94 उल्लेख छ विधेयक निर्णयार्थ पेश गर्नका लागि कम्तीमा 69 सांसद बैठकमा उपस्थित हुनुपर्ने थियो तर झण्डै दुई तिहाई अर्थात 182 सांसद भएको रासोपाका एकजना मन्त्रीसहित 52 जना थिए भने 92 सांसद भएको विपक्षी बेन्चमा प्रश्न उठाउने कंग्रेस सचेतक राईसहित 8 जना मात्रै थिए बैठकमा गडपूरक संख्या अपुग भएसँगै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले सदन समक्ष राखेको खानी तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव आगामी 1 भदौको बैठकमा निर्णयार्थ पेश हुने भएको छ प्रतिनिधि सभामा सभामुख बाहेक सत्तापक्षमा 182 सांसद छन् जसमा रासपाका 181 र स्वतन्त्र 1 जना सांसद छन् स्वतन्त्र सांसद महावीर पुन विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री छन् सत्तापक्षबाट प्रधानमन्त्री बालेन्द्र शाह सहित 17 मन्त्री छन् सांसद बैठक चल्नका लागि कम्तीमा संसद बैठक चल्नका लागि कम्तीमा 1 मन्त्रीको उपस्थिति अनिवार्य छ जुन जिम्मेवारी पूरा गर्न आफ्नै मन्त्रालयको विधेयक भएकाले मंगलबारको बैठकमा मन्त्री गौरी कुमारी उपस्थित थिइन् गडपूरक संख्यामा मन्त्री र उपसभामुख पनि गणना हुन्छ मंगलबारको बैठकमा उपसभामुख रूबी कुमारी अन्तिमसम्म बसेकी थिइन् विपक्षी बेन्चमा प्रमुख प्रतिपक्षी कंग्रेसका 38 एमालेका 25 नेकपाका 17 श्रम संस्कृति पार्टीका 7 र राप्रपाका 5 सांसद छन् मंगलबार बैठकको अन्तिम समयसम्म कंग्रेसका निष्कल राई विष्णु बहादुर खड्का नरेन्द्र कुमार केरूङ र निनु कुमारी कर्ण उपस्थित थिए भने नेकपाका रमेश मल्ल गोपाल शर्मा र निराशा चौधरी थिए श्रम संस्कृति पार्टी का पूर्ण प्रसाद लिम्बू उपस्थित थिए एमाले र राप्रपाका भने 1 जना सांसद पनि बैठकको अन्तिमसम्म बसेनन् चन्दले 2/3 सीट जितेर सरकार र संसदमा महत्वपूर्ण उपस्थिति देखाएको रासोपामा पहिलो पटक गडपूरक संख्या नपुगेर विधेयक नै अगाडि नबढेपछि त्यसको दोषी को हो भनेर खोजी हुन थालेको छ प्रतिनिधि सभाको मंगलबारको बैठकपछि सचेतक क्रान्ति शिखा धिताले रासोपा सांसदहरूको वाट्सएप ग्रुपमा यसै सम्बन्धमा सबैलाई आत्मसमीक्षा गर्न भनेकी थिइन् उनले भनिन् आज सदनमा गडपूरक संख्या नपुग्नुको दोष सबै सांसदलाई जाला प्रतिपक्षी उपस्थित पनि निकै कम थियो तर मुख्य जिम्मेवारी हामीले लिनुपर्छ सचेतकको हैसियतले म पनि आत्मसमीक्षा गर्नेछु यस परिस्थितिलाई सबै मान्यनीय ज्यूलाई मेरो अनुरोध छ यो आज अचानक सिर्जित परिस्थिति होइन हाम्रो अग्रणी नेतृत्वमा रहेका मान्यनीय ज्यू हामी सबैको सदनको गरिमा यो अमूल्य समयको महत्वलाई ठिक ढंगले ग्रहण गर्न असमर्थ भएकोले आजको स्थिति आएको हो आफ्नो प्राथमिकता के हो भन्ने भूलेर सांसदहरू हिँड्दा गडपूरक संख्या नपुगेको हुन सक्ने राष्ट्रिय सभाका पूर्व सचिव राजेन्द्र फुयाल बताउँछन् हाजिर गरेर सांसद कहाँ जान्छन् भन्ने विषयमा संसदको नेतृत्वले खोजी गर्नुपर्ने उनको भनाइ छ यस्तै प्रमुख प्रतिपक्षी दल कंग्रेसका सचेतक निष्कल राईले विपक्षीको आवाज सुन्ने बानी सत्तापक्षले बसाल्नुपर्ने र आफ्नो बिजनेसप्रति गम्भीर भएर सदनमा प्रस्तुत हुनुपर्ने बताएका छन् हामी विपक्षीले पनि सदनप्रति उत्तरदायी भएर कानून निर्माण गर्ने थलोको रूपमा गरिमा बढ़ाउनुपर्छ। सदनमा पर्याप्त छलफल गर्नुपर्छ। विपक्षीको विचार पनि स्वीकार गर्न सक्ने अवस्था आउनुपर्छ। सत्ता पक्षले आलोचना सहने बानी बसाल्नुपर्छ। उनले भने हिजोको घटनाप्रति हामी पनि जिम्मेवार छौं। हामी भन्दा बढ़ी जिम्मेवारी सत्ता पक्ष हो। सरकारको बिजनेसमा सत्ता पक्षका साथीहरूले अनुपस्थित हुनुपर्ने किन? संसदीय अभ्यासमा बहुमत र अल्पमतबाट प्रस्ताव पारित हुने हो। हाम्रो कुरा सुनवाई नभएकाले सरकारसँग हाम्रा सांसद डिमोरलाइज पनि हुनुहुन्छ। हाम्रो अनुपस्थितिका लागि सत्ता पक्ष जिम्मेवार छ। विपक्षी नेकपाका सांसद रमेश मल्लले भने बहुमत सदनमा उपस्थित गराउने र सरकारको बिजनेस पास गर्ने जिम्मेवारी सत्ता बेन्चको भएको उनको भनाई छ। यस्तै सांसदलाई प्रभावकारी बनाउन प्रतिपक्षी बेन्चको पनि उत्तिकै भूमिका हुने पूर्व सचिव फुयालको भनाई छ। रासोपाका सचेतक प्रकाश चन्द्र परियाले पनि संसदमा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनका लागि पार्टी संसदीय दलले आवश्यक पहल कदमी लिने बताएका छन्। गत 19 चैतदेखि 31 असारसम्म प्रतिनिधि सभाका 41 बैठक बसेका थिए। यी सबै बैठकमा उपस्थित हुने सांसदको संख्या 6 मात्रै छ, जसमा रासोपाका सुनिल केसी, रत्नकुमारी थापा र गोविन्द पन्थी छन्। कंग्रेसका नरेन्द्र कुमार केरूङ र भरत बहादुर खड्का छन् भने नेकपाकी निराशा चौधरी डगौरा हुन्। प्रतिनिधि सभामा शीर्ष नेताहरूको उपस्थिति पनि न्यून रहेको छ। संसदको सबैभन्दा ठूलो दल रासोपा संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह संसदका 41 मध्ये 6 बैठकमा मात्र उपस्थित भए सभामुख आर्यले पटक पटक भेटेर संसदमा उपस्थित हुन आग्रह गर्दा पनि प्रधानमन्त्रीले इच्छा देखाइरहेका छैनन्। प्रतिनिधि सभामा एकमात्र पूर्व प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता पुष्पकमल दाहाल 41 बैठक मध्ये 5 मात्रै हाजिर भएका छन्। यस्तै रासोपा सभापति रवि लामिछाने पनि त्यस अवधिमा 21 दिन मात्रै हाजिर भएका छन्। एमाले संसदीय दल नेता रामबहादुर थापा चैतदेखि असारसम्म बसेका बैठकमा 24 दिन मात्र उपस्थित थिए। श्रम संस्कृति पार्टीका अध्यक्ष हरकरा राज राई र राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाही समान 25 दिन मात्र हाजिर भएका उदाहरण छन्। संसदमा मन्त्रीहरूको उपस्थिति पनि न्यून छ। कतिपय मन्त्रीको उपस्थिति 50% पनि कटेको छैन। मन्त्रीहरू कार्यकारी भूमिकामा रहने भएकाले पनि आफ्नो मन्त्रालयसँग सम्बन्धित बिजनेस भएको दिन मात्र प्रतिनिधि सभामा बैठकमा उपस्थित हुने गर्छन्। प्रधानमन्त्रीपछि सबैभन्दा कम संसदमा देखिनेमा ऊर्जा तथा जलस्रोत मन्त्री विराज भक्त श्रेष्ठ हुन्। उनी 7 दिन मात्र संसदमा उपस्थित भएका थिए। सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल 8 दिन मात्र संसदमा देखिएका थिए।
4: सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान चलिरहेका बेला स्वास्थ्य उपचार गराउन भन्दै विदेश पुगेका पूर्व प्रधानमन्त्री एवं कंग्रेस पूर्व सभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवा अझै नेपाल फर्किएका छैनन्। पूर्व सभापति देउवा भने कंग्रेस इतरपक्षको भेलामा समेत सहभागी हुने गरी आज नेपाल आउन लागेको कंग्रेस नेताहरूले बताएका छन्। पूर्व प्रधानमन्त्री देउवा 13 फागुनमा त्रिभुवन विमानस्थलबाट सिंगापुर उडेका थिए। त्यस यता उनी विदेशमै छन्। पूर्व परराष्ट्र मन्त्री राणा 21 पुसमा त्रिभुवन विमानस्थलबाट दिल्ली प्रस्थान गरेकी थिइन्। दुवैले आफूहरू स्वास्थ्य उपचारका क्रममा रहेको बताएका छन्। तर कुन देशमा कुन अस्पतालमा कुन रोगको विषयमा उपचार भइरहेको भनेर खुलाइएको छैन। दुवैजना शुरूमा सिंगापुर र त्यसपछि हङकङ पुगेको बताइन्छ। आरजू काठमाण्डुबाट दिल्ली हुँदै सिंगापुर पुगेकी थिइन्। देउवा काठमाण्डुबाट सिंगापुर गएका थिए। देउवा दम्पतिले आफ्नो बसाईबारे आधिकारिक रूपमा केही खुलाएका छैन। अनुसन्धान छलेर विदेश भएको आरोप पनि उनीहरू विरूद्ध लाग्ने गरेको छ। यति लामो अवधिसम्म विदेश बसाई र उपचार खर्चको स्रोत के हो भन्ने प्रश्न पनि उठेको छ। देउवा दम्पतिले विदेश उपचाररत रहेको बाहेक अरू खुलाएका छैनन्। 25 चैतमा देउवाले फेसबुक पोस्ट मार्फत स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौं र अझै उपचारका क्रम जारी रहेको जानकारी गराउन चाहन्छु। वास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ। अतिरञ्जना गरी सार्वजनिक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपील गर्दछु भनेका थिए। नेपालको सार्वजनिक ठेक्कापट्टासँग जोड़िएका व्यक्तिको सेल्टर र कारोबारको पहिलो गन्तव्य सिंगापुर, हङकङ र दुवै लगायतका देश रहेकाले देउवा दम्पतिको विदेश बसाई र यसको कनेक्सन भए नभएको खोजबिनको विषय भएको एक सचिवले बताए। हङकङ सिंगापुर आफै महँगो लाइफस्टाइल भएका ठाउँ हुन्। साधारण मानिसका लागि त यो कल्पना बाहिरको कुरा हो, तर महिनौसम्म उपचार र बसाई त्यस्ता देशमा हुन्छन्। तर त्यसको स्रोत अपारदर्शी छ भने त्यसबारे अनुसन्धान र नियमनकारी निकायहरूले खोजबिन गर्नुपर्ने हो। ती सचिव भन्छन् एकातिर सम्पत्ति शुद्धिकरण सम्बन्धी विषयमा अनुसन्धानमा परेका व्यक्ति, अर्कातिर उनीहरूकै अपारदर्शी विदेश बसाई र उपचार, यो त झनै खोज्नुपर्ने विषय हो। नेपाल राष्ट्र बैंकका एक अधिकारीले बताए अनुसार विदेशमा उपचारका लागि भनेर देउबा दम्पतिले विदेशी मुद्रा सटाईको सुविधा लिएका छैनन्। विदेश घुम्न जानेका हकमा एकजनाले अधिकतम 3,000 अमेरिकी डलरसम्मको सटाई सुविधा पाउँछन्। 2082 साउनमा ल्याइएको आर्थिक वर्ष 2082-83 मौद्रिक नीति अनुसार राष्ट्र बैंकले नेपालबाट विदेश भ्रमणमा जाने यात्रुका लागि प्रति व्यक्ति 3,000 अमेरिकी डलरसम्मको सटाई सुविधा लिन सकिने व्यवस्था गरेको थियो। त्यसअघि सो सुविधा प्रति व्यक्ति 2500 डलरसम्म सीमा थियो। यसबाहेक विदेश जाँदा अरू विदेशी मुद्रा लैजानु पर्ने प्रयोजन खुलाएर राष्ट्र बैंकको स्वीकृति दिनुपर्नेछ भनिएको थियो। उपचार शीर्षकमा देउबा दम्पतिले विदेशी मुद्रा लैजान अनुमति लिएको नदेखेको राष्ट्र बैंकका ती अधिकारीको भनाइ छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान अघि बढ़ेपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गत कार्तिकमै देउबा दम्पति छोरा जयवीर सिंह देउबा र केही नातेदारका नाममा भएका चल अचल सम्पत्ति रोक्का राखेको थियो। अनुसन्धान अधिकारीहरूका अनुसार त्यो अझै कायमै छ। एकातिर चल अचल सम्पत्ति रोक्का, अर्कोतिर लामो समयदेखि विदेशमा बसाएको खर्चको जोहो कसरी भइरहेको छ भन्ने विषयबारे यकिन पुष्टि हुन नसकेको अनुसन्धानमा संलग्न विभागकै अधिकारीको भनाइ छ। अख्तियार र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई इमेल मार्फत दुवैजनाले आफूहरू स्वास्थ्य उपचारका क्रममा विदेशमा रहेको बाहेक अरू खुलाएका छन् खुलाएका छैनन्। त्यस्तै पूर्व मन्त्री आर्जु र उनका छोरा जयवीर सिंह देउवा लगायतका नाममा पनि विदेशी बैंकमा खाता रहेको सूचना आएको, तर कतिपय कानूनी जटिलता र सूचनामा सहज पहुँचले यसबारे सूक्ष्म खोजबिन गर्न कठिनाई भइरहेको अनुसन्धान सम्बद्ध स्रोतको भनाई छ। विभागले सिंगापुर, हङकङ, बेलायत र अमेरिकाका विभिन्न बैंकमा देउवा परिवारका सदस्यका नाममा बैंक खाता खोलेर उतै व्यवस्थापन गरिएको भन्ने सूचना आएको, तर त्यसबारे थप खोजबिन गर्नलाई कठिनाई भइरहेको ती अधिकारीहरूको भनाई। यसैबीच कंग्रेसका पूर्व सभापति शेरबहादुर देउबा पक्षको 29 31 साउनसम्म चल्ने भेलामा 6 प्रस्ताव पेश गरिने भएको छ। पूर्व उपसभापति विमलेन्द्र निधिले, राजनैतिक पूर्व प्रवक्ता प्रकाश शरण महतले आर्थिक नीति, पूर्व सहमहामन्त्री उमाकान्त चौधरीले संगठन, पूर्व केन्द्रीय सदस्य एनपी साउदे समसामयिक विषय, पूर्व केन्द्रीय सदस्य रमेश लेखकले विधान संशोधन, पूर्व प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्रचार प्रचार सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने भएका हुन्। पहिलो दिन उद्घाटन मात्र हुनेछ भने दोस्रो र तेस्रो दिन चल्ने बन्द सत्रमा प्रस्तावमाथि छलफल गरी पार्टीले अघि सार्ने नीति र कार्यक्रम तय गरिने साउदले बताए। विशेष महाधिवेशनदेखि नै चलेको दुई समूह बीचको विवाद नमिलेकै कारण देउबा पक्षले भेला बोलाएको हो। अलग पार्टी गठन गर्ने तयारीसँगै भेला बोलाइएको थियो, तर गत बिहिबार सर्वोच्च अदालतले विशेष महाधिवेशन र गगन थापा नेतृत्वको केन्द्रीय कार्य समितिलाई मान्यता दिने फैसलाको पुनरावलोकन गर्न अनुमति दिएपछि तत्काल पार्टी अलग हुने जोखिम टरेको छ, तर संकट टरेको छैन।
3: प्रतिनिधि सभा अन्तर्गत कानून, न्याय तथा मानवाधिकार समितिले 20

हुन पुगेको भन्दै समितिको आलोचना भयो। ती संस्थाको दावीलाई आधार बनाएर समितिले आफ्नै तहबाट तथ्य खोज्ने र अनुसन्धान गर्न सक्ने विकल्प पनि थियो। त्यसो नगरेर समितिले आफ्नो म्यान्डेट विपरीत काम गरेको सत्तारूढ रासुपाकै सांसद अमरेश कुमार सिंह बताउँछन्। उनले भने राज्यका निकायलाई जवाफदेह बनाउने समितिको भूमिका हो। राज्य बाहिरका निकाय र व्यक्ति कसले के भन्छ त्यो छलफल गर्ने म्यान्डेट समितिलाई छैन। भोलि कुनै विदेशी राजदूतले सार्वजनिक रूपमा केही बोल्लान् अनि अन्तर्राष्ट्रिय सम्बन्ध समितिले राजदूतलाई बोलाएर छलफल गर्न मिल्ने, मिनी संसद भनेर चिनिने संसदीय समितिहरूले कसरी काम गरिरहेका छन् भन्ने यो एउटा दृष्टान्त मात्र हो। प्रतिनिधि सभा अन्तर्गत गठित 12 समिति मध्ये अधिकांशका काम कार्यवाहीमा प्रश्न उठ्न थालेका छन्। 12 संसदीय समिति मध्ये सार्वजनिक लेखा समितिका नेतृत्व प्रमुख प्रतिपक्ष कंग्रेसले गरेको छ। अरू सबैमा सत्तारूढ रासपाको नेतृत्व छ। सरकार अहिलेसम्म प्रतिनिधि सभामा 12 विधेयक मात्र दर्ता गरेको छ। तीमध्ये पनि 2 विधेयक मात्रै संसदीय समितिमा छलफलमा छन्। अरू विधेयक प्रतिनिधि सभामा प्रस्तुत मात्रै भएका छन्। यस्ता बेला संसदीय समितिहरू सार्वजनिक सरोकारका मुद्दामा सक्रिय हुनुपर्ने हो। तर समाज र सड़कमा उठेका प्रश्नलाई साथ दिएर सरकारलाई उत्तरदायी बनाउने भूमिकाबाट समितिहरू टाढा देखिएका छन्। संसदीय समितिहरूले आफ्नो विषयमा मन्त्रालय र निकाय अन्तर्गत पर्ने नियमित कामसँगै आम नागरिकको सरोकार, सड़क र संसदमा उठेका मुद्दा, सरकारका विवादास्पद निर्णय र कार्यान्वयन लिएर छलफल गर्न र आवश्यक परे सरकारलाई निर्देशन दिन सक्छन्। शक्तिशाली जनादेश सहित बनेको सरकारमाथि दर्जनौ प्रश्न उठिरहेका छन्। सार्वजनिक सरोकारका जल्दा बल्दा विषय छन् तर यी विषयमाथि संसदीय समितिमा गहन छलफल भएको पाइँदैन। प्रतिनिधि सभा अन्तर्गत संसदीय समिति गठन भएको 4 महिना भएको छ। यस अवधिमा किसानले समयमा मोल नपाएको, कृषि अनुदान तथा वितरणमा समस्या, गणेश नेपाली आत्महत्या, माजिद अन्सारी लगायत जेनजी अगुवाको पक्राउका घटना भएका छन्। भारतीय सीमा नाकामा भन्सारका कडाई, ग्यास अभाव, राहदान लिन शास्ति, सवारी लाइसेन्स वितरण प्रक्रिया अवरूद्ध, ट्राफिक जरिवाना वृद्धि जस्ता विषयमा पनि सरकारमाथि प्रश्न उठेका छन्। संसदीय मामिलामा लामो समय रिपोर्टिङ गरेका पत्रकार हरिबहादुर थापा संसदीय समितिहरूको काम विधेयकमा दफावार छलफल गर्ने मात्रै नभएर समाज र सड़कमा उठेका प्रश्नको जवाफ खोज्ने थलो समेत रहेको बताउँछन्। मुलुकमा गम्भीर रूपमा उठेका सार्वजनिक सरोकारका मुद्दा, सरकारका निर्णयको कार्यान्वयन, सुरक्षा चुनौती, कानूनी संशोधनको आवश्यकता लगायतका विषयमा सरकारलाई जवाफदेही बनाउन र संसदप्रति उत्तरदायी बनाउन समितिहरू चुकिरहेको उनको विश्लेषण छ। सत्तारूढ दलले पनि नेतृत्व गरेका समितिहरू मात्र निष्प्रभावी छैनन्। प्रमुख प्रतिपक्षी कंग्रेसले नेतृत्व गरेको लेखा समिति समेत क्रियाशील हुन सकेको छैन। सरकारलाई जवाफदेही बनाउने दिशामा लेखा समिति नै औपचारिकता भन्दा बाहिर आउन सकेको छैन। लेखा समितिका सभापति भरत बहादुर खड्गा अनुभवी सांसद हुन्। खड्गा भने अरू समितिको तुलनामा लेखा समितिलाई चलायमान बनाएको दावी गर्छन्। समितिको बैठक नै 1 महिनाको अन्तरमा मंगलबार बसे। यसअघि 26 असारमा बैठक बसेको थियो। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई। नागरिकता भए पुग्छ हरेक घरको खुसी, घर घरमा एलजी। एलजी लाइफ।

0: नम्बर वन नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट तीन दशक देखि नेपाली मनको रंग
1: रेड बुल बबाल एनर्जी
2: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग गत सातासम्म 10 लाख भन्दा बढ़ी डिम्याट खाता बच्चाका नाममा खुलेको तथ्य बाहिर आएको छ। बच्चा जन्मेको केही दिनमै धेरै अभिभावक डिम्याट खाता खोल्न आउने क्रम जारी रहेको बैंक र ब्रोकर कार्यालयका कर्मचारीहरूले बताएका छन्। यसैबीच विद्यालय जाने उमेरमै नगद बचत गर्न सिकेका इलामको रोङ गाउँपालिकाका बालबालिका अहिले त्यही रकमबाट शेयर खरिद गरेर लगानीकर्ता बनेका छन्। गाउँपालिकाले बालबालिकालाई विद्यालयमा टेकाउने उद्देश्यले शुरू गरेको कार्यक्रमले विद्यार्थीलाई शेयर धनी बनाएको हो। बाल बचत अहिले पूँजी बजारसम्म विस्तार भएको छ।

0: गत सातासम्म 10,03,006 नाबालक खाता खोलेको सीडीएससी का प्रवक्ता सुरेश नेउपानेले जनाएका छन्।
1: पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले हिजो साँझ ललितपुरस्थित उनकै निवासबाट पक्राउ गरेको छ। श्रेष्ठलाई पक्राउ गर्नु उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोली परिचालित थियो। उनी विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाइ छ। हाल उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँकै हिरासतमा राखिएको छ। आज अदालतमा उपस्थित गराउने तयारी छ। श्रेष्ठ विरूद्ध उपसभामुख रूबी कुमारीले पनि हिजो प्रेस काउन्सिलमा उजुरी दिएकी थिइन्। स्थबाट प्रकाशित सुध्रिनुस म्याडम अझै समस्या शीर्षकको समाचारमा आफ्नो तस्विरसँग जोडेर आपत्तिजनक थम्नेल राखेको भन्दै उनले उजुरी दिएकी थिइन्। सो सामग्रीमा तथ्य प्रमाण र विश्वसनीय स्रोत बिना भ्रामक आधारहीन तथा मेरो व्यक्तिगत पद प्रतिष्ठा चरित्र र सामाजिक मर्यादामा आँच पुर्याउने किसिमका विषयवस्तु सम्प्रेषण गरिएको देखिन्छ। उनले भनेकी छन् यस प्रकारको सामग्रीले मेरो सार्वजनिक प्रतिष्ठामा गम्भीर क्षति पुर्याउनका साथै मानसिक तनाव तथा सामाजिक रूपमा समेत नकारात्मक असर सिर्जना गरेको छ। उजुरीमा सामग्रीको भाषा प्रस्तुति तथा प्रभावबाट कुनै पनि व्यक्तिलाई आत्महानी वा आत्महत्या गर्न दुरुत्साहन उत्साह हुन हुने अवस्था सृजना भएको देखेमा त्यस कोडबाट समेत गम्भीरतापूर्वक छानबिन गरी आवश्यक कानूनी कार्यवाहीका लागि सम्बन्धित निकायलाई पठाइदिन भनिएको थियो। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: निर्माण नेपाली पेन्ट्स कम्पनी चल्किन पेन्ट्स तीन दशक देखि नेपाली मनको रंग
1: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग. अस्ट्रेलियाको संघीय अदालतले भारतको कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरण एपिडाले बासमती शब्दलाई प्रमाणीकरण ट्रेडमार्कका रूपमा दर्ता गर्न माग गर्दै दायर गरेको पुनरावेदन खारेज गरेको छ. न्यायाधीश डाउलिङ जेले फैसला सुनाउँदै एपिडाले प्रस्ताव गरेको बासमती शब्दले एपिडाबाट प्रमाणित चामल र अन्य बासमती चामलबीच फरक नछुटिने निष्कर्ष निकालेका हुन्. भारतले बासमती शब्दलाई नै ट्रेडमार्कका रूपमा दर्ता गर्न खोजेको थियो.
2: Red Bull, Babal Energy.
3: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग. दक्षिण अमेरिकी मुलुक कोलम्बियामा सोमबार गएको शक्तिशाली भूकम्पमा परेकी 32 वर्षीय महिलाको 36 घण्टापछि जीवितै उद्धार गरिएको छ. भूकम्पबाट सबैभन्दा प्रभावित क्षेत्रहरूमध्ये एक पेइरा शहरमा भत्किएको भवनको भग्नावशेषबाट डानिएला लार्गोलाई 10 घण्टाको उद्धार प्रयासपछि सकुशल निकालिएको हो. कोलम्बियाको इतिहासमा अभिलेख राख्न थालिएताकै शक्तिशाली भूकम्पमध्ये एकबाट देश यति बेला प्रभावित भएको छ. स्थानीय समयअनुसार सोमबार बिहान 7:34 7.4 म्याग्निच्युडको भूकम्प गएको थियो. भूकम्पमा पनि मृत्यु हुनेको संख्या कम्तीमा 250 पुगेको रोइटर्सले उल्लेख गरेको छ. भग्नावशेषमा पुरिएका मानिसको जीवितै उद्धारका लागि खोजी जारी नै छ. सरकारी अधिकारीका अनुसार भूकम्पमा परेर 1300 जना भन्दा बढ़ी मानिस घाइते भएका छन्.
1: नेपाली क्रिकेटमा सफल कप्तानका रूपमा स्थापित रोहित कुमार पौडेलले एक दिवसीय अन्तर्राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी गुमाएका छन्. 4 वर्ष अघि कप्तानी सम्हाल्दा संकटमा रहेको नेपाली क्रिकेटलाई रोहितले एक दिवसीय विश्वकप छनौट एसिया कप र 2020 विश्वकपसम्म पुर्याए. तर पछिल्लो समय एक दिवसीय क्रिकेटमा लगातार कमजोर प्रदर्शनपछि नेपाल क्रिकेट संघले रोहितलाई कप्तानीबाट हटाउने निर्णय गरेको हो. कान्तिपुर कर्मी विनोद पाण्डेले तयार पारेको सामग्री अबको कान्तिपुर सविस्तारमा.
4: 14 फेब्रुअरी 2023 दिन रोहित कुमार पौडेलले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक कप्तानी शुरू गरेका थिए. जतिखेर रोहितको उमेर पासपोर्टमा केवल 20 वर्ष 73 दिनको थियो, उनी एक दिवसीय अन्तर्राष्ट्रियमा कप्तानी गर्ने दोस्रो कान्छो खेलाड़ी भएका थिए. त्यस यता पछिल्लो 42 महिनामा नेपाली क्रिकेटले जे जस्तो सफलता पायो त्यो रोहितकै कप्तानीमा थियो. नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता यथावत T20 विश्वकप र एसिया कपमा सहभागिता सबै यसैभित्र पर्दछन्. उनै रोहितलाई नेपाल क्रिकेट संघ क्यानले सोमबार एक दिवसीय अन्तर्राष्ट्रियको कप्तानबाट हटाउने निर्णय गरेको थियो. रोहितले 6 महिना अन्तरमा नेपालको एक दिवसीय र T20 अन्तर्राष्ट्रिय पद गुमाउन पुगेका हुन्. नेपाली क्रिकेट सफलता इतिहासको एउटा पाटो रोहितलाई कप्तान बनाएपछि त्यही 14 फेब्रुअरीमा लेख्न शुरू गरिएको थियो. 6 फिट अग्ला स्कटल्याण्डका कप्तान रिची वेरिङटन र उनीभन्दा अग्ला नामिबियाका कप्तान जेहरार्ड इरस्मसको बीचमा उनीहरूभन्दा सानो कदका रोहित प्रिम्याच कन्फरेन्समा बसेका थिए. उनले आफ्नो बोल्ने पालोमा सबैभन्दा पहिला नेपाल आएका टोली स्कटल्याण्ड र नामिबियालाई स्वागत गर्दै आतिथ्यता दर्शाए. रोहितले वेलकम टू नेपाल भनेर भ्रमणकारी दुवै टोलीलाई स्वागत गर्दा उनीसँगै छेउमा बसेका मोन्टी देसाई पत्रकार सम्मेलनमा मुस्कुराइरहे. नेपाली प्रशिक्षकको रूपमा मोन्टी पनि पहिलो पटक मीडिया सामना गरिरहेका थिए. नेपालको कप्तान र प्रशिक्षक नयाँ भए पनि दुवैले पत्रकार सम्मेलनमा मैदान बाहिरको प्रसंगका कारण बढ़ी प्रश्न सामना गर्नु परेको थियो. मोन्टी ह्याप्पी ड्रेसिङ रूमको स्लोगन लिएर आएका थिए भने रोहितले कप्तानको रूपमा त्यसलाई मैदानमा उतारेका थिए. सेप्टेम्बर सन् 2022 केन्या भ्रमणमा खेलेका 3 ओवर 50 ओभरको खेलमा रोहितले पहिलो पटक नेपालको नेतृत्व गरेका थिए. तर त्यसलाई एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता दिइएको थिएन. रोहित जतिखेर आधिकारिक कप्तानको रूपमा उत्रिँदै थिए नेपाली क्रिकेट ठिक अहिले जस्तै एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता संकटको स्थितिबाट गुज्रिरहेको थियो. नेपाल शीर्ष 3 पुग्न लगभग असम्भव जस्तै थियो. अझ घरेलु मैदानमा पहिलो श्रृंखलामा नेपालले स्कटल्याण्ड र नामिबियाको सामना.
5: खादबारीको लागि पाथिभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल.
6: पाथिभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्.
5: हाम्रा सेवाहरू
6: दाँत नदुखाई खोल्ने,
5: दाँत भर गर्ने, दाँतको आकृति गर्ने,
6: दाँतको एक्सप्रेस सुविधा,
5: भाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिपरा डेन्टल
6: ध्यान दिनै पर्ने कुरा,
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ,
6: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ, दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल
7: पाथिपरा डेन्टल, हातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 40 50 541।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो पनि।
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768।
11: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: रेडियो शङ्खुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र व्हाट्सएप नम्बर 98-5-20-28-646। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98-5-20-29-47, 98-00-90-0062।
4: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
5: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
6: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295-61-165, 98-421-5254, 98-421-26-987 र 98-520-51-906।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ म त।
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
8: रबिन टेलर्स, खादबारी नगरपालिका 9, तुमलिङ्टार। राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
8: सम्पर्क नम्बर 9860946000
1: र 9819327375। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खुल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 9842226667।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852055768।
5: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुहारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल 9865349444
2: र 0295901155।
3: More style, more design. Total Tailors.

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029575147147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्रे स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
4: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टाढमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन 029575267, मोबाइल 97655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
5: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो संख सभा 95.5 MHz।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नु, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800909062।
3: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
4: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
3: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
4: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि शङ्खुवा सभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
5: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
4: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
5: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
4: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
5: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
4: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
5: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
4: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
5: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
4: थप जानकारीको लागि 029562061,
5: 029573315
4: र 9852601177
5: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खादबारी शङ्खुवा सभा।
6: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू, दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म, याद गर्नुहोस् शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी एक शङ्ख सभा जिल्ला अस्पतालको छेउ, फोन नम्बर 029575267, मोबाइल 9743846084।
7: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
4: किन र काका?
7: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
4: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
7: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
4: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
7: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
4: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
7: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
4: पुनश हामीसँग निरन्तर 10 पटक सम्म कारोबार गरिएको रेकर्ड बिल लिए आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
7: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
4: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
7: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
4: प्रोप्राइटर सुनु एन भीम कदाइली।
7: सम्पर्क 0249140084 र 98040485827।
8: ओहो लु नमस्कार है सर।
9: ओहो लु नमस्कार है सर। नमस्कार।
8: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
9: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
8: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
10: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
8: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
10: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
8: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
10: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
8: डिजाइनर सुमन ठटाल, 98615-39444
10: र 0295901055।
11: More style, more design. Total Tailors.
12: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
13: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको 2 जना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
14: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295-61-165, 98421-52-504, 98421-26-987 र 98520-51-906।
15: नमस्कार है वडाध्यक्षज्यू।
16: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
15: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
16: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
15: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
16: यो मेरो सुट त हाम्रै सङ्खुवा सभाको दबुदा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर हातबारी बनाइ सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
15: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
17: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
18: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
19: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
20: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
21: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
19: सम्पर्क नम्बर 0295-6679 र मोबाइल नम्बर 98-42-82-776।
22: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धसुक बाटो दूरसञ्चार जाने बाटो।
23: आयो सबको घर घरमा।
24: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
25: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
24: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
26: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
27: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी।
28: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
29: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-520-55-768।
30: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
31: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
32: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
31: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
32: हाम्रा सेवाहरू
31: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
32: दाँत खोल्ने, दाँत सफा गर्ने,
31: दाँतको एक्सरे गर्ने,
32: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
31: झिक्न मिल्ने आरपीडी लगाइने,
32: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
31: बाङ्गोटिङ्गो दाँत मिलाइने,
32: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
31: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
32: सम्पर्क नम्बर 0-29-590-667 र 98-420-22-667।
33: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पर्क नम्बरहरू 029560400 र 98520 72631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98520 55 768।
0: साथै 98520 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले।
7: सम्पर्क 98433-47-262,
6: 98-10-55-55-85
7: र व्हाट्सएप नम्बर 98-520-28-6 46।

భవాని సహితం నమామి. శుభప్రభాత్. कार्यक्रम जति तर्पणमा हार्दिक स्वागत छ. कार्यक्रमको प्रतीक्षा गरेर बस्नुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी उपस्थित छु. आज पनि 8 बजेको छ. समय सँगसँगै हाम्रो उपस्थित रहनेछ सनातन रेडियो नेटवर्क हुँदै नेपालका विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथमा प्रसारित कार्यक्रम ज्योतिष तर्पण. कार्यक्रममा आजका तिथिमिति पञ्चाङ्ग अनि ग्रह गोचर र तपाईँको दिन कसरी व्यतीत हुन्छ भनेर राशिफल अनि हामी तपाईसँग भएका विभिन्न जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी पनि दिने प्रयास गर्छौं. फोन गर्न सक्नुहुन्छ. दुईटा नम्बर हामीसँग तपाईँको लागि हामीले खुल्ला गरेका छौं. 98453 97658 र 98142376 सिधा तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ. यतिखेर कार्यक्रमको शुरूआती चरणमा छु. कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढ़ाउँछु आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट.

0: आज मिति 2083 साल श्रावण 28 गते आज बिहिबार तदनुसार ईस्वी सन् 2026 आज अगस्त 13 तारीक नेपाल सम्मत 1146 रहेको छ। गुल्लार्थ रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन वर्षा ऋतु श्रावण महिनाको शुक्ल पक्ष आज सूर्योदयमा पवित्र पावन दिन प्रतिपदा तिथि रहेको छ। 40:22 रात्रिको 9:42 तदुपरान्त पनि द्वितीय तिथि प्रारम्भ रहनेछ। अश्लेष नक्षत्र 5:18 बिहान 7:41 अश्लेष थियो भने यतिखेर मघा नक्षत्र प्रारम्भ भइसकेको अवस्था छ। बवयुग रहेको छ, बरियान युग रहेको छ 23:21 किमस्तुग्न कर्णे 12:26 आज आनन्द युगमा भने अमृत युग रहेको छ। आजको दिनमानको समय 32:51 बिहान सूर्योदय 5:34 जाँदा भयो, साँझ सूर्यास्त 6:42 आज विशेष गरी गुला धर्मारम्भ आजको पञ्चाङ्गमा उल्लेख गरिएको छ। अबको क्रममा जानकारी गराउँ, ग्रह गोचर सूर्य कर्कट राशिमा रहेका छन् भने चन्द्रमा सिंह राशिमा छन्। मंगल ग्रहको अवस्था यतिखेरको यहाँबाट राशिबाट हेर्दा विशेष गरी मंगल ग्रह मिथुन राशिमा रहेका छन् भने बुध कर्कट राशिमा छन्, बृहस्पति कर्कट राशिमा, शुक्र कन्या राशिमा, शनि मीन राशिमा रहेका छन्, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा आजका ग्रहहरूबाट संकेत देखिन्छन्। यो जानकारी सहित आज जन्मिने सम्पूर्ण जातकको भने सिंह राशि रहनेछ। आज बिहान 7:41 जन्मिने जातकको भने कर्कट राशि रहने थियो। अब म तपाईँलाई जानकारी गराउँ, आज सम्पूर्ण जातकको सिंह राशि रहनेछ भने बृहस्पति उच्च अवस्थामा रहनेछ भने शुक्र नीच अवस्थामा रहने जानकारी गराए है। आज जन्मिने जातकलाई चन्द्रग्रहण युगमा जन्म रहनेछ, चिसोबाट जोगाउनुपर्छ। अब तपाईँको दिन कसरी व्यतीत हुन्छ, राशिले के भनिरहेको छ भनेर तपाईँको राशिफललाई हामी अबको क्रममा जानकारी गराउँछौ। तपाईँका मेष आदि बार राशिफलले के भन्छ, तपाईँको राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशिको लागि आज खेलकुदका क्षेत्रमा ज्ञानवर्धक कार्यमा पठन पाठनमा ज्ञानहरू वृद्धि रहनेछ। काममा सफलता मिल्नुका साथसाथ मधुर कामले पूर्णता प्राप्त गर्नेछ। मन भने हर्ष उल्लास छाउने योग छ। तपाईँको लागि सकारात्मकका साथमा अगाडि बढ्नु भयो भने राम्रो छ। मान सम्मानमा वृद्धि रहनेछ भने आटिका ताकेका कामबाट पनि धेरै कुरामा सहज आजको राशिबाट वृष राशिलाई संकेत देख्न सकिन्छ। आजको दिन पराक्रमिक छ, साथीभाइसँग रमाइलो ठाउँमा दिन व्यतीत, धार्मिक क्षेत्रमा मन जाने योग छ। प्रेम प्रेमीको बीचमा भए वाद विवाद सिर्जना रहनेछ। धनस्थानमा रहेको चन्द्रमाले यतिखेर मित्र गृहमा अवसर प्राप्त गरेको छ भने वाणिज्य कर्म तपाईँको लागि सुखद बन्न सक्छ। शेयर बजारमा मनकै धनार्जन गर्न सकिने योग छ। वैदेशिक कामको लागि पनि यात्रा सुखद तर बोली खस्रोपन हुन सक्छ। मिठास बोल्ने प्रयास गर्नु शुभ हुन्छ। सिंह राशिको लग्नमा चन्द्रमा आउँदा आफूलाई एकदम घमण्ड साबित गर्ने खालको अवस्था रहेको छ। बोल्दा एकदम नरम भएर बोल्ने प्रयास गर्नु, उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुने योगहरू छन्। सबैले तपाईँको प्रशंसा त गर्लान्, फुर्किने बानी आजबाट परित्याग गर्नुहोला, शुभ हुन्छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा राम्रो सहज हुने खालका योगहरू छन्। मनमा अलिकति कता कता द्वेष भावहरू उत्पन्न हुन सक्छन्। डाहा प्रविधि, अरूको उन्नतिमा आफू रिसानी हुने खालको काम नगर्नु, पेश हुने कन्या राशिलाई संकेत छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 9843-97-648-9142-73-6001।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: काममा सफलता प्राप्तिको लागि योग शुभ छ। मान्यजनको आशीर्वाद प्राप्त हुन्छ र गर्दै आएका हरेक काममा सफलता राशिमा संकेत तुलालाई देख्न सकिन्छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुने खालका योगहरू छन्। मन प्रसन्न रहनेछ भने आजको दिनमा तपाईँको लागि धेरै कुरामा सफलता प्राप्तिको लागि दिने शुभ छ। खेलकुदका क्षेत्रमा मन जान सक्छ तर काम भने असफल हुने संकेत छ। विचार गरेर अगाडि बढ्नु राम्रो हुन्छ। आजको दिनबाट तपाईँको लागि मंगलकारक दिनहरू शुरूआत भए। मन अति नै हर्षित, व्यावसायिक हिसाबमा तपाईँ सफल बन्ने संकेतहरू देख्न सकिन्छ भने काममा एकदमै रुचि वृद्धि रहने, नयाँ ठाउँको अवलोकन गर्ने योग रहेको छ। मकर राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता प्राप्तिको लागि दिन शुभ रहेको छ। इष्टमित्रहरूले साथ दिन सक्ने योग र सम्भावनाको आजको राशिबाट संकेत देख्न सकिनेछ। कुम्भ राशि हुनेको लागि गर्दै आएका हरेक काममा सफलता मिल्ने योग देख्न सकिन्छ। मान सम्मानमा वृद्धि रहने योगहरू छन्। तपाईँको आजको दिनमा अलिकति केही 7.5 को शनि र यतिखेरको अवस्थामा हेर्दा ग्रहहरूले छैटौं ग्रह लिँदा शत्रु भने वृद्धि रहन सक्छन्। तपाईँले गर्ने हरेक कामको निगरानी अरूले गर्न सक्छन्। सावधानी भएर अगाडि बढ्नु, झुटो आरोपको सामना गर्नुपर्ने बाध्यतात्मक हुन सक्छ। आजको दिन हनुमानजीको उपासना र हनुमानजीको स्मरण गर्नाले कुम्भ राशिको दिन सकारात्मक बन्ने योग छ। अन्त्यमा मीन राशि हुनेको लागि गर्दै आएका नयाँ कामहरूमा सहज हुनेछ। कामबाट सफलता प्राप्तिको लागि दिन शुभ। आजको दिनमा तपाईँको लागि धेरै कुरामा सहज हुने खालका योगहरू आजको राशिबाट संकेत ग्रहमा देख्न सकिने योग छ।
1: के तपाईँ वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 9843-97-658-9142-73-6001।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम जति सुन्दरपुरको व्यवसायमा तपाईँलाई पुनः स्वागत गर्दै उपस्थित भइसकेको छु म जतिष प्रणीत लक्ष्मण सुवेदी। 8 बजेबाट 9 बजेसम्म हरेक दिन हामी तपाईँसँग रहनेछौ र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीको विशेष जानकारीहरू पनि दिने प्रयासमा लागिरहेका छौ। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा उपस्थित हुनुभएको मलाई जानकारी प्राप्त भएको थियो, यतिखेर सम्पर्कबाट विच्छेद भइसक्नु भएको छ, कोही हुनुहुन्छ? म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। कहाँदेखि हुनुहुन्छ? जय श्री राधे।
1: जय श्री राधे गुरु।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ हजुर?
1: कालीकोटबाट रमिता पाण्डे गुरु।
0: कालीकोटबाट रमिताजी, अहिले कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ कालीकोटमा?
1: रेडियो नयाँ कडाली सुनिरहेको छु गुरु।
0: अनि कार्यक्रम बजेको साँझबाट?
1: हिजो बजिरहेको छ गुरु।
0: हजुर,
1: हिजोबाट बजिरहेको छ।
0: अहिले कुन ठाउँमा हुनुहुन्छ तपाईँ ठ्याक्कै?
1: ठ्याक्कै म खाना चाहिँ मामलामा छु गुरु।
0: अनि कुन रेडियोबाट कार्यक्रम सुन्नुहुन्छ त्यहाँ?
1: रेडियो नयाँ कडाली।
0: आज कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: मेरो छोराको बारेमा गुरु।
0: छोराको साल महिना गते समय भनिदिनु त।
1: 2083 साल वैशाख महिनाको 22 गते मंगलबार दिउँसो 1:04 जाँदा।
0: 1:04 जाँदा कुन जिल्लामा भयो तपाईँको बच्चाको जन्म चाहिँ?
1: मामनामै गुरु,
0: कालीकोट जिल्लामै होइन?
1: हजुर।
0: यहाँबाट हेर्दाखेरि देखियो भने मूल नक्षत्रको पहिलो पाउबाट नाम जुडेको छ। मूलको पहिलो पाउले पितालाई नाश गर्छ भनेको बाबालाई। आद्य पितानाः समुपैति मूलम् होइन, पादे द्वितीय जननम् तृतीय भन्छ। अब पहिलो पाउले बाबालाई पिर्ने भयो, यो मूलको पहिलो पाउ परेपछि यो मूल नक्षत्रको शान्ति गर्नुपर्छ है। मूलको शान्ति गर्नु, उल्का र केतु भन्ने ग्रह चलेको छ, सामान्य अवस्थाको लागि हातिनु पर्ने त्यस्तो ग्रहहरू छैनन् है। ग्रहको लागि शान्तिहरू गर्ने, ग्रहको लागि पूजा पाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ है त। आमा बुवासँगको सम्बन्ध ठिकै छ, नराम्रो छैन। ग्रहहरूमा ठिक छन्, ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु होला, ठिकै हुन्छ। अब यो विशेष गरी यसले बाबालाई पिर्ने खालको योग छ, यो नपिरोस् भन्नको लागि चाहिँ विशेष गरी ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने कामहरू गर्नु होला है त। घरको वास्तुको लागि ठिकै छ, अब बच्चाको लागि चाहिँ सामान्य शान्ति गर्नु। अहिले छुट्यौं। राधे राधे।
1: राधे राधे गुरु।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा खाना चक्रबाट हुनुहुन्थ्यो हामीसँग कालीकोटबाट। हामी विशेष गरी भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौं। हामी विशेष गरी एउटा कुरामा तपाईँलाई जानकारी गराइहालौँ ल। आज अब भदौ महिना लाग्दैछ, हामीलाई धेरैले प्रश्न गर्नुहुन्छ भदौमा विवाह गर्न के हुन्छ होइन, अथवा भदौ महिनामा किन साइत भएन। अब यो सबै कुराहरू के हुन्छ भने तपाईँहरूले हामीले खोजेर हुने होइन, यी सबै गणनाबाट के निक्लिन्छन् त्यो निक्लेको अलिकति हामीले त्यसलाई चाहिँ गणना गरेर आकाशीय पिण्डमा रहेका ग्रहहरूलाई कसरी हुन्छ हामीले त्यसलाई गणना गरेर राखिएपछि अनि कुन महिनामा विवाह गर्ने भनेर शास्त्रमा उद्धृत गरेको छ। विवाह गर्नु भनेको महिनामा पनि त्यसभित्र पनि बार नक्षत्र योग करण लगायत इत्यादि कर्महरू समय घडीपलाहरू मिलेर लग्नहरू निक्लियो भने शुभ मुहूर्त शुभ लग्नमा बल्ल विवाह गर्ने सायद राखिदिन्छौ हामीले। अब तपाईँहरू यो के हुन्छ र विवाह भन्ने कुरा तपाईँहरूले सामान्य सोच्नु भयो भने अहिले गर्ने हुन्छ भोलि गर्ने हुन्छ केही फरक परेन, तर वास्तविक तपाईँले विवाहको महत्व विवाहको मर्म बुझ्नुभयो भने धेरै कुराहरूमा हेर्नुपर्ने खालका हुन्छन्। त्यसो भएको हुँदा हामी प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी पनि दिने प्रयासमा छौं। यतिखेर हाम्रो सम्पर्कमा कोही जिज्ञासु आउनु भएको प्राविधिकबाट इसारा मिलिरहेको छ। जय श्री कृष्ण।
1: जय श्री राम राम।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ हजुर?
1: म भोजपुरबाट गुरु।
0: भोजपुरबाट हजुरको शुभ नाम के होला?
1: कविता कार्की।
0: कविताजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? कविताजी कुन ठाउँमा हुनुहुन्छ अनि?
1: शङ्खसभामा।
0: घरि भोजपुर भन्नुहुन्छ, घरि शङ्खसभा भन्नुहुन्छ?
1: होइन, घर चाहिँ भोजपुर हो नि त।
0: ए घर चाहिँ भोजपुर, कहाँनिर घर चाहिँ?
1: भोजपुर झ्याउ पोखरी।
0: झ्याउ पोखरी, अहिले कहाँ बस्नुहुन्छ?
1: झ्याउ पोखरीमै।
0: झ्याउ पोखरी कुन जिल्लामा पर्छ?
1: भोजपुर जिल्लामा।
0: अनि अहिले कुन रेडियो सुन्दै हुनुहुन्छ?
1: शङ्खसभा।
0: ए रेडियो चाहिँ शङ्खसभा सुन्नुहुन्छ, म त तपाईँ बस्नु भएकै चाहिँ शङ्खसभा हो कि भनेर। अनि आज कार्यक्रममा कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: मेरो भाइको।
0: झ्याउ पोखरीतिर के छ, यो अलैँची गोड्ने बेला भयो कि उखल्ने बेला भयो कि उखल्ने कि खल्ने के भन्छ त्यसलाई?
1: होइन नि, भएकै छैन नि, अब यो भदौ लगाएपछि मात्रै हुन्छ, त्यही पनि हाम्रो अलिक अलैँची नहुने ठाउँमै पर्छ। झ्याउ पोखरी अलिक उँभो
0: सानपङ्गी मात्रै पर्छ।
1: डिङ्ला आउन एक डेढ घन्टा लाग्छ हिँड्दै पनि।
0: खानबारी जान?
1: खानबारी जान चाहिँ सुविधा पर्छ गाडीको, अलिक छिटै हुन्छ, अलिक टाढा भए पनि।
0: ए त्यस्तो हो भनेपछि हामी दिङ्ला आउने कुरो छ, अनि दिङ्ला आयो भने भेट्न आउने कि नआउने त?
1: कहिलेतिर आउनुहुन्छ?
0: अब तपाईँहरूले त्यहाँ खेती गर्ने बेला नपरेको बेला, अस्ति हामी खानबारी आउँदाखेरि रोपाईको बेला परेर मारामार भएर मान्छे आउन पाउनु भएन छ। अब यो अलैँची नटिप्ने बेला, रुद्राक्ष नटिप्ने बेला अलिकति समय मिलाएर, अब सकभरै भदौ असोजतिर कहिले हुन्छ हजुरहरूले भन्नुभयो भने, होइन त्यहाँको बारेमा त हामीलाई जानकारी हुँदैन नि त। अब हाम्रोमा काम छैन, यो बेला आउनुभयो भने सबैजना आउन पाउनुहुन्छ भन्ने बेलामा चाहिँ हामी आउने हो है। रेडियो सुन्दै गर्नु, यसो त्यहाँको भएका खबरहरू यसो गर्दै गर्नु होला, हामी आउनेछौँ, आउने कुरा जानकारी
1: गराउँछौँ।
0: ल अहिले कसको बारे मेरो?
1: मेरो भाइको।
0: भनिदिनु त साल महिना गते समय?
1: 2043 साल। अनि कार्तिक महिनाको?
0: हजुर,
1: कार्तिक महिनाको 26 गते।
0: हजुर, कति बजे?
1: ठ्याक्कै बिहानको 10:30 बजे बुधबार।
0: 10 बजे बुधबार, 10 बजेर 30 मिनटमा बिहान। कुन जिल्लामा भयो तपाईँको भाइको जन्म?
1: भोजपुरमै।
0: भाइ कहाँ हुनुहुन्छ अहिले?
1: भाइ त विदेशमा छ नि।
0: बुवामा कहाँ हुनुहुन्छ?
1: बुवामै घरमै।
0: सुन्नुहुन्छ बुवामाले कार्यक्रम?
1: सुनिराख्नु भएको छ रेडियोमा।
0: ल भा सुन्नु है छोराको, 43 साल कार्तिक 26 गते 10 बजेर 30 मिनटमा बिहान बुधबारको दिन जन्म। राशिको नाम दुर्गा हरि अथवा दुर्गा दत्त नाम आयो, मिन राशि हुन्छ। कालो तपाईँको परिवारै छ, यो बच्चाले घर परिवारलाई सुख दिन सक्दैनन् है। बाउ र आमा केही न केही कुरामा यसो गर्दै अब हुन्थ्यो कि भन्ने खालको मनसाय भइ नै रहन्छ जिन्दगी नैभरि। फेरि तपाईँको माइतमा एकजना कोही मान्छे अकालमा मृत्यु भएर पितृको दोष त्यो छोरी मान्छे परेका छन्, याद छ?
1: छोरी मान्छे मर्नु भएको छ,
0: काकी ठुली आमा दिदी बहिनी भाइ बुहारी?
1: त्यस्तो त थाहा छैन गुरु।
0: बाले सुनिरहनु भएको छ कार्यक्रम, बालाई भरे फोन गरेर गुरुले भने हो त भनेर सोध्नु।
1: सानैमा जस्तो नचिनिने छोरा हो कि छोरी हो, नचिनिने एउटा फुपू हो कि कसरी जानुभएको भनेको सुनेको।
0: अर्को कोही छ त्यसो भने? अर्को कोही छ त अब त एक दुई महिनाको गएर पनि त्यसलाई दोष लाग्दैन, जन्म भइसकेपछि मृत्यु भयो कसैको यो घरमा है।
1: जन्म भइकन मृत्यु भएको त एउटा साइला काका त्यस्तो हुन्छ।
0: काका होइन, काका त छँदै हुनुहुन्छ, छोरी मान्छे पनि
1: हुनुहुन्छ,
0: छोरी
1: मान्छे हुनुहुन्छ, त्यो त सानैमा होला।
0: फेरि मैले भने त जन्मिसकेपछि मरे चाहिँ कोही न कोही हो त, को होला जस्तो लाग्छ?
1: सानैमा हो, फुपू हजुर, फुपू दिदी।
0: कति वर्षमा बित्नु भएको?
1: वर्षै नभइकन नि।
0: कति महिना बित्नु भएको?
1: 6 महिना।
0: अनि 6 महिना भएपछि त तपाईँको फुपू थिए कि थिएन? फुपू त हो नि त, बित्यो त त्यही त अकाल भनेको। 70 वर्षमा बित्नु
1: भनेको सुनेको, अनि 6 महिनाको हुनुहुन्छ
0: मम्मी, त्यही हुनुहुन्छ?
1: हजुर हजुर,
0: उता सुन्दै हुनुहुन्छ?
1: रेडियोमा सुन्दै हुनुहुन्छ, म रेडियोदेखि यता छु नि त।
0: ए ल ल, तपाईँ घरमा छोरी मान्छेले अलिकति बढी दोष दिएका छन्, घरमा अशान्ति छ, तपाईँको यो दाजुको सन्तानमा के हानिरहेको छ? छोरा भएन कि छोरी भएन कि सन्तान भएन कि बिहा भएन के भयो भन्नु त?
1: बिहा त भएको छ, भाइ हो, तर छोरा पनि छ छोरी पनि छ।
0: के छ छोराछोरीमा के खोटोहरू छ, दोष लागेको छ, अपाङ्गहरू छन्?
1: त्यस्तो त छैन गुरु,
0: अलिकति भोलिको दिनमा सन्तानबाट अलिक अशुभ हुन्छ, केही न केही कतै न कतै खोट हुन सक्छ, हामीले त थाहा नभए हुन सक्छौ, ध्यान दिनु होला। अहिले यो मान्छेलाई चाहिँ आइतबारको व्रत भन्ने, पूर्णिमाको व्रत भन्ने, चन्द्रग्रहण युगको शान्ति गर्ने, र अहिलेको अवस्थामा 40 वर्षको उमेरमा हुनुहुन्छ, 40 वर्षमा भद्रिका भन्ने गरेर चलिया छ, अब 41 वर्षदेखि उल्का भन्ने गरेर चल्छ, उल्काको शान्तिहरू गराउने, सामान्यतयामा हाम्रो जुन चाहिँ जपहरू गर्ने गर्दा राम्रो हुन्छ। अलिकति घर परिवारमा असन्तुष्टि छन् यो मान्छे बाटो मान्छे भनेको बुवा आमा, यसो गर्दा हुन्थ्यो कि भन्ने खालको चाहिँ सबैको मनसँग भइरहेको छ, भनेको कुरा उसले फेरि कहिले पनि गर्दैन नि, फेरि ऊ फेरि आफ्नै पारामा हिँड्छन् होइन कि होइन? ल अब भन्नुहोस्, दुईटा तिनटा के छ महत्वपूर्ण कुरा सोध्नुहोस्। अब
1: खासमा चाहिँ अब यसलाई के गर्दा चाहिँ राम्रो हुन्छ होला,
0: मैले अहिले भनेको चिजहरूको ग्रह शान्ति गर्ने सबैभन्दा पहिला, अनि फेरि मलाई फोन गर्नु, तपाईँ ग्रह शान्ति गर्नुहुन्छ भन्न, म यहाँबाट हेरेर थाहा पाउँछु अनि फेरि भन्छु, हुन्छ?
1: कालो सर्पको शान्ति गर्नु,
0: काल सर्पको शान्ति, आइतबार व्रत, पूर्णिमा व्रत, अनि उल्का भन्ने कुरा चल्न आँटेको छ, उल्का अब उहाँ विजयबाट आउँदा काल सर्पको शान्ति चाहिँ आफै उपस्थित भएर गर्नुपर्छ, विजयबाट आइसकेपछि आउँदाखेरि उल्का चल्छ, 47 उल्का चल्छ, उल्काको पनि शान्ति गर्ने, आइसकेपछि कवचहरू लाउने, औँठीहरू लाउने, धेरै कुराहरू हुन्छन्, आएपछि सल्लाह गरौँ, अनि त्यसपछि गर्नुभएका कर्महरू सबै कुराहरू सफल हुन्छ, अनि त्यसपछि मान्छे खुसी हुँदैन।
1: अनि तपाईँलाई त्यसको लागि त्यो कालो सर्पयोगको शान्ति गर्न चाहिँ गुरु कतिवटा ब्राह्मण चाहिन्छ, कहाँ गर्नुपर्छ त्यो बताइदिनु न।
0: खोलाको तिरमा शिवजीको मन्दिरमा घरमा सकभर काल सर्पको पूजा नगर्ने, कुनै तीर्थमा गएर गर्ने, मन्दिरमा गएर गर्ने गर्नमा मिल्छ है,
1: मन्दिरमा गर्दा पनि हुन्छ
0: मजाले है त।
1: अनि कतिजना ब्राह्मण भए हुन्छ?
0: अब महामृत्युञ्जय जपहरू गर्नुपर्छ, 7-8 जना, 8-10 जना कति राख्न मिल्छ त्यसरी राखिदिने, अब ठाउँ अनुसार पनि हुन्छ, कति ठाउँमा मैले राख्नुभन्दा नपाउन सकिन्छ होइन, जप कति गराउने भन्ने कुरा हुन्छ, जप अब 1,25,000 जप गर भने हुन्छ, 1,00,000 त महामृत्युञ्जय महामन्त्र जप गर भनेर शास्त्रमा लेखिदिएको छ, त्यही बुकमै लेखिदिएको छ, त्यो गर त फेरि 50-60 जनाभन्दा बढी खर्च लाग्छ, त्यो अब सबै सकिँदैन, कम्तीमा एकचोटिमा 8-10 जना राखेर कामहरू अगाडि बढाउँदै जाने है।
1: अनि गुरु के गर्दा चाहिँ त्यसलाई थाप्छ होला, यस्तो केही कामहरू पनि
0: मैले भनिनँ, यो मान्छेलाई यति नगरिकन जे गरे नि थाप्दैन क्या, मैले भने त घरमा यसले यसो चाहिँ गरिदिएमा हुन्थ्यो भन्ने हुन्छ, कहिले पनि मान्छे सफल हुँदैन क्या, मान्छे असफल मान्छे हो, बुझ्नु पनि अहिले छुट्यौँ, राधे राधे
1: राधे राधे।
0: हामीसँग हुनुहुन्थ्यो झ्याउ पोखरीबाट होइन, झ्याउ पोखरी भनेर लागेको थियो, झ्याउ पोखरीबाट हुनुहुन्थ्यो हामीसँग भोजपुरमा, हामी प्रत्यक्ष रूपमा तपाईँसँग कुराकानी गर्दै साल महिना गति र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौँ। यतिखेर कोही जिज्ञासु तपाईँ पनि बन्न सक्नुहुन्छ, फोन नम्बरमा फोन गर्दै गर्नुहोला, दुईटा नम्बर छन्, सबैलाई थाहा छ नेपालभरिका सज्जनहरूलाई, म भने एकैछिन छोटो विश्राम लिन्छु, विश्राम पछि उपस्थित हुन्छु, सँगै रहनुहोला।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण, भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
3: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ? त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवनमा।
4: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान द्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदी द्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
3: सम्पर्क
4: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658 98142 73
3: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
5: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग, दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ हामी। तपाईसँग भएका विभिन्न विशेष विशेष कुराहरू हामी जानकारी दिनेछौ। यतिखेर 98453 97658 र 98143376 सिधा रूपमा सम्पर्कमा आउनुभयो भने कुराकानी रहन सक्छ। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे। हजुर राधे राधे। हजुर ए प्रभु, कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? प्रभु परमात्मा महेश राज भट्टजी बोल्दै हुनुहुन्छ। अनि बझाङको कुन गाउँमा हुनुहुन्छ तपाईँ? कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ हजुरले? साइपाल एफएमबाट सुन्दै हुनुहुन्छ। अनि कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: मेरो आत्मै।
0: मलाई साल महिना गते समय सबै कुरा के के लेख्नु भएको छ सही सही भन्नु त।
1: 2070 साल
0: हजुर,
1: माघ महिना 6 गते
0: हजुर,
1: सोमबार 2:20
0: हजुर, 2:20 बिहान कि बेलुका? यो पनि प्रष्ट बोलिदिनु न हो हजुर।
1: दिउँसो।
0: दिउँसो कुन जिल्लामा भयो? जिल्ला पनि भनिदिइहालौ न। बझाङ जिल्लामा। यो तपाईँको आफ्नै हो? राशिको नाम टिकाराम आउँछ, सिंह राशि हुन्छ। के राशि अनि गर्नु भएको छ? अनि अहिले तपाईँको लागि 13 वर्षसम्म पढाइ राम्रो छ, अब 13 वर्ष पछाडि 21 वर्षमा सङ्कटा भन्ने गरेर चलो। बेलैमा फोन गर्नु भएको छ, बेलैमा सङ्कटाको शान्तिहरू गर्नुभयो भने होइन। पढाइ राम्रो हुन्छ, राज्य परेको छ, आर्मी पुलिसमा जागिर खाने खालको योग राम्रो छ, सरकारी जागिरमा उन्नति प्रगति राम्रो हुन्छ है। राम्रो छ चिना। के छ विषय जिज्ञासा राम्रो छ बा एक दुईवटा? मैले के भने, पढाइ र शिक्षा एउटै होइन? मैले यसको बारेमा बोलिसके, अब अर्को प्रश्न सोध्नुहोस्।
1: स्वास्थ्य।
0: स्वास्थ्यको लागि ठिक छ, आत्तिनु पर्दैन। अब अर्को प्रश्न, बाँकी एउटा प्रश्न भयो। अब अहिले त्यो पनि मैले भनिसकेँ, सङ्कटाको शान्ति गर्नुपर्छ भनिसकेँ, तपाईँलाई सुन्दै सुन्नुहुन्न। मैले अब तपाईँलाई केही पनि बोलिनँ। सङ्कटा भन्ने ग्रहको शान्ति गर्नलाई गुरुबाहरूसँग सल्लाह गरौँ। तपाईँको अरू सबै कुरा राम्रो छ, सरकारी जागिर खाने खालको युग छ पनि भनिसकेँ, पढाइमा अलिकति अब यो 13 वर्षमा पढाइ ठिक छ नराम्रो भनेको छैन मैले। अब 13 वर्षपछि सङ्कटाले बिग्रिन्छ भने है। हेलो छुट्टी मैले। राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो बझाङबाट, अब तपाईँहरूमा रिसायो भन्नुहुन्छ फेरि। म रिसाएको होइन कि, तपाईँलाई मैले त्यही कुरो मैले विद्या यस्तो यस्तो छ, अब विद्या बिग्रिँदैछ भने लास्टमा फेरि शिक्षा भनिदिनुहुन्छ अब। अचम्म लाग्छ क्या मान्छे, खै होइन। यो हो एउटै समस्या हो क्या, यो समस्याको समाधान कसरी हुन्छ मलाई थाहा छ, र थाहा पनि छ। मैले 5 वर्षदेखि बोल्दै आइरहेको छु यसो गर्नुहोस् है भनेर। जिज्ञासा टिपुरु न, मेरो पढाइ शिक्षा कस्तो हुन्छ? मैले भनिरहेको छु त, पढाइ बिग्रिन्छ अब भने चाहिँ बिग्रिने त लेखिदिनुहोस्। त्यो काम सक्यो त, उता आइसकेको थिएँ। अनि त्यो शिक्षा अनि उता ज्ञान सोध्नै परेन त होइन। त्यसरी गर्नुभयो भने तपाईँलाई पनि सजिलो हुन्छ। तपाईँ भनेको जसको फोन लागेको छैन, फोनको प्रतीक्षा रत हुनुहुन्छ नि तपाईँहरू। तपाईँ जस्तै मान्छेले गएर तपाईँको अहिलेसम्म पालो नआएको, एउटै कुरोलाई चारचोटि दोहोऱ्याइदिने अनि टाइम दिएर लगाइदिने, जन्मेदी भन्नु भन भने चाहिँ साल भन्ने, महिना भरौँ, एक महिना, दुई महिना, तिन महिना भन्ने, मैले महिनाको नाम भन्नु न भन्छु अनि चाहिँ उल्टो उल्टो भनिदिने, अनि तपाईँसँग फोन कटुन्छ, अनि हेर्न पाउन फेरि फोन लगाउन गाह्रो पर्छ। तर आजभोलि फोन लगाउन गाह्रो छैन, दिउँसो त झन् पुरै खाली, दिनैभरि फोन गर्न सक्नुहुन्छ, र कार्यक्रममा पनि फोन गर्न धेरै गाह्रो छैन। कोही चाहिँ यहाँ सुन्नुहुन्छ? राधे राधे। हजुर।
1: साग महिनाको 18 गते शुक्रबार
0: ल ए प्रभु।
1: राधे राधे गुरु।
0: राधे राधे। कहाँदेखि को बोल्दै हुनुहुन्छ अहिले?
1: म दार्चुलाबाट धनसिंह सावत बोलेको।
0: रेडीको भोलामा साना गर्ने कि फोन काट्ने त मैले यहाँबाट?
1: ए ल ल।
0: हजुर बोल। उहाँको फोन डिस्टर्ब भइसकेको छ। मैले फेरि पनि भने त उहाँहरू यति धैर्य गर्न सक्नुहुन्न के भन्ने, अलिकति धैर्य गर्नुहुन्छ, कार्यक्रम यति धेरै वर्षदेखि सुन्नु भएको छ, दसौँ वर्ष कार्यक्रम सुन्नु भएको र पनि तपाईँले के छैन ध्यानै छैन कार्यक्रमप्रति, अनि यसो हेरिन्छन् बाजेले चिना हो हजुर, यो चिना जन्म कुण्डली भन्छ यसलाई, तपाईँ जन्मेको समयको आधारमा बनाएको तपाईँको जीवन रेखा हो हजुर, यो भविष्य कसरी तपाईँको बगिरहेको छ भन्ने कुरा तपाईँको समय अनुसार थाहा दिने चिज हो हजुर यो, यसलाई हच्चको घरमा जे मन लागेको थियो हेराएर भएको नभएको सुनेर अनि ज्योतिष गुरुहरूले भनेको पुग्दैन, ज्योतिषहरू फटाउन् भन्दै हिँड्नु भनेको तपाईँको आफ्नै मूर्खता हो, ज्योतिषले भनेको पुग्दैन थाहा छ मलाई, तर कस्तो अवस्थामा तपाईँले मिति उल्टो दिनुभयो भने, समय उल्टो दिनुभयो भने बल्ल फरक पर्छ, अनि नपढेको ज्योतिषकोमा जानुभयो भने बुझ्नुभयो, त्यसो भएको हुँदा तपाईँहरूले के गर्नु पर्यो भने राम्रोसँग राम्रोसँग कपीमा लेखेर अनि बल्ल फोन गरेर हामी पनि त खुसी हुन्छ भने, यति धेरै सेवा गरेको छु नेपालभरिका सज्जनलाई, घर आयो नि त, म अहिले चितवनमा छु, दारचुलाको दुहु गाउँपालिकाबाट अहिले फोन लगायो भने कार्यक्रम सुन्न पाइन्छ, कार्यक्रम बोल्न पाइन्छ, घर बसी बसी होइन, भोजपुरबाट पाइयो, ओखलढुङ्गाबाट पाइयो, सोलुखुम्बुबाट पाइयो, खोटाङबाट पाइयो, उदयपुरबाट पाइयो, मकवानपुरबाट पाइयो, जहाँ हुनुहुन्छ त्यहीँबाट पाइयो त नि, अनि यति धेरै सेवा दिँदा पनि तपाईँहरू के गर्नुहुन्छ, नेपालीको बानी छोडिदिनुहुन्न क्या, हेल्थ चेक गर्ने बानी, यति धेरै हेल्थ चेक गर्नुहुन्छ हरेक कुरामा, यहाँ मात्र होइन फेरि के भन्ने, नेपालीमा पनि हो, हामीलाई आफूले आफूलाई के गाली गर्नु है, गाडीले गर्दा तपाईँलाई हुँदैन फेरि, कोही चाहिँ यहाँ आउनु भएको छ, स्वागत गर्छु, जय श्री कृष्ण,
1: राधे राधे गुरु,
0: राधे श्याम, को बोल्दै हुनुहुन्छ, कहाँदेखि,
1: पुष्कर सिंह रावल बोल्दै छ गुरु,
0: पुष्कर के अरे, पुष्कर सिंह रावल,
1: रावल हजुर,
0: के छ खबर हजुर,
1: हजुर ठिकै छ हजुर, सन्चै,
0: कुन ठाउँमा ठ्याक्कै तपाईँ घर,
1: गुरु,
0: एकदम अहिले त मन्द मन्द चिसो भएको होला, हुसी आउँछ होइन बिहान बेलुका,
1: हजुर हजुर हजुर,
0: खाएको पनि मजाले पच्छ होइन,
1: हजुर हजुर हजुर,
0: कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ त्यहाँ,
1: गुरु लेखुलेखबाट सुन्नुभएको,
0: जहिले पनि सुन्नुहुन्छ कि कहिले काहीँ मात्रै,
1: हजुर म त 4-5 वर्ष भयो गुरु यो फोनमा,
0: हजुर
1: फोन लागेको त कहिले पनि नलाग्ने, फोन लागे पनि हजुर नउठाउने, कन्भेन्टोमा रहने, कतिखेर के हुने गुरु, कतिखेर
0: यस्तो हुन्छ, कहिले काहीँ तपाईँहरूलाई मैले ज्ञानवर्धक कुराहरू भन्दै गर्दा, कहिले कमेन्ट वाचन गर्दै गर्दा फोन रिसिभ नहुन सक्छ, ठिकै हो, अहिले कार्यक्रममा आउनु भएको छ, खुसी हुनु भएको छ होइन,
1: हजुर धेरै खुसी छ गुरु, आज भगवान् भाइ जस्तै भएको छ गुरु,
0: भगवान् त होइन म मान्छे नि हो, ल भन्नु त अहिले अहिले अहिले तपाईँ कसको बारेमा हेर्नुहुन्छ,
1: छोरीको बारेमा गुरु,
0: छोरीको साल महिना गते समय सबै भन्नुहोस् त,
1: हजुर 2062 साल फागुन 29 गते सोमबार गुरु,
0: अनि अरू
1: 4:31 मिनटमा गुरु,
0: 4:31 मिनटमा बिहान कि बेलुका,
1: बेलुकै हो गुरु,
0: यसलाई बासा भन्दा हुन्छ होइन,
1: हजुर हजुर हजुर,
0: कुन जिल्लामा भयो जन्म,
1: दार्चुलामा हो गुरु,
0: दार्चुला जिल्लामा,
1: हजुर गुरु,
0: यहाँबाट हेर्दाखेरि राशिको नाम मेनाका नाम आउँछ, चतुर्दशीको दिनमा जन्म भएको हो,
1: हजुर गुरु,
0: हो तर शुक्ल पक्षको, राम्रो हो नि फेरि, हो
1: हजुर, हाम्रो भाषामा चतुर्दशी भन्छन् गुरु,
0: के भन्दाखान,
1: चतुर्दशी भन्छन्
0: होइन, चतुर्दशी भए पनि शुक्ल पक्षको पर्यो, कृष्ण पक्षको परेको भएदेखि अशुभ हुन्थ्यो, यो त पुन्युको एक दिन अगाडि जन्म भएको हो नि, भोला पुन्यु आज तम्रो चेलीको जन्म भयो, त्यही त मगाको चौथो पावबाट नाम जोडेको छ, मे नका सिंह राशि हुन्छ, के नाम राख्नु भएको छ त्यहाँको बामनहरूले, नाम के छ, नाम मे नका नाम राख्ने है, 18 वर्षदेखि पढाइमा एकदमै धेरै कमजोरी, संकटा भन्ने ग्रह आयो, संकटा फेरि अष्टम स्थानको छ, खुट्टाहरूमा समस्या आयो, खुट्टा भाँच्यो कि दुखो कि अपरेसन भयो कि के भयो खुट्टामा,
1: खुट्टा
0: हो, संकटाको बेलैमा शान्ति गरिहाल्ने, नाग देवताको यसो पूजा गर्ने, काल भैरवको सेवा गर्ने, शनिबार आइतबार कहिले मिल्छ, कुकुरलाई चोखो भोजनहरू पहिले भोजन खुवाउने त्यति गर्दा राम्रो हुन्छ। राज्यक छ, छोरी जन्मेपछि घरमा अशान्ति छैन, राम्रै छ, सुख समृद्धि राम्रै छ, उन्नति प्रगति राम्रै हुन्छ। छोरीको अलिकति संकट आले, अलिकति भोलिको दिनमा वैवाहिक जीवन पनि बिग्रिने हो कि भन्ने शंका हो है। यसमा तपाईँले एकदम ध्यान दिनुहोला, विवाह छुट्ने, डिभोर्स हुने खालको समस्या। मैले किन भनिरहेको छु भने संकट यसै चलिरहेको छ। सप्तम घरमा सूर्य शनिको घरमा गएर बस्दाखेरि शनिको घरमा सूर्य यसै अशुभ, त्यही माथि सातौं सूर्य यसै अशुभ, अनि सातौं सूर्य शनिको घरको सूर्य छोरी मान्छे कुण्डलीमा असाध्य अशुभ, विवाहमा दोष लाग्छ है। वास्तुको बारेमा ठिकै छ, धर्म कर्म घरमा कम भयो। तपाईँ अब मल्लिकार्जुनको बारेमा मैले धेरैचोटि भनिसकेको छु, त्यस्तो ठाउँको मान्छे हुनु चाहिँ अलिक धार्मिक हुनु पर्यो। हरेक दिन बिहान उठेर मल्लिकार्जुन स्वामीको लागि एउटा दियो छुट्टै बालिदिनु पर्यो क्या, लो भगवान् यो हजुरको लागि भनेर, खोइ त गरे हामी अहिलेसम्म तेल खर्च हुन्छ है, बत्ती बाल्दा हात खुट्टा धुनु पर्यो, ए झ्याउ के बाल्नु होइन,

0: रहेको छु, म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी। दिउँसो फोन गर्नु अथवा वाट्सएपमा हामीसँग सम्पर्कमा रहनुहोला। 98453 97 658 र 98 142 73 601 सिधा सम्पर्कमा आउन सक्नुहुन्छ। को हुनुहुन्छ यतिखेर स्वागत गरौं। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म बझाङदेखि दुर्गाचोलीबाट रेणुका डौल्याल।
0: रेणुकाजी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? दुर्गाथलीको कुन गाउँमा हुनुहुन्छ? कति नम्बर ओडामा हुनुहुन्छ?
1: 7 नम्बर ओडा।
0: के गाउँ भन्छ त्यसलाई?
1: बौला।
0: हो, त्यो गाउँमा तपाईँ मात्रै यो कार्यक्रम सुन्नुहुन्छ कि अरूले पनि सुन्नुहुन्छ?
1: सुन्नुहुन्छ।
0: रेडियो छ कि हजुरकोतिर मोबाइलबाट सुन्ने हो?
1: मोबाइलबाट सुन्छु।
0: घरमा रेडियो छैन बजाङतिर आज पनि? ए, घरभन्दा बाहिर हुँदा मोबाइलबाट सुन्नुहुन्छ। घरमा चाहिँ त्यो के भन्छ, यस्तो घरको आँगनतिर अथवा के भन्छ त्यसलाई, घरको अलिकति थोरै घरको भनौँ न ढोका छेउतिर यसो रेडियो राख्ने अनि त्यहाँबाट चार्जमा हालिदियो भने त्यहाँबाट रेडियो बजाइरहने खालको चलन छैन आज हजुरकोतिर? धेरै छैन। धेरै चाहिँ के गर्नुहुन्छ आजभोलि? मोबाइल चलाउनुहुन्छ? नेट कतिको चल्छ तपाईँकोतिर? है, ल अहिले भन्नुहोस् त कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: मेरो आफ्नै
0: साल महिना गते समय कपीमा लेख्नु भएको छ कि के छ?
1: हजुर, 2064 साल भदौ महिना 6 गते बिहिबारको राति 7 गते शुक्रबारको बिहान 5:23 बझाङ जिल्ला।
0: फेरि भन्नु त, 64 सालको भदौको 6 गते के बार थियो?
1: 6 गते बिहिबारको राति 7 गते शुक्रबारको बिहान हुने बेला 5:23 जाँदा
0: 5:23 जाँदा बझाङ जिल्लामा हो?
1: हजुर।
0: यो हजुरको आफ्नै हो? यहाँबाट हेर्दाखेरि तपाईँको भीमकुमारी नाम आउँछ, धनुराशि हुन्छ, एकादशीको दिनमा जन्म भएको छ। राम्रो दिन हो, असाध्य राम्री हुनुहुन्छ, मान्छे नै राम्री हुनुहुन्छ, तर पढ्न पनि ठिकै छ, अलिअलि अल्छी लागेको छ। 13 वर्षदेखि 21 वर्षसम्म सङ्कटा भन्ने कुरा आयो। तपाईँले तपाईँको उमेर अनुसार 17 वर्षको हुनुभएको छ। 17 वर्षमा सङ्कटाले पढ्नै मन लाग्दैन, प्रेम पर्या छ, कोहीसँग भेट्नुहुन्छ, बोल्नुहुन्छ, कसैलाई मन पराउनु भएको छ, उसँग बिहे गर्ने कुरो गर्नु भएको छ? यहाँ त सङ्कटा चल्यो त, सङ्कटा फेरि लग्नमा शुक्र भएको, यसै पनि फेरि अष्टम स्थानको राहु छ, फेरि यसले त सङ्गत राम्रो गर्दैन नि त। के भने मैले? सङ्कटा भन्ने गरेको छ तपाईँलाई। 13 वर्षदेखि उता पढाइमा बिग्रिसकेको छ। कतिमा पढ्नुहुन्छ अहिले?
1: 12 पास भइसक्यो।
0: अब ब्याचलर के गर्ने? त्यही त सङ्कटा। तपाईँको घर परिवारमा कतिको याद छ तपाईँलाई? बुवा आमा नजिकै हुनुहुन्छ भने सोध्नु होला। कोही मान्छे तपाईँको घर परिवारमा अकालमा मृत्यु पनि भएको छ, याद छ? को छ भन्नु त अकालमा मृत्यु भएको?
1: दिदी।
0: अर्को मान्छे? तपाईँको बाबा हुनु न? ए, त्यही त दोष देखिन्छ क्या, यहाँबाट पितृको दोष देखिन्छ। अब यसो गर्नु, अब ग्रह चलेको छ, मनलाई एकदम कन्ट्रोल गर्नु। 12 कक्षा पढेको मान्छेले संयमित हुन सिक्नुपर्छ। तपाईँको सङ्गत राम्रो छैन यो बेला, कोहीसँग बोल्दै हुनुहुन्छ, कोहीसँग प्रेममा हुनुहुन्छ भन्नुभएको छ, लप परेको छ भनौँ न हाम्रो भाषामा, होइन? अब कोहीसँग प्रेममा लप परेको मान्छेको अलिकति भोलि सङ्गतहरू बिग्रिँदैछ, एकदम नहेराइकन बिहा नगर्नु होला। तपाईँको फेरि घरको पूर्व भनेको घाम उदाउनेपट्टि पनि फोहोर चिज छ के, मेन समस्या तपाईँको के छ त्यता? टोयलेट बाथरूम छ कि, सेफ्टी ट्याङ्की छ कि, फोहोर चिजहरू छ कि, के छ भनिदिनु त घाम उदाउनेपट्टि? अनि किन त्यसरी राखा त? छोडेको हुनाले घरै छोड्नु भएको
1: त्यहाँबाट? होइन,
0: यसो प्रयोग नभए पनि त्यसलाई त सफा गर्नु पर्यो नि त, प्रयोग भए पनि नभए पनि, होइन?

0: हजुर भनेको छ घरमा
1: चाँडै गर्नु पर्यो है, त्यसले गर्दा धेरै कुरा बिग्रेको छ, घरमा अशान्त छ, घरमा दुःख पनि छ, तर तपाईँ सुखी बन्नुहुन्छ फेरि, किनकि बृहस्पति त्रिकोण स्थानमा गएर बसेको छ, यो एकदम राम्रो पक्ष हो है। त्रिकोणको बृहस्पति असाध्य राम्रो छ, त्यसमा पञ्चमेश बृहस्पति हो, आफ्नो घरमा चौथो दृष्टिले चौथो अवतारमा विशेष गरी पूर्ण दृष्टिले हेरिरहेको छ। अब यो एकदम ग्रहको शान्तिहरू गर्ने, ग्रहका पूजापाठहरू गर्ने कामहरू गर्दा अगाडि बढ्नुभयो भने राम्रो हुन्छ है। अरू केही छ? शङ्क मैले त भनिसके त, सङ्कट आएको शान्ति गराउनु तपाईँको लागि, कोहीसँग बिहे गर्ने तयारी भएको छ भने उसको लागि चाहिँ मजाले तपाईँले शान्तिहरू गराएर हेराएर अगाडि बढ्नु होला, राम्रो हुन्छ है।
0: त्यस्तो केही छैन गुरु, गरौँमा होला खै।
1: हजुर हजुर,
0: त्यस्तो त केही छैन, घर परिवारमा केही छैन, त्यस्तो पढाइ सम्बन्धी मात्र हो।
1: त्यही त हो, त्यही पढाइ बिग्रिने भनेको मन त्यतै गएर हो, धेरै कुरामा ग्रह बिग्रिएको छ, शान्तिहरू गर्नु, ग्रहको पूजा पाठ गर्नु राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे।
0: वैवाहिक जीवन कस्तो होला गुरु?
1: मैले भनिसकेँ त पनि बिग्रिन्छ यो 21 वर्षभित्रमा, तर तपाईँले यसलाई मजाले ग्रह शान्तिहरू गर्ने, ग्रहका पूजा पाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ है।
0: आनी बानी बोली स्वभाव कस्तो होला
1: तपाईँको? राम्रो छ, मिठो छ, रिसाए पनि भित्रभित्र रिसाउने, बाहिर रिसाइ देखिँदैन।
0: आयु?
1: आयुको लागि लामो छ, अहिले छुट्यौँ है। राधे राधे। दुई अङ्क राम्रो हुन्छ, सेतो रातो रङ राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ है। आइतबारको दिन व्रत बस्ने, दैनिक रूपमा सूर्यलाई पानी चढाउने है त।
0: आइतबार
1: हजुर,
0: रातो
1: रातो रङ राम्रो, पूर्व दिशा राम्रो, दुई अङ्क राम्रो भयो। छुट्यौ, राधे राधे। बझाङबाट हुनुहुन्थ्यो, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी तपाईँको बारेमा हरेक दिन जानकारी दिइरहेका छौं र तपाईँसँगका विशेष कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासा र समस्याको समाधानको लागि हामी तपाईँसँग जोडिन्छौं अनि आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै चर्चा र परिचर्चाहरू पनि गर्ने प्रयास हामी गरिरहेका छौं। हामीलाई सिधा तपाईँ फोन गर्ने र धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा लागिरहेका छौं। एक दुईवटा कमेन्ट छन्, फटाफट कमेन्ट पढ्ने वाचा गर्छु। राधे राधे गुरुदेव, हिजो र आज गरेर दुईपल्ट फोन लाग्यो तर उठेन भन्नुभएको छ। फोन त हेर्नु त मैले बोलेको बोलेछु, अब बल्ल त अब तपाईँसँग बोल्दैछु होइन, अब कहाँ फोन लागिरहेको छ थाहा छैन, केमा फोन लागिरहेको छ थाहा छैन है। आज त फोन उठेन भन्ने पाइँदैन, म फोन भन्दा अरू कोहीसँग गफ गरेकै छैन, फोनै फोनमा छु, विश्रामको बेला पर्यो होला। अर्को कमेन्ट छ, राधे राधे गुरु, मान्छेको शिरमा कपालको भुमरी हुन्छ त्यस्तै निधारको देब्रेपट्टि त्यस्तै भुमारी छ, के हुन्छ, राम्रो कि नराम्रो गुरु बताइदिनु न भन्नुभएको छ। भुमरी दाहिने छ कि देब्रे छ, धेरै कुरामा फरक पर्छ। भुमरी पनि एउटा रिडिङमा पर्छ, यो तपाईँहरू फ्रेस रिडिङ भन्नुहुन्छ नि त्यसमा पर्छ, त्यसलाई हेर्नुपर्छ त कस्तो अवस्थामा छ। राधेश्याम गुरु, म शकुन विश्वकर्मा, सनातन रेडियो नेटवर्क सुन्दैछु गुरु, काठमाडौँबाट राधेश्याम भन्नुभएको छ, धन्यवाद छ। धेरै दिनदेखि काठमाडौँ हुनुहुन्छ शकुनजी, के भएर जानुभएको, केही छ भने विशेष प्राइभेट म्यासेजमा म्यासेज गर्नु है। हामी यतिखेर तपाईँसँग नेपालभरका रेडियो स्टेशनहरूबाट हामी केही साथमा तपाईँसँग बोलिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा, तपाईँसँग र तपाईँको बारेमा विशेष जानकारी दिने प्रयासमा छौं। आजको लागि कार्यक्रमको हामी लगभग अब हामी अन्तिम भागमा आइसकेका छौं। हरेक दिन तपाईँलाई दिन्छु अथवा अरू बेला पनि नामकरण गराउनु परेको छ, साइट हेर्नु परेको छ, केही परेको छ भने सम्पर्क गर्नुहोला। र धेरै भक्तहरूले मलाई कपाल काट्ने साइज, कपाल काट्ने साइज, कपाल काट्ने साइज भन्नुभएको थियो। कपाल काट्ने साइज माघ महिनाभन्दा पहिले हुँदैन है, किनभने कपाल काट्नको लागि उत्तरायण चाहिन्छ, कपाल काट्नको लागि उत्तरायण भएन भने कपाल काट्न मिल्दैन। अहिले त दक्षिणायन हो नि हजुर, त्यही भएको भएर माघ महिना एक गते भन्दा यता कसैले पनि कपाल काट्नु हुँदैन, पहिलोचोटिको कपाल अथवा छेवर हजुरको लागि यो जानकारी सहित आज्ञा चाहन्छु। तपाईँको दिन मंगलमय रहोस्, आनन्दमय रहोस्। जय श्री कृष्ण, जय जय श्री राधे।

0: सबै राम्रो सधैँ हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नु होला।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकाशमा गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, संखुवा सभा।
2: प्रोप्राइटर गोपाल विश्वकर्मा 98429581, जनक पौडेली 98525854 र 029562248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, संखुवा सभा।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक नगरपालिका रोड, संखुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले,
4: सम्पर्क 98433-47262,
3: 98-10-55-55-85
4: र वाट्सएप नम्बर 98520-28-646।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन नि?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला।
0: रेडियो संखुवा सभा समय सूचक, अहिले बिहानको 9 बज्यो।
7: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
8: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
9: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
8: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
9: हाम्रा सेवाहरू
8: दाँत नदुखाई खोल्ने,
9: दाँत भर्ने, दाँतको आसुति गर्ने,
8: दाँतको एक्सरे सुविधा,
9: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
8: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
9: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
8: ध्यान दिनै पर्ने कुरा,
9: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
8: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 029-5-62-320 र 98-420-50-541।
10: यस कान्तिपुर डायरीका साथमा
11: हुलास ग्याल्भलम 3 गुणा बढी टिक्छ, हुलास भई अरू किन खोज्ने?

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। अविरल वर्षापछि आएको पहिरोले रोल्पाको थवाङ गाउँपालिका पास कोटल बारा क्षेत्रमा घर पसल तथा गोठ पुरिदा दुईजनाको मृत्यु भएको छ। 10 जना बेपत्ता भएका छन्। पहिरोमा परि 2 जना गम्भीर घाइते भएका छन्। गैराती करिब 8:40 बजेपछि माथिबाट आएको पहिरोले कमल बहादुर पुन मगरको घरसहित करिब 7 परिवार बसोबास गर्दै आएका संरचना पुरिएको प्रहरीले जनाएको छ। पहिरोमा परि थवाङ 5 का करिब 18 वर्षीय शान्ति पुन मगर र 67 वर्षीय कमल बहादुर पुन मगरको पहिरोमा पुरिएर मृत्यु भएको चारै स्वास्थ्य कर्मी विमर्श घरती मगरले बताए। उनका अनुसार अत्यन्तै अप्ठ्यारो स्थान भएकाले सबैको उद्धार उपचार गर्न मुस्किल भइरहेको छ। रातिदेखि उद्धार जारी रहेको र आज बिहानदेखि उद्धार थालिएको प्रहरीले जनाएको छ। पहिरोमा परि 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय सञ्जय घरती मगर घाइते भएका छन्। स्थानीय र प्रहरीको सहयोगमा उनीहरूको उद्धार गरी उपचारका लागि सुलाई चौरतर्फ पठाइएको छ। दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। यस्तै पहिरोमा परेर 10 जना बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ताको खोजी तथा उद्धारका लागि प्रहरी र स्थानीयवासी परिचालित छन्। थप मानिसहरू पहिरोमा परेको हुन सक्ने आशंकामा खोजी कार्य जारी रहेको रोल्पाका प्रहरी प्रमुख डीएसपी पञ्चकुमार बाखुले बताए। उनका अनुसार घटनाबारे थप विवरण आउन बाँकी छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान चलिरहेको बेला स्वास्थ्य उपचार गराउन भन्दै विदेश पुगेका पूर्व प्रधानमन्त्री एवं कंग्रेस पूर्व सभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवा आज स्वदेश फर्किँदैछन्। देउवा कंग्रेस इतर पक्षको भेलामा सहभागी हुने गरी आज नेपाल आउन लागेको कंग्रेस नेताहरूले बताएका छन्। पूर्व प्रधानमन्त्री देउवा गत फागुन 13 गते त्रिभुवन विमानस्थलबाट सिंगापुर उडेका थिए। त्यसैता उनी विदेशमै छन्। परराष्ट्र मन्त्री राणा गत पुष 21 गते त्रिभुवन विमानस्थलबाट दिल्ली प्रस्थान गरेकी थिइन्। दुवैले आफूहरू स्वास्थ्य उपचारका क्रममा रहेको बताएका थिए। यद्यपि कुन देशमा कुन अस्पतालमा कुन रोगको विषयमा उपचार भइरहेको भनेर खुलाएका छैनन्। दुवैजना शुरूमा सिंगापुर र त्यसपछि हङकङ पुगेको बताइन्छ। चैत 25 देउवाले फेसबुक पोस्ट मार्फत स्वास्थ्य उपचारका निम्ति हाल विदेशमा रहेको जानकारी दिएका थिए। यसबारे कंग्रेस पनि मौन छ। कंग्रेस प्रवक्ता देवराज चालिसे देउवा उपचारका क्रममा विदेशमा रहेको भन्नेबारे अरू विषयमा पार्टीलाई आधिकारिक जानकारी नभएको बताउँछन्। यसैबीच सम्पत्ति रोक्का र विदेशी मुद्रा सटै सुविधा नलिएको अवस्थामा लामो विदेश बसाएको खर्चबारे सरकारले प्रश्न उठाएको छ। सो बारेमा अनुसन्धान निकायले थप छानबिन गरिरहेको जनाइएको छ। संघीय संसद राष्ट्रिय सभाको बैठक आज बस्दैछ। सिंहदरबारमा दिउँसो 1 बजे बस्ने बैठकमा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश हुने कार्यसूची छ। यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले गणेशले प्रस्ताव गर्ने सम्भावित कार्यसूची समेत रहेको छ। यसैबीच संघीय संसद सचिवालयका अनुसार आज विभिन्न 5 संसदीय समितिको बैठक पनि बस्दैछ।

दिले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी, घर घरमा एलजी, एलजी लाइफ गुड।

0: विलास भए अरू किन खोज्ने.
1: कमिङ अप नेक्स्ट
2: द गुड मर्निङ शो.
3: हिजो साँझ पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई आज अदालतमा उपस्थित गराउने तयारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ. ललितपुर स्थित आफ्नै निवासबाट श्रेष्ठ पक्राउ परेका हुन्. उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोली परिचालन गरिएको थियो. उनी विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ. श्रेष्ठ जनआस्था साप्ताहिकका सम्पादक हुन्. यसैबीच प्रहरीले जनआस्था कार्यालयमा सबै खान तलासी गरेको छ. आज बिहानै प्रहरीको एक टोली सानेपा स्थित जनआस्था कार्यालयमा पुगेर खान तलासी गरेको हो. यस्तै पत्रकार किशोर श्रेष्ठको रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघले धरना दिने भएको छ. महासंघले अहिले केही बेरमा भद्रकाली स्थित काठमाडौँ प्रहरी परिसरमा धरना दिने कार्यक्रम तय गरेको छ. बाढ़ी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशमा मुख्य राजमार्गहरू अवरूद्ध भएका छन्. नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार कोशी प्रदेशको भोजपुर स्थित मध्य पहाड़ी लोकमार्गको बोखिममा बाढ़ीका कारण सड़क एकतर्फी मात्र सञ्चालनमा छ. सो स्थानमा वैकल्पिक बाटोको समेत व्यवस्था गरिएको छ. इलामको राजदुवालीमा झापादेखि ताप्लेजिङ जोड्ने मेची राजमार्ग भने अविरल वर्षाका कारण पूर्ण रूपमा अवरूद्ध भएको भन्दै वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ. यस्तै काभ्रे स्थित बीपी राजमार्गको खुरकोट नेपाल थोक कटुञ्जे बेसी खण्डमा सम्भावित बाढ़ीका कारण साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ. मकवानपुरको हेटौडा ठिंगन बागमती ललितपुर जोड्ने कान्ति लोकपथमा पनि साउन 29 गतेदेखि साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ. सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गत 4 किलो कोदारी र लिपिङमा पहिरो जाँदा अरण्यको राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ. झण्डै 6 महिनादेखि लम्बिएको युद्धमा तेहरानले शक्ति राष्ट्र अमेरिकासँग नझुक्ने आफ्नो अडान स्पष्ट पारेको छ. इरानको लागि चिनिया राजदूतसँगको भेटपछि तेहरानका सुरक्षा प्रमुख मोहसेन रेजाईले सामाजिक सञ्जालमा अमेरिकासँगको युद्धमा इरानको अडान प्रष्टसँग राखेका हुन्. उनले भने इरानको सन्देश स्पष्ट छ. अमेरिकाले युद्ध अन्त्य गर्ने र निषेध नरोकेसम्म हर्मुज जलमार्ग खुला नहुने, इरानको रोक्का गरिएको सम्पत्ति फुकुवा गरिनुपर्ने, लेबनन र गाजा सहितको क्षेत्रीय रूपमा युद्ध विराम गर्नुपर्ने. यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जाल मार्फत हर्मुज जलमार्ग अमेरिकाको पूर्ण नियन्त्रणमा रहेको र नाकाबन्दी प्रभावकारी भएको दावी गरेका छन्. इरानको सो अभिव्यक्तिपछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो. र च्याम्पियन्स लीग विजेता पेरिस सेन्ट जर्मेन पीएससीले एस्टन भिलालाई पराजित गर्दै यूईएफए सुपर कपको उपाधि रक्षा गरेको छ. पीएससीले एस्टन भिलालाई साल्सबर्गमा 2-1 गोल अन्तरले हराउँदै उपाधिको रक्षा गरेको. फ्रान्सेली च्याम्पियनका लागि ख्विचा क्वारात्सेक खेलिना र डिजायर होडोले प्रत्येक हाफमा 1-1 गोल गरे. भिल्लाका लागि ब्रायन मोडजोले 1 गोल गरेका छन्. पीएससीले एक वर्ष अगाडि अर्को इंग्लिस प्रिमियर लीग क्लब टोटनहामलाई हराएर यूईएफए सुपर कपको उपाधि जितेको थियो. यो च्याम्पियन्स लीग र युरोपा लीग विजेता बीच भएको भिडन्त हो. कान्तिपुर डायरी अहिले यति नै. अहिले मध्याह 12 बजे कान्तिपुर डायरीका साथ फेरि भेट हुने नै छ. सुनिता आज्ञा चाहन्छु. नमस्कार.

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: खुशीको खबर तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 9843347262,
2: 9010555580
3: र वाट्सएप नम्बर 9852028646।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: संकट सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खुल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका 1, प्रहरी गेट, सेउ, संखुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422667।
4: नमस्कार है वडा अध्यक्षज्यू।
5: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
5: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
5: यो मेरो सुट त हाम्रै सखुवा सभाको नबुदा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
4: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
7: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
8: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
8: सम्पर्क नम्बर 0295786679 र मोबाइल नम्बर 9842827676।
9: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्टार खादारी एक बुद्धचोक बाटो दूरसंचार जाने बाटो।
10: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
11: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
10: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
11: हाम्रा सेवाहरू
10: दाँत नदुखाइ खोल्ने,
11: दाँत भर्ने, दाँतको आकृति गर्ने,
10: दाँतको एक्सप्रेस सुविधा,
11: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
10: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
11: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
10: ध्यान दिनै पर्ने कुरा।
11: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
10: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, खाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295862320 र 9842505041।
1: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चश्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चश्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार। फोन 0295752067। मोबाइल 9765686460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
12: सम्पूर्ण करदाताहरूमा खातबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खातबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, सिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
13: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
12: सम्पर्क नम्बरहरू 0295764000 र 9852727631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।
14: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
15: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
14: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
15: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ पेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
15: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
15: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
3: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
15: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
3: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
15: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
3: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
15: थप जानकारीको लागि 029562061,
3: 029573315
15: र 98520601177
3: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 0295 75 147।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल 98615 39444
2: र 029590155।
3: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
5: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 9860964000
2: र 9819326775।
6: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
7: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
6: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1 प्रगति टोल।
7: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
6: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9813655553 र 9843180049।
3: राष्ट्रको गौरव, नेपालीको आवाज, रेडियो संखुवा सभा 95.5 MHz।

रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 10 बज्यो।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतारा नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084। खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चश्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चश्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295752067, मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
6: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संघ सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
9: हैन ए मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दै छु हो नानीलाई।
10: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
9: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
10: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
11: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
10: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
11: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
10: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
11: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
10: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
11: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
10: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
11: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
10: सब जानकारीको लागि 029562061
11: 029570315
10: र 98520607177
11: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खातबारी संखुवा सभा।
12: श्री हिमालय किरण पब्लिक क्याम्पस खातबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खातबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
13: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
14: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदावारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 029551165, 98421552504, 98421269087 र 98520519906।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98 60 96 40 00
3: र 98 19 32 76 75।

0: कम्पनी महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मरमत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-646। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
4: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98-5-20-29-47, 98-00-90-0062।
5: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 98-5-20-61-580 र 98-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1, सङ्खुवा सभा।

0: नमस्कार है वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सभाको नमुना एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटा,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खाजारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
8: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
9: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
10: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा, फोन नम्बर 0295611065, 9841252504, 9841226987 र 9852519906।
11: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
12: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
11: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू
11: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
12: दाँत खुल्ने दाँत सफा गर्ने,
11: दाँतको एक्सरे गर्ने,
12: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
11: झिक्न मिल्ने आरपीडी लगाइने,
12: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
11: बाङ्गो टिङ्गो दाँत मिलाइने,
12: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
11: मनकामना डेन्टल क्लिनिक खाँद्री नगरपालिका 1 प्रहरी गेट छेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
12: सम्पर्क नम्बर 0295906667 र 9842226667।
13: आयो सबको घर घरमा।
10: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
14: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्घ सभा 95.5 मेगाहर्ज।
10: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
15: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
16: राष्ट्रको गौरव, नेपालीको आवाज, रेडियो संखुवा सभा 95.5 MHz।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 98 4 33 47 262,
5: 98 10 55 55 85
6: र व्हाट्सएप नम्बर 98 5 20 28 6।
7: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन संचालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याउन सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
8: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
7: सम्पर्क नम्बरहरू 0 29 5 60 400 र 98 5 20 72 6 31। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, इटरी स्वर, सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
0: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार। फोन 0295572067, मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
13: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
14: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
15: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421552564, 98421926987 र 98520519906।
16: सरप्राइज जेनी, यो गहना कस्तो छ?
17: छ्या, यस्तो पनि गहना लाउँछन्?
16: अनि यो
17: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
16: नरिसाउन, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
17: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
16: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
17: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
16: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
17: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420959801, जनक पौडेली 98520558344 र 0295602048।
16: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।

0: कंग्रेसका पूर्व सभापति देउबा आज स्वदेश फर्कदै स्वागतमा सयौं कार्यकर्ता विभिन्न झाँकीसहित विमानस्थलमा जम्मा हुँदै रोल्पाको कोटलबारा क्षेत्रमा पहिरोले घर र पसल पुरिँदा दुईजनाको मृत्यु अन्य दसजना बेपत्ता अमेरिकासँग नझुक्ने इरानको अडान कायमै अमेरिकाले युद्ध र नाकाबन्दी नरोकेसम्म हर्मुज जलमार्ग खुला नगर्ने इरानको भनाई र च्याम्पियन्स लीग विजेता पीएसजीद्वारा यूएफए सुपर कपको उपाधि रक्षा एस्टन भिल्ला पराजित
1: रेड बुल बब्बा।

0: LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वाशिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट EMI. नागरिकता भए पुग्छ. हरेक घरको खुसी घर घरमा LG. LG लाइफ्स गुड.
1: नमस्कार, गान्धीपुर डायरीका साथमा सुनिता र तारा समाचार. अब विस्तारमा,
2: अविरल वर्षापछि आएको पहिरोले रोल्पाको थवाङ गाउँपालिका पास कोठेल बारा क्षेत्रमा घर पसल तथा गोठ पुरिदा दुईजनाको मृत्यु भएको छ. 10 जना बेपत्ता भएका छन्. पहिरोमा परि 2 जना गम्भीर घाइते भएका छन्. गैराती आएको पहिरोले कमल बहादुर पुन मगरको घर सहित करिब 7 परिवार बसोबास गर्दै आएका संरचना पुरिएको प्रहरीले जनाएको छ. पहिरोमा परि थवाङ पासका करिब 18 वर्षीय शान्ति पुन मगर र 67 वर्षीय कमल बहादुर पुन मगरको पहिरोमा पुरिएर मृत्यु भएको स्थानीय स्वास्थ्य कर्मी विमर्श घरती मगरले बताए. उनका अनुसार अत्यन्तै अप्ठ्यारो स्थान भएकाले सबैको उद्धार उपचार गर्न मुस्किल भइरहेको छ. रातिदेखि उद्धार जारी रहेको र आज बिहानैदेखि उद्धार थालिएको प्रहरीले जनाएको छ. पहिरोमा परि 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय सञ्जय घरती मगर घाइते भएका छन्. स्थानीय र प्रहरीको सहयोगमा उनीहरूको उद्धार गरी उपचारका लागि सुलै चौरतर्फ पठाइएको छ. दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ. यस्तै पहिरोमा परेर 10 जना बेपत्ता भएको प्रहरीले जनाएको छ. बेपत्ताको खोजी तथा उद्धारका लागि प्रहरी र स्थानीयवासी परिचालित छन्. थप मानिस समेत पहिरोमा परेको हुन सक्ने आशंकामा खोजी कार्य जारी रहेको रोल्पाका प्रहरी प्रमुख डीएसपी पञ्चकुमार बाखुले बताए. उनका अनुसार घटनाबारे थप विवरण आउन बाँकी छ.
1: सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान चलिरहेका बेला स्वास्थ्य उपचार गराउन भन्दै विदेश पुगेका पूर्व प्रधानमन्त्री एवं कंग्रेस पूर्व सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदैछन्। कंग्रेस उत्तर पक्षको भेलामा समेत सहभागी हुने गरी देउवा आज नेपाल आउन लागेका हुन्. पूर्व प्रधानमन्त्री देउवा गत फागुन 13 गते त्रिभुवन विमानस्थलबाट सिंगापुर गएका थिए. त्यस यता उनी विदेशमै छन्। देउवा पत्नी पूर्व परराष्ट्र मन्त्री आरजू राणा गत पुष 21 गते त्रिभुवन विमानस्थलबाट दिल्ली प्रस्थान गरेकी थिइन्. दुवैले आफूहरू स्वास्थ्य उपचारका क्रममा रहेको बताएका छन्। यद्यपि कुन देशमा कुन अस्पतालमा कुन रोगको विषयमा उपचार भइरहेको भनेर खुलाइएको छैन. दुवैजना शुरूमा सिंगापुर र त्यसपछि हङकङ पुगेको बताइन्छ. चैत 25 देउबाले फेसबुक पोस्ट मार्फत स्वास्थ्य उपचारका निम्ति हाल विदेशमा रहेको जानकारी दिएका थिए. यसबारे कंग्रेस पनि मौन छ. कंग्रेस प्रवक्ता देवराज चालिसेले देउबा उपचारका क्रममा विदेशमा रहेको भन्ने बाहेक अरू विषयमा पार्टीलाई आधिकारिक जानकारी नभएको बताएका छन्। यसैबीच सम्पत्ति रोक्का र विदेशी मुद्रा सटही सुविधा नलिएको अवस्थामा लामो विदेश बसाईको खर्चबारे सरकारले प्रश्न उठाएको सो बारेमा अनुसन्धान निकायहरूले थप छानबिन गरिरहेको जनाइएको छ. यसैबीच देउवाको स्वागतका लागि भेला हुन 3 वटा स्थान तोकिएको छ. कंग्रेसको संस्थापन इतर समूहका नेताहरूले विमानस्थल प्रवेश गर्ने गोल्डन गेटको अगाडि खाली ठाउँ, नमस्ते गेटको अगाडि खाली ठाउँ र तिलगंगा आँखा अस्पताल अगाडिको खाली ठाउँमा कार्यकर्ता भेला हुन ठाउँ तय गरिएको छ. देउवा आज थाई एयरवेजको उडान मार्फत दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम तय भएको इतर समूहका प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले जानकारी दिए. निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डाक्टर शेखर कोइराला सहित पूर्व पदाधिकारी तथा केन्द्रीय सदस्यहरू देउवाको स्वागतका लागि जानेछन्. देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेपछि नेता कार्यकर्ताले सांस्कृतिक बाजागाजा सहितको झाँकी डिस्कटिङ गरेर महाराजगंज स्थित निवासमा लैजाने तयारी रहेको छ.
2: संघीय संसद राष्ट्रिय सभाको बैठक आज बस्दैछ. सिंहदरबारमा दिउँसो 1 बजे बस्ने बैठकमा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पेश हुने कार्यसूची छ. यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची समेत रहेको छ. यसैबीच संघीय संसद सचिवालयका अनुसार आज विभिन्न 5 वटा संसदीय समितिको बैठक बस्दैछ. अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ. त्यस्तै कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र महिला तथा सामाजिक विकास समितिको बैठक पनि आज बस्दैछ.
1: बागमती प्रदेशमा नेकपा एमाले भित्रको सत्ता राजनीतिको खिचलो सतहमा देखिएको छ. एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियालाई पदबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता भएको छ. प्रदेशसभा सचिवालय हेटोडा र एमाले संसदीय दलको कार्यालय हेटोडामा नेता थपलिया विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको हो. पूर्व मन्त्री किरण थापा मगरका अनुसार केही समय अघि भक्तपुरको गुण्डुमा संकलन गरिएको हस्ताक्षर प्रतिनिधि मार्फत दलको सचिवालय र प्रदेशसभा सचिवालयमा दर्ता गरिएको हो. एमाले बागमती प्रदेश संसदीय दलका नेता थपलिया विरूद्ध 16 जना एकजना प्रदेश सभा सदस्यको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव दर्ता भएको उनले बताए। एमाले संसदीय दलका नेता विरूद्धको अविश्वासको प्रस्ताव दलको उपनेताले दर्ता गर्ने प्रावधान रहेको छ। हाल उपनेता नियुक्त नभएको अवस्थामा संसदीय दलकी कार्यालय सहयोगी सुशीला खतिवडाले सो अविश्वास प्रस्ताव दर्ता गरेकी हुन्। संसदीय दलका कर्मचारी रिपेश दाहाल काममा सिलसिलामा जिल्ला बाहिर रहेका बखत पूर्व मन्त्री कृष्ण प्रसाद सिलवाल ज्ञानबहादुर तामाङ र हरि सापकोटाले एमाले संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।
2: पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई आज अदालतमा उपस्थित गराउने तयारी रहेको जिल्ला प्रहरी परिषद काठमाण्डौले जनाएको छ। हिजो साँझ ललितपुर स्थित आफ्नै निवासबाट श्रेष्ठ पक्राउ परेका हुन्। उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाण्डको टोली परिचालन गरिएको थियो। उनी विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ। श्रेष्ठ जनआस्था साप्ताहिकका सम्पादक हुन्। हाल जिल्ला प्रहरी परिसर काठमाण्डौकै हिरासतमा रहेका श्रेष्ठलाई आज अदालतमा उपस्थित गराउने तयारी गरिएको छ। यसैबीच श्रेष्ठको घर तथा कार्यालयमा छापा मारेर प्रहरी संचार उपकरणहरू पनि जफत गरिएको छ। आज बिहान ललितपुरको जमसिखेर स्थित कार्यालय र मध्यराती उनको घरबाट प्रहरीले सीपीयू मनिटर ल्यापटप र मोबाइल लगायतका डिभाइस जफत गरेको हो। जनआस्थाका सम्पादक राजेन्द्र रिमालका अनुसार अडियो भिजुअलमा प्रयोग हुनेछ थान सीपीयू एउटा मोनिटर एउटा पुरानो मोबाइल अनुसन्धान अधिकृतहरूले जफत गरेर लगेका हुन्। यता जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एसपी दानबहादुर थापाले अनुसन्धानका लागि ती सामग्री जफत गरिएको बताएका छन्।
1: यसैबीच समाचारको विषयलाई लिएर पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाउँदै तत्काल छाड्न माग गरेको छ। महासंघका महासचिव राम प्रसाद दाहालद्वारा जारी विज्ञप्तीमा प्रेस विरोधी व्यवहार सच्याउन र पत्रकार श्रेष्ठलाई तत्काल बिना शर्त रिहाई गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न माग गर्दै समाचारको विषय भए प्रेस काउन्सिल नेपाल मार्फत आवश्यक प्रक्रिया अवलम्बन गरी समाधान खोज्न सम्बन्धित निकायको ध्यान आकर्षण गराएको छ। साथै समाचारको विषयमा कुनै असन्तुष्टि भए प्रेस काउन्सिल नेपाल मार्फत आवश्यक प्रक्रिया अवलम्बन गरी समाधान खोज्न सम्बन्धित निकायको ध्यान आकर्षण गराउँदै महासंघले आफ्नो क्षेत्राधिकारको स्वामित्वको विषयमा प्रभावकारी भूमिका निर्वाह गर्न काउन्सिललाई समेत आग्रह गरेको छ।
2: चीनतर्फको न्यालम नजिक ठूलो पहिरो खसेपछि भोडेकोसी नदीको बहाव प्रभावित भएको छ। नदीमा पहिरो खसिरहेकाले जुनसुकै बेला पानीको बहावमा परिवर्तन आउन सक्ने भन्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। सीमास्थित सशस्त्र प्रहरी बलका अनुसार पहिरो खसेको क्षेत्र लिपिङ बजार जोड्ने बेली ब्रिजको पारिपट्टि चीनतर्फ पर्छ। आज बिहान करिब 6:30 बजेदेखि न्यालम स्थित भीरबाट ढुङ्गा माटोसहितको पहिरो खसिरहेको हो। भोटेकोसी गाउँपालिका दुई वडा अध्यक्ष कुमार श्रेष्ठले पहिरोका कारण भोटेकोसीको बहाव बदल्ने त्रास भएको बताएका छन्। उनका अनुसार पहिरोले केही नदी केही अंश थुनिएकाले तल्लो तटीय क्षेत्रमा जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरो नदीमा खसेपछि सशस्त्र प्रहरी बल नेपाल प्रहरीद्वारा निगरानी भइरहेको छ। नदीमा पहिरो थप खसेमा पानी जम्मा भएर 81 ठूलो बहाव आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सचेत गराइएको प्रहरीले जनाएको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी, घर घरमा एलजी, एलजी लाइफ गुड।

0: डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। झण्डै छ महिनादेखि लम्बिएको युद्धमा तेहरानले शक्ति राष्ट्र अमेरिकासँग नझुक्ने आफ्नो अडान स्पष्ट पारेको छ। इरानका लागि चिनिया राजदूतसँगको भेटपछि तेहरानका सुरक्षा प्रमुख मोहसेन रेजाइले सामाजिक सञ्जालमा अमेरिकासँगको युद्धमा इरानको अडान प्रष्टसँग राखेका हुन्। उनले भने इरानको सन्देश स्पष्ट छ, अमेरिकाले युद्ध अन्त्य र नाकाबन्दी नहटाएसम्म हर्मुज जलमार्ग खुला हुँदैन। इरानको रोका गरिएको सम्पत्ति फुकुवा गर्नुपर्ने र लेबनान तथा गाजा समेत गरेर क्षेत्रीय रूपमा युद्ध विराम गर्नुपर्नेछ। यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सामाजिक सञ्जाल मार्फत हर्मुज जलमार्ग अमेरिकाको पूर्ण नियन्त्रणमा रहेको र नाकाबन्दी प्रभावकारी भएको दावी गरेका छन्। इरानको सो अभिव्यक्तिपछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो।
1: कान्तिपुर डायरीमा अब खेल समाचार। च्याम्पियन्स लीग विजेता पेरिस सेन्ट जर्मेन पीएससीले एस्टन भिलालाई पराजित गर्दै यूईएफए सुपर कपको उपाधि रक्षा गरेको छ। पीएससीले एस्टन भिल्लालाई साल्सबर्गमा 2-1 अन्तरले हराउँदै उपाधिको रक्षा गरेको। पीएससीले एक वर्ष अगाडि अर्को इंग्लिश प्रिमियर लीग क्लब टोटनहमलाई हराएर यूईएफए सुपर कपको उपाधि जितेको थियो। यो च्याम्पियन्स लीग र युरोपा लीग विजेता बीच भएको भिडन्त हो।
0: हवस् त, कान्तिपुर डायरी अहिलेलाई यति नै। साँझ 6:30 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ। अहिलेलाई सुनिता र तारा विदा हुन्छौ। नमस्कार।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422667।
3: आयो सबको घर घरमा।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
7: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: छ्या, यस्तो पनि गहना लाउँछन्?
7: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
7: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
7: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
7: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, संखुवा सभा।
8: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 4 20 59 8 1, जनक पौडेली 98 5 20 58 344 र 0 29 5 60 248।
7: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, संखुवा सभा।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मे हो। उफ, कुन जन्मको पाप थियो कुनै?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
12: साथै 98 5 20 55 768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
14: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
13: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
14: हाम्रा सेवाहरू
13: दाँत नदुखाइ खोल्ने,
14: दाँत भर्ने, दाँतको आकृति गर्ने,
13: दाँतको एक्सप्रेस सुविधा,
14: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
13: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
14: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
13: ध्यान दिनै पर्ने कुरा
14: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
13: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
15: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, घाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
16: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
17: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ। म त
16: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
17: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
16: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
17: ए ल ल, सँगै जाउँ न भाइ।
18: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
15: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
18: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
15: सम्पर्क नम्बर 9860946000
18: र 9819320075।
19: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
17: त्यसको लागि के को चिन्ता, हाम्रै खातबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
19: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
17: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
19: प्रोप्राइटर लक्ष्मी काफले।
17: सम्पर्क 9843347262,
19: 9010555580
17: र वाट्सएप नम्बर 9852028646।

0: नमस्कार है वडा अध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सभाको दबुडा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटा,
4: सम्पर्क नम्बर 0295560679 र मोबाइल नम्बर 9842827676।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खातबारी एक, खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
9: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आयो सबको घर घरमा
2: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँहरूले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: खुशीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टाढमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चश्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चश्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0 29 5 75 2 67, मोबाइल 97 6 55 86 4 60। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ। खुशीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0 29 5 75 2 67, मोबाइल 97 4 38 46 0 84।
6: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
7: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
6: सम्पर्क नम्बरहरू 0 29 5 60 4 00 र 98 5 20 72 6 31। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
8: होइन ए मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
9: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
8: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
9: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
10: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
9: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
10: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
9: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
10: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
9: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
10: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
9: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
10: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
9: सब जानकारीको लागि 029562061,
10: 029573315
9: र 98520701177
10: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खातबारी संखुवा सभा।
11: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि?
12: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
13: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 98525557068, 98525557068,
14: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: This is Radio Songkhwasabha 95.5 MHz.
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्ष दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
4: रबिन टेलर्स, खादबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 98 60 96 40 00
1: र 98 19 32 76 75।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँटबारी 1 बुद्ध टोल, सङ्खुवा सभा,
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-420-59-801, जनक पौडेली, 98-520-58-344 र 0-29-560-248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँटबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
4: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, भाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0-29-560-580, 99-520-160-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
6: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
7: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
7: हाम्रा सेवाहरू
6: दाँत नदुखाइ खोल्ने,
7: दाँत भर्ने, दाँतको आकृति गर्ने,
6: दाँतको एक्सरे सुविधा,
7: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
7: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
6: ध्यान दिनै पर्ने कुरा,
7: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल,
1: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0-29-562-320 र 98-420-50-541।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफ्ले,
9: सम्पर्क 98-433-47-262,
8: 98-10-55-55-85
9: र व्हाट्सएप नम्बर 98-520-28-646।
10: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
11: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
10: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
12: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
10: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
12: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
10: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
12: होटल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
10: डिजाइनर सुमन ठटाल 9865349444
12: र 0295901555।
11: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
13: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ट्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 9852055768, 9852055768।
0: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
7: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
8: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 9841252564, 9841226987 र 9852519906।
9: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
9: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
10: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
9: प्रोप्राइटर लक्ष्मी काफ्ले।
10: सम्पर्क 9843347262,
9: 9810555580
10: र व्हाट्सएप नम्बर 9552028600।
11: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
11: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9825165080 र 9841108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, सम्खुवा सभा।
12: आयो सबको घर घरमा।
13: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
14: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
13: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 52 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
15: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
16: नमस्कार वडा अध्यक्षज्यू।
17: नमस्ते, नमस्ते, के भन्नु भयो त?
16: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
17: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
16: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
17: यो मेरो सुट त हाम्रै सखुवा सभाको नबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
16: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
18: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
19: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
20: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
21: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
22: सम्पर्क नम्बर 0 29 5 60 6 79 र मोबाइल नम्बर 98 4 20 82 7 76।
23: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
1: नमस्कार है सर टाढै लाग्नुभयो निकै हतारमा हुनुहुन्छ त
2: नमस्कार भाइ तुमलिङतिर पो हिँडेको हौ म त
1: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर
2: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ
1: ओहो सर त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
2: ए ल ल सँगै जाउँ न भाइ
3: हामी कहाँ सटिङ सुटिङका कपडा अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ
2: रबिन टेलर्स खातबारी नगरपालिका 9 तुमलिङ टार राधाकृष्ण मन्दिर अगाडि
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल
2: सम्पर्क नम्बर 9860946000
3: र 9919327375
2: सरप्राइज जेनी यो गहना कस्तो छ
4: छ्या यस्तो पनि गहना लाउँछन्
2: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि झन् आकर्षक गहना ल्याइदिनु है भनेको त
2: नरिसाउ न अर्को पनि ल्याएको छु ल हेर त यो कस्तो छ
4: आहा सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त कहाँ किन्नु भएको
2: अन्त कहाँ हुनु र त्यही दुर्गा ज्वेलरीमा त हो नि
4: हजुर तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस् यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्
2: दुर्गा ज्वेलरी उद्योग खाँदबारी एक बुद्ध टोल सङ्कुवा सभा
4: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842569801 जनक पौडेली 9852558344 र 0295602048
2: दुर्गा ज्वेलरी उद्योग खाँदबारी एक बुद्ध टोल सङ्कुवा सभा
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
2: त्यसको लागि के को चिन्ता हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खाँदबारी एक नगरपालिका रोड सङ्खुवा सभा
2: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
5: प्रोप्राइटर लक्ष्मी काफले
2: सम्पर्क 9843347262
5: 9810555580
2: र वाट्सएप नम्बर 9852286646
6: आयो सबको घर घरमा
7: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा
8: नमस्कार तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज
7: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा सस्तो दर प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली सम्पर्कका लागि 9842557841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस् रेडियो सङ्खुवा सभा तपाईँको आवाज जनताको साथ
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन
10: प होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
11: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
10: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादरी नगरपालिका एक प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98160555553 र 98423018049।

0: कम्पनी महेन्द्र बोलेरो पिकअप हो तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99-520-160-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सङ्खुवा सभा।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-520-55-768, 98-520-55-768।
7: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो.
1: This is Radio Songkhua Sabha 95.5 MHz.
2: भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ. सबैभन्दा पहिले मुख्य खबर. 5 महिनापछि स्वदेश फर्कनुभएका कांग्रेस निवर्तमान सभापति देउवालाई विमानस्थलमा नेता कार्यकर्ताको स्वागत. शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न नेपाल फर्केको भनाई. सिंहदरबारमा खाद्य व्यापार कम्पनीको बिक्री कक्ष सञ्चालन. 142 प्रकारका सामग्री उपलब्ध. 44 जिल्लाका 193 ठाउँमा आजदेखि सञ्चालनमा आएका पसलमा वर्षैभरि सहुलियत पाउने. मनसूनको पहिलो आधा समयमा सरदर आसपासमै वर्षा. धान रोपाई उत्साहजनक. अबका दिनमा एलनिनोको प्रभाव बढ्ने चिन्ता. चीनमा चुम्बकीय शक्तिबाट ट्रयाक भन्दा माथि तैरिएर चल्ने रेल प्रविधिमा अर्को नयाँ कृतिमान कायम. झण्डै 5 सेकेण्डमै शून्यबाट 800 किलोमिटर प्रति घण्टाको गति हासिल. र बंगलादेशसँगको टेस्ट क्रिकेटको पहिलो पारीमा अस्ट्रेलिया 198 रनमै अल आउट. नेपाल खबरमा अब पूरा खबर. पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा 5 महिनापछि स्वदेश फर्कनु भएको छ. दिउँसो आइपुग्नुभएका देउवालाई त्रिभुवन विमानस्थलमा कांग्रेस नेताहरू पूर्णबहादुर खड्का, शशांक कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला लगायत नेता कार्यकर्ताहरूले स्वागत गरेका छन्. बाक्लो संख्यामा विमानस्थल पुगेका नेता कार्यकर्ताहरूले बाजागाजासहित स्वागत गरेका हुन्. देउवा उपचारको सिलसिलामा गएको फागुनमा सिंगापुर जानुभएको थियो. उहाँ हङकङबाट थाइल्याण्ड हुँदै आज नेपाल आउनुभएको हो. बुढ़ाइला कण्ठमा रहेको घर नवयुवा आन्दोलन क्रममा आगजनीमा परेपछि देउवा परिवार घर भाड़ामा लिएर महाराजगंजमा बस्दै आएका थिए. यसैबीच स्वदेश फर्किएपछि अपील पत्र जारी गर्दै देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्केको बताउनु भएको छ. 5 महिना लामो उपचारपछि स्वदेश फर्कन पाउँदा खुशी भएको भन्दै उहाँले आफ्नो स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद दिनुभएको छ. आफू नेता बनेर नभई यस महान राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको भन्दै देउवाले विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तयार रहेको बताउनु भएको छ. 2033 सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने समय आएको उद्घोष गर्नुभएको प्रसंग जोड्दै देउवाले 47 वर्षपछि फेरि राष्ट्रिय एकतालाई मजबूत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको बताउनु भएको छ. उहाँले प्रतिशोध भन्दा पनि मेलमिलापको मार्ग रोज्न आह्वान गर्नुभएको छ. साथै देउवाले कांग्रेसभित्र देखिएको असहमति र निराशा तुरन्त समाधान हुनुपर्ने पनि बताउनु भएको छ. सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा आजदेखि बिक्री कक्ष सञ्चालनमा ल्याएको छ. कम्पनीको 7 वार्षिक उत्सवको अवसरमा सञ्चालनमा ल्याएको बिक्री कक्षको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उद्घाटन गर्नुभएको हो. बिक्री कक्षबाट सिंहदरबारमा कार्यरत राष्ट्र सेवा कर्मचारी तथा सेवाग्राहीले दैनिक उपभोग्य वस्तु सहज रूपमा प्राप्त गर्ने कम्पनीले जनाएको छ. बिक्री कक्ष उद्घाटनपछि संचारकर्मीसँग मन्त्री यादवले आम उपभोक्तालाई सहुलियत मूल्यमा गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउन सरकार प्रयत्नशील रहेको बताउनुभयो. कम्पनीका विभागीय प्रबन्धक घनश्याम अरियालका अनुसार सिंहदरबारमा नयाँ बिक्री कक्ष सहित आजदेखि देशका 44 जिल्लाका 193 ठाउँमा सहुलियत पसल सञ्चालन ल्याएको छ. विगतका वर्षमा दशैं लगायत चाडपर्व शुरू हुने बेला यस्ता पसल सञ्चालन गर्ने कम्पनीले यस वर्ष 1 महिना अघि नै सञ्चालनमा ल्याएको हो. सुपथ मूल्य पसलमा उपभोक्ताहरूले दैनिक उपभोग्य वस्तुमा प्रति किलो र प्रति लिटरमा 5 रूपियाँ छुट पाउनेछन्। किसानबाट समर्थन मूल्यमा उपज खरिद गर्ने र उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउने गरी कम्पनीले दोहोरो भूमिका निर्वाह गरिरहेको कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दिल्लीराज लम्सालले बताउनुभयो. नेपालमा यो वर्षको मनसून आधा अवधि पूरा भइसक्दा देशभर सरदरको आसपास नै वर्षा भएको छ. जल तथा मौसम विज्ञान विभागका अनुसार जून 1 अगस्त 12 देशभर औसत 754 मिलिमिटर वर्षा भएको छ, जुन यो अवधिमा हुने सरदर वर्षाको झण्डै 80% हो. मनसून शुरू हुनु अघि अर्थात प्री मनसूनमा पहाड़ी विभागमा राम्रो वर्षा भएकाले पनि मुख्य बाली धान रोपाईमा सकारात्मक असर परेको छ. कृषि विभागका अनुसार साउनको अन्तिम हप्तासम्म आइपुग्दा कुल धान खेती हुने क्षेत्रफलको 96% अर्थात 13 लाख 16,000 हेक्टर भन्दा बढ़ी भूभागमा रोपाई सम्पन्न भइसकेको छ। यो गएको वर्षको यही अवधिको तुलनामा झण्डै 5% बढ़ी हो। सुदूरपश्चिममा 7% रोपाई सकेको छ भने मधेस र कोशी प्रदेशमा पनि रोपाईको अवस्था राम्रो देखिएको छ। तर मनसूनको बाँकी अवधिमा भने कृषि तथा मौसमी जोखिम बढ़ने चिन्ता उत्पन्न भएको छ। विश्व मौसम संगठन WMOले केही दिन अघि एक प्रक्षेपण गरी अगस्तदेखि अक्टोबरसम्म एलनिनो मौसम प्रणाली अझ बलियो बन्ने चेतावनी दिएको छ। एलनिनो सशक्त हुँदा भारतीय उपमहाद्वीप सहित नेपालमा तापक्रम औसतभन्दा बढ़ने र सुक्खापन वा कम वर्षा हुने सम्भावना रहन्छ। मौसमविदका अनुसार अहिलेसम्म मनसूनी वर्षा सन्तोषजनक रहे पनि एलनिनो थप सक्रिय हुँदा तराई मधेसका क्षेत्रमा वर्षा घट्न सक्ने जोखिम छ। स्थानीय मौसमी प्रणाली र पश्चिमी वायुको प्रभावका कारण पहाड़ी भेगमा वर्षा भइरहेको र आउँदा दिनमा मनसूनी गतिविधि फेरि सक्रिय हुने मौसम पूर्वानुमान छ। नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मीडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको विरोधमा जिल्ला प्रहरी परिसर काठमाडौँ अगाडि धरना दिएको छ। महासंघले श्रेष्ठको रिहाईको माग गर्दै महासंघको नेतृत्वमा पत्रकारहरूले काठमाडौँको प्रहरी परिसर अगाडि धरना दिएका हुन्। प्रहरीले पत्रकार श्रेष्ठलाई गैराती ललितपुरको नक्कुमा रहेको आफ्नै निवासबाट पक्राउ गरी काठमाडौँ प्रहरी परिसरको हिरासतमा रहेको छ। महासंघले समाचार प्रकाशनको विषयलाई लिएर सम्पादकलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामा हस्तक्षेप भएको जनाएको छ। समाचारमा चित्त नबुझे कानूनी र प्रेस सम्बन्धी स्थापित प्रक्रियाबाट समाधान खोज्न महासंघले आग्रह गरेको छ। पत्रकारलाई नै पक्राउ गरेर हिरासतमा राख्ने काम स्वीकार्य नहुने महासंघको भनाई छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
4: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट,
8: फोन 056-494-33-493-555।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। दुर्लभ अर्ना संयौं प्रजातिका चराचुरुङ्गी तथा जैविक विविधताका कारण कोशी टप्पू वन्यजन्तु आरक्ष आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। सन् 1987 रामसार सूचीमा सूचीकृत आरक्षमा वन्यजन्तु, पंक्षी र जलचर अवलोकनसँगै प्रकृति पर्यटनको सम्भावना बढ़ेको छ। आरक्षमा 42 प्रजातिका स्तनधारी, 535 प्रजातिका पंक्षी, 141 प्रजातिका माछा र 70 प्रजातिका पुतली पाइन्छन्। 2021 गणना अनुसार अर्नाको संख्या 498 रहेको छ भने 2080 गणना अनुसार 32 खर मयूर र 19 डल्फिन अभिलेख भएका थिए। अब विदेशको खबर, चीनमा चुम्बकीय शक्तिबाट ट्र्याक भन्दा माथि तैरिएर चल्ने रेल प्रविधिमा अर्को नयाँ कीर्तिमान कायम भएको छ। छ महिनामै तेस्रो पटक आफ्नै कीर्तिमान तोड्दै एक प्रयोगत्मक म्याग लिफ्ट ट्रेनले 5.3 सेकेण्डमै शून्यबाट 800 किलोमिटर प्रति घण्टाको गति हासिल गरेको छ। चीनको राष्ट्रिय प्रसारक सीसीटीभीका अनुसार हुबेईमा रहेको होङहु प्रयोगशालाको 1 किलोमिटर लामो ट्र्याकमा 1100 किलो तौल भएको रेलको सफल परीक्षण गरिएको हो। म्यागलिफ अर्थात म्याग्नेटिक लेभिटेशन प्रविधिमा पाङ्रा र ट्र्याक बीच घर्षण नहुने भएकाले गाडी हावामै तैरिए झैं तीव्र गतिमा अघि बढ्छ। परीक्षणका क्रममा 800 किलोमिटरको चरम गतिमा पुगेपछि यो गाडी थप 200 मिटरको दूरीभित्रै सहजै रोकिएको थियो, जसले यसको आपतकालीन ब्रेक प्रणालीको क्षमता पनि पुष्टि गरेको छ। अहिले चीन र जापानमा सञ्चालनमा रहेको व्यावसायिक म्यागलिफ रेलहरू 320-350 किलोमिटर प्रति घण्टाको गतिमा चल्छन्। अनुसन्धानहरूका अनुसार यो अति उच्च गतिको प्रविधि तत्काल यात्रु ओसार पसारका लागि नभई भविष्यमा रकेट तथा लडाकू विमानको लन्च प्रणाली र भ्याक्युम ट्युब ट्रेन निर्माणका लागि प्रयोग गरिनेछ। यद्यपि पूर्वाधार लागत र सुरक्षा चुनौतीहरू भने अझै कायम छन्। अब खेल खबर, बंगलादेशको पहिलो टेस्ट क्रिकेटको पहिलो पारीमा घरेलु टोली अस्ट्रेलिया 198 रनमा अल आउट भएको छ। डार्विनको मारारा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया चिया समयपछि अल आउट भयो। बंगलादेशको टेस्ट क्रिकेटमा अस्ट्रेलियाको यो सबैभन्दा कम योगफल हो। यसअघि सन् 2017 अस्ट्रेलियाले सिंगापुरमा 217 रन बनाएको थियो। यस्तै पहिलो पारीको ब्याटिङ गरिरहेको बंगलादेशले पहिलो दिनको खेल सकिँदा 1 विकेट गुमाएर 96 रन बनाएको छ। बंगलादेश अब 102 रनले पछि छ। अस्ट्रेलिया र बंगलादेश बीच दुई खेलको टेस्ट श्रृंखला भइरहेको हो। दोस्रो टेस्ट म्याकेको ग्रेट ब्यारियर रिफ एरिनामा अगस्त 22 शुरू हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। 5 महिनापछि स्वदेश फर्काउनुभएका कांग्रेस निवर्तमान सभापति देउवाललाई विमानस्थलमा नेता कार्यकर्ताको भव्य स्वागत। शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न नेपाल फर्केको भनाई। सिंहदरबारमा खाद्य व्यापार कम्पनीको बिक्री कक्ष सञ्चालन, 142 प्रकारका सामग्री उपलब्ध। 44 जिल्लामा 193 ठाउँमा आजदेखि सञ्चालनमा आएका पसलमा वर्षैभरि सहुलियत पाउने। मनसूनको पहिलो आधा समयमा सरदर आसपासमै वर्षा, धान रोपाई उत्साहजनक। अबका दिनमा एलनिनोको प्रभाव बढ्ने चिन्ता। चीनमा चुम्बकीय शक्तिबाट ट्र्याक भन्दा माथि तैरिएर चल्ने रेल प्रविधिमा अर्को नयाँ कीर्तिमान, झण्डै 5 सेकेण्डमै शून्यबाट 800 किलोमिटर प्रति घण्टाको गति हासिल। र बंगलादेशसँगको टेस्ट क्रिकेटको पहिलो पारीमा अस्ट्रेलिया 198 रनमा अल आउट।
8: एनबीएल सर्वसुलभ आवास कर्जा
9: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
8: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
9: विशेषताहरू, रु 2 करोड सम्मको कर्जा सुविधा।
8: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
9: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
8: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
8: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
9: शर्तहरू लागू हुनेछन्।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: साली नदीको शिर,
12: मणिचूडको काख,
11: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
12: शान्ति र आनन्दको अनुभूति,
11: भीडभाडबाट टाढा,
12: सहरबाट नजिकै,
11: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
12: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
9: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।
13: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
14: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
15: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
16: कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। ललितपुरका धेरै सबैजसो ठाउँमा भोलि बिहान 2 घण्टा विद्युत सेवा बन्द हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार पाटन सब स्टेशनको 66 केभी बस बार मर्मत सम्भार गर्न भोलि बिहान 5 बजेदेखि 7 बजेसम्म पाटन सब स्टेशनबाट विद्युत आपूर्ति बन्द गर्न लागेको हो। मर्मत सम्भारको काम निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा विद्युत आपूर्ति हुने र केही समय ढिला पनि हुन सक्ने प्राधिकरणले जनाएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथले काठमाडौँ उपत्यकाभित्र विभिन्न ठाउँबाट चोरिएका 50 वटा 2 पाङ्रे गाड़ी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। प्रहरीले खोजतलाश गरेर बरामद गरेका 30 वटा मोटरसाइकल र 20 वटा स्कूटर आज एक कार्यक्रमका बीच सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो। कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्रेले खोजतलाशबाट फेला पारेको गाड़ी सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो। प्रहरीले सवारी साधन चोरी हुन नदिन, सुरक्षित ठाउँमा पार्किङ गर्न तथा सवारी साधनका आवश्यक कागजात सुरक्षित राख्न सर्वसाधारणलाई आग्रह गर्दै आएको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 15 हलचोक सड़कमा हिजो बस र स्कूटर एक आपसमा ठोकिँदा एकजनाको ज्यान गएको छ। दुर्घटनामा स्कूटर चालक चन्द्रगिरी नगरपालिका 12 बलम्बु बस्ने 59 वर्षका पुरूषोत्तम महर्जनको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका महर्जनको मनमोहन अस्पताल स्वयम्भूमा उपचार क्रममा ज्यान गएको हो। प्रहरीले बस चालकलाई पक्राउ गरेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर 8 बस्ने 28 वर्षका मनिष सिंहवालको हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका 3 वंश गोपाल बस्ने 27 वर्षका किशोर चौगुठीलाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुर नगरपालिका 4 मंगलाशयमा रहेको सृजन सेवा आधारभूत विद्यालय नजिकैको गल्लीमा किशोरले अस्ति मंगलबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका मनिषको भक्तपुर अस्पतालमा उपचार क्रममा ज्यान गएको थियो। र नेवार समुदायको परम्परागत एवं धार्मिक पर्व गुला आजदेखि विधिवत रूपमा शुरू भएको छ। बौद्ध परम्परासँग विशेष सम्बन्ध रहेको यो 1 महिना लामो अवधिमा अत्यन्त पवित्र मानिन्छ। पर्वको अवसरमा विशेष गरी स्वयम्भूनाथ लगायत विभिन्न बौद्ध चैत्य तथा विहारहरूमा बिहानदेखि भक्तजनहरूको चहल पहल बढ़ने गर्दछ। यस महिनाभरि श्रद्धालुहरू बिहान सबेर उठेर धा बाजा बाँसुरी र अन्य परम्परागत बाजागाजासहित धार्मिक स्थलहरूको दर्शन तथा पूजा आराधना गर्ने गर्छ।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295752067, मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: सम्पूर्ण करदाताहरूमा खातबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खातबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अध्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
2: सम्पर्क नम्बरहरू 0295640 र 98520-72631। खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
5: रबिन टेलर्स, खातबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 98 60 96 40 00
6: र 98 19 32 76 75। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
6: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू:
7: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिइने,
5: दाँत खोल्ने, दाँत सफा गर्ने,
7: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
7: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
7: बाङ्गो टिङ्गो दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
7: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
5: सम्पर्क नम्बर 0295906667 र 98422267।
8: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
9: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
8: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
9: हाम्रा सेवाहरू
8: दाँत नदुखाइ खोल्ने,
9: दाँत भर्ने, दाँतको आरसुटी गर्ने,
8: दाँतको एक्सरे सुविधा,
9: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
8: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
9: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
8: ध्यान दिनै पर्ने कुरा,
9: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
8: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
5: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295-62320 र 98420-50541।
2: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
10: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदावारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295-61-165, 98421-52-504, 98421-26-987 र 98520-51-906।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-6-46।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
5: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-60-96-40-00
2: र 98-19-32-76-75।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नि?
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
13: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: क्या यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, संखुवा सभा।
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429981, जनक पौडेली, 98525854 र 029562248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, संखुवा सभा।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
6: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: नमस्कार है वडा अध्यक्षज्यू।
8: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
7: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
8: त्यस्तो के कुरा थियो कुन्नी?
7: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
8: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरूण पूर्वकै चर्चित दिशा टेलर्स खाँचबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यसबद्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
7: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
9: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
2: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
1: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
10: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
11: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटा।
1: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98422776।
2: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाँचबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
12: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँचबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँचबारी एक, खाँचबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98009000062।
13: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
14: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
13: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
15: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
16: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
16: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
16: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
16: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
16: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
16: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
16: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
1: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, भाराहरू, सेनिटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99525160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सम्खुवा सभा।
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाइ खोल्ने,
4: दाँत भर्ने, दाँतको आसुति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
4: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
5: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
9: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल
3: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1 हाटलाग नेट उडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
4: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
5: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
4: सम्पर्क नम्बरहरू 0295 60 400 र 98 520 72 631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 98 525 55 768, 98 525 55 768।
9: साथै 98 525 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
11: त्यसको लागि के को चिन्ता? हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
10: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
11: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
10: प्रोप्राइटर लक्ष्मी काफ्ले।
11: सम्पर्क 98 433 47 262,
10: 98 10 55 55 85
11: र व्हाट्सएप नम्बर 98 5 20 28 646।
12: ओहो लु नमस्कार है सर।
13: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो
12: नि सर? ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
13: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
14: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
15: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
14: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
15: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुहारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
14: छटाल टेलरिङ सेन्टर, खादारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
15: डिजाइनर सुमन ठटाल, 9865349444
14: र 0295901055।
16: More style, more design. Total Tailors.
17: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
18: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खातबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
17: हाम्रो सेवाहरू
18: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9825160580 र 9841080181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी एक, सम्खुवा सभा।
19: आयो सबको घर घरमा।
20: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
21: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
20: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
22: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
23: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
24: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
23: संस्था सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
24: हाम्रा सेवाहरू
23: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
24: दाँत खुल्ने, दाँत सफा गर्ने,
23: दाँतको एक्सरे गर्ने,
24: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
23: झिक्न मिल्ने आरपीडी लगाइने,
24: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
23: बाङ्गो टिङ्गो दाँत मिलाइने,
24: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
23: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट छेउ, संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
24: सम्पर्क नम्बर 0295906667 र 9842226667।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: रोल्पामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 7 जना पुग्यो, 5 जना बेपत्ता। मनसूनको पहिलो आधा समयमा सरदर आसपासमै वर्षा, अब एलनियोको प्रभाव बढ्ने चिन्ता।
0: 5 महिनापछि स्वदेश फर्केका कांग्रेसका पूर्व सभापति देउवालाई विमानस्थलमा नेता कार्यकर्ताको स्वागत। इतर पक्ष कार्यालयमा सभापतिको नेम प्लेट सहित आसन, नेता नभई नागरिक बनेर फर्किएको भनाई।
1: सिंहदरबार सहित देशका 193 ठाउँमा सुपथ मूल्य पसल सञ्चालन। वर्षैभरि छूट पाउने, ग्यासको अभाव कारण बाल बालिकाको हेरचाह गर्न समेत कठिनाई बनेको सर्वसाधारणको गुनासो।
2: हामीलाई त अहिले त के भएको छ भने अमेरिका र इरानको युद्ध के हो र हामीले त महाभारत युद्ध जिते जस्तो भयो ग्यास पाउँदैन।
0: मध्य पूर्व द्वन्द्वका कारण दक्षिण कोरियाको इन्चोन विश्वकै सबैभन्दा व्यस्त विमानस्थल बन्यो। 6 महिनामा 3,84,00,000 यात्रु ओहोर दोहोर।
1: र 10 राष्ट्रिय खेलकुदको मिति फेरि सर्यो।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर 5 कोटल 12 गैराती गएको पहिरोमा परि ज्यान गुमाउनेको संख्या 7 जना पुगेको छ। अरू 5 जनाको अवस्था थाहा हुन सकेको छैन। सशस्त्र प्रहरीका अनुसार पहिरोमा परि ज्यान गुमाउनेमा स्थानीय बासिन्दा 18 वर्षीय शान्ति पुनमगर, 65 वर्षीय कमल बहादुर पुनमगर, 40 वर्षीय जुन कुमारी पुनमगर, 9 वर्षीय असीम पुनमगर, 6 वर्षीय अशोक पुनमगर, 75 वर्षीय दल बहादुर पुनमगर र 71 वर्षीय मनरखी पुनमगर हुनुहुन्छ। ज्यान गुमाउने मध्ये 1 महिला र 2 पुरूषको शव प्युठानको स्वर्गद्वारी नगरपालिका तथा माण्डवी गाउँपालिका माडी खोलाको किनारमा फेला परेको हो। अहिलेसम्म अवस्था थाहा हुन नसकेका स्थानीय बासिन्दामा 80 वर्षीय अजम्बर पुनमगर, 78 वर्षीय बलबहादुर पुनमगर, 72 वर्षीय लीलबहादुर पुनमगर, 71 वर्षीय मणि पुनमगर र 67 वर्षीय हस्तकला पुनमगर रहनु भएको छ। पहिरोमा परि घाइते भएका 22 वर्षीय हिमाल पुनमगर र 25 वर्षीय सञ्जय घरतीमगरलाई स्वास्थ्य चौकी थवाङबाट थप उपचारको लागि बुटवलतर्फ पठाइएको छ। पहिरोमा परि बेपत्ता भएकाहरूको खोजी कार्यको लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल गुल्म रोल्पा र नेपाल प्रहरीको संयुक्त टोली खटिएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो।
1: यसैबीच अहिले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ। आज दिउँसो सुदूरपश्चिम बाहेक अरू प्रदेशका विभिन्न जिल्लामा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनीको तराई भागका केही ठाउँमा ठूलो पानी परेको छ। पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै कपिल वस्तुको रंगाईमा 110.8 मिलिमिटर वर्षा मापन भएको छ। यस्तै दाङको घोराई, अर्घाखाँची, नवलपरासी लगायत जिल्लामा पनि ठूलो पानी परेको छ। दिउँसो ठूलो पानी परेका क्षेत्र आसपास थप वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन महाशाखाको अनुरोध छ। यस्तै काठमाडौँ उपत्यका आसपासका क्षेत्रमा पनि ठूलो पानी पर्ने सम्भावना छ। आज राति देशका अरू धेरै ठाउँमा पनि मध्यम सम्मको वर्षाको सम्भावना छ।
0: नेपालमा यो वर्षको मनसून आधा अवधि पूरा भइसक्दा देशभर सरदरको आसपास नै वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जून 1 देखि अगस्त 12 सम्म देशभर औसत 754 मिलिमिटर वर्षा मापन भएको छ। जुन यो अवधिमा हुने सरदर वर्षाको झण्डै 80% हो। मनसून शुरू हुनुअघि अर्थात प्री मनसूनमा पहाड़ी भूभागमा राम्रो वर्षा भएकोले पनि मुख्य बाली धान रोपाईमा सकारात्मक असर परेको छ। कृषि विभागका अनुसार साउनको अन्तिम हप्तासम्म आइपुग्दा कुल धान खेती हुने क्षेत्रफलको 96% अर्थात 13,16,000 हेक्टर भन्दा बढ़ी भूभागमा रोपाई सकिएको छ। यो गएको वर्षको यही अवधिको तुलनामा झण्डै 5% धेरै हो। सुदूरपश्चिममा 7% रोपाई सकिएको छ भने मधेस र कोशी प्रदेशमा पनि रोपाईको अवस्था राम्रो छ। तर मनसूनको बाँकी अवधिमा भने कृषि तथा मौसमी जोखिम बढ़ने चिन्ता उत्पन्न भएको छ। विश्व मौसम संगठन डब्ल्यूएमओले केही दिन अघि एक प्रक्षेपण गरी अगस्तदेखि अक्टोबरसम्म एलनिनो मौसमी प्रणाली अझ बलियो बन्ने चेतावनी दिएको छ। एलनिनो सशक्त हुँदा भारतीय उपमहाद्वीप सहित नेपालमा तापक्रम औसत भन्दा बढ़ने र सुक्खापन वा कम वर्षा हुने सम्भावना रहन्छ। मौसमविदका अनुसार अहिलेसम्म मनसूनी वर्षा सन्तोषजनक नै रहे पनि एलनिनो थप सक्रिय हुँदा तराई मधेसको क्षेत्रमा वर्षा घट्न सक्ने जोखिम छ। स्थानीय मौसमी प्रणाली र पश्चिमी वायुको प्रभावका कारण पहाड़ी क्षेत्रमा वर्षा भइरहेको र आउँदा दिनमा मनसूनी गतिविधि फेरि सक्रिय हुने मौसम पूर्वानुमान छ।
1: पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा 5 महिनापछि स्वदेश फर्काउनु भएको छ। दिउँसो आइपुग्नु भएका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कांग्रेस नेताहरू पूर्णबहादुर खड्का, शशांक कोइराला, विमलेन्द्र निधि लगायत ठूलो संख्यामा उपस्थित नेता कार्यकर्ताले स्वागत गरेका छन्। देउवा उपचारको सिलसिलामा गएको फागुनमा सिंगापुर जानुभएको थियो। उहाँ हङकङबाट थाइल्याण्ड हुँदै नेपाल आउनुभएको हो। यसैबीच स्वदेश फर्किएपछि अपील पत्र जारी गर्दै देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्केको बताउनु भएको छ। 5 महिना लामो उपचारपछि स्वदेश फर्कन पाउँदा खुशी भएको भन्दै उहाँले आफ्नो स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद दिनुभएको छ। आफू नेता बनेर नभई नागरिक बनेर फर्केको भन्दै देउवाले विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तयार रहेको बताउनु भएको छ। 2033 सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने समय आएको उद्घोष गर्नुभएको प्रसंग जोड्दै देउवाले 47 वर्षपछि फेरि एकतालाई मजबूत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको बताउनु भएको छ। उहाँले प्रतिशोध भन्दा मेलमिलापको मार्ग रोज्न आह्वान गर्नुभएको छ। देउवाले कांग्रेसभित्र देखिएको असहमति र निराशा तुरन्त समाधान हुनुपर्ने पनि बताउनु भएको छ। स्वदेश फर्किए लगत्तै देउवा चुनदेवीमा संस्थापन इतर पक्षले खोलेको सम्पर्क कार्यालयमा पुग्नुभयो, जहाँ सभापति शेरबहादुर देउवा लेखिएको नेम प्लेट सहित कार्यकक्ष तयार गरिएको थियो। सम्पर्क कार्यालयमा भेला भएका नेता तथा कार्यकर्ताहरूलाई गरेको संक्षिप्त सम्बोधनमा देउवाले सरकारप्रति आक्रोश व्यक्त गर्दै नेपाली नागरिक र अदालतप्रति भरोसा भएको बताउनुभयो। पूर्व राजा ज्ञानेन्द्र शाही आयोगको खिलाफमा पनि मुद्दा लडेको भन्दै देउवाले राजा ज्ञानेन्द्रले सकेनन् भने अरूले सक्छन् भन्दै आक्रोश पोख्नुभयो। भदौ 24 गते देउवा दम्पतिमाथि कुटपिट भएको थियो भने उहाँको बुढानीलाई कण्ठमा रहेको घरमा आगजनी गरिएको थियो। पार्टीको नेतृत्व गगन थापाको नेतृत्वमा पुगेपछि असन्तुष्ट बनेको पक्षले राष्ट्रिय भेला आयोजना गर्न लागेको अघिल्लो दिन देउवा फर्केकाले उहाँको स्वदेशप्रतिलाई धेरैले अर्थपूर्ण ठानेका छन्। तर देउवाका कारण पार्टीमा एकताको संचार हुने आशा संस्थापन पक्षका नेताहरूको छ।
0: सरकारले हप्तामा 2 दिन सार्वजनिक विदा दिने अहिलेको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने जनाएको छ। आज बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन्द्र शाह बालेनका तर्फबाट जवाब दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले यस्तो जानकारी दिनुभएको हो। मन्त्री गौतमले अन्तर्राष्ट्रिय अभ्यास र आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर यो व्यवस्था लागू गरिएको बताउनुभयो। बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले हप्तामा 2 दिन विदा दिने निर्णय असफल विधि भएको टिप्पणी गर्दै यसले शिक्षा, व्यापार र सरकारी सेवामा गम्भीर असर पुर्याएको भनी प्रश्न गर्नुभयो। मन्त्री गौतमका अनुसार बिहान 9 बजेदेखि नै कार्यालय खुल्ने प्रावधानले सेवा गराईलाई सहजता भएको र कर्मचारीको मनोबल एवं कार्यक्षमतामा समेत सकारात्मक प्रभाव परेको छ। विशेष गरी आन्तरिक पर्यटकको संख्यामा भएको वृद्धिले स्थानीय अर्थतन्त्रलाई टेवा पुर्याएको सरकारको दावी छ। पूरक प्रश्नको क्रममा सांसद विश्वकर्माले 2 दिने विदाका कारण पाठ्यक्रम नसकिने जोखिम, विद्यार्थीमा बढ़न सक्ने असुरक्षा र सरकारी सेवामा आउने सुस्तता प्रति सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। यसको उत्तर दिँदै मन्त्री सविता गौतमले शिक्षालाई विद्यालयको घेराभन्दा बाहिर समाज र सृजनशीलतासँग जोडेर हेर्नुपर्ने बताउनु भएको छ।
1: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिनुभएको छ। केही बेर अघि बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामाको घोषणा गर्नुभएको प्रदेशसभामा सम्बोधन गरेपछि उहाँले प्रदेश प्रमुख समक्ष राजीनामा पनि बुझाइसक्नु भएको छ। प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री शाहले राजीनामा दिनुभएको हो। गएको असार 31 गते नेकपा एमाले प्रदेश सरकारले दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो।
0: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खाना पकाउने ग्यास अभावबाट उत्पन्न समस्या बारेको रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 0556-94-333, 4-93-555।
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
12: फोन नम्बर 0825-62-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले रोल्पामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 7 पुग्यो, 5 जना बेपत्ता, आज राति पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, मनसूनको पहिलो आधा समयमा सरदर आसपासमै वर्षा, अब एलनिनोको प्रभाव बढ़ने चिन्ता, 5 महिनापछि स्वदेश फर्केका कांग्रेस पूर्व सभापति देउवालाई विमानस्थलमा नेता कार्यकर्ताको स्वागत, इतर पक्ष कार्यालयमा सभापतिको नेम प्लेट सहित आसन, नेता नभई नागरिक बनेर फर्किएको भनाई, हप्तामा 2 दिन सार्वजनिक विदा दिने अहिलेको व्यवस्था, तत्काल हेरफेर नहुने, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहद्वारा राजीनामा लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा बिक्री कक्ष संचालन ल्याएको छ। कम्पनीको 7 वार्षिक उत्सवको अवसरमा आजदेखि संचालन ल्याएको बिक्री कक्षको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उद्घाटन गर्नुभयो। बिक्री कक्षबाट सिंहदरबारमा कार्यरत राष्ट्र सेवा कर्मचारी तथा सेवाग्राहीले दैनिक भोग्य वस्तु सहज रूपमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। बिक्री कक्ष उद्घाटनपछि संचारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले आम उपभोक्तालाई सहुलियत मूल्यमा गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउन सरकार प्रयत्नशील रहेको बताउनुभयो। कम्पनीका अनुसार सिंहदरबारमा नयाँ बिक्री कक्ष सहित आजदेखि देशका 44 जिल्लाका 193 ठाउँमा सहुलियत पसल संचालनमा ल्याइएको छ। विगतका वर्षमा दशैं लगायत चाडपर्व शुरू हुने बेला यस्ता पसल संचालन गर्ने कम्पनीले यस वर्ष 1 महिना अघि नै संचालनमा ल्याएको हो। सुपथ मूल्य पसलमा उपभोक्ताले दैनिक उपभोग्य वस्तुमा प्रति किलो र प्रति लिटरमा 5 रूपियाँ छूट पाउनेछन्। किसानबाट समर्थन मूल्यमा उपज खरिद गर्ने र उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउने गरी कम्पनीले दोहोरो भूमिका निर्वाह गरिरहेको कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दिल्लीराज लम्सालले बताउनुभयो।
0: खाद्य कम्पनीले सहुलियत पसल सञ्चालन गरे पनि बजारमा खाना पकाउने ग्यासको अभाव भने उस्तै छ। झण्डै 1 महिनादेखि सर्वसाधारण सिलिण्डर ग्यासको लागि भौतारी रहँदा नेपाल नेपाल आयल निगमले भने ग्यासको अभाव छैन, आपूर्ति सहज नै छ भन्दै आश्वासन दिइरहेको छ। तर यथार्थमा डिपोहरू अगाडि लाग्ने लामो लाइन र दिनभरि पर्खेर पनि रित्तोहात फर्किनुपर्ने बाध्यताले ग्यास अभाव छैन भन्ने निगमको दावी सही छैन भन्ने पुष्टि हुन्छ। थप जानकारी सहित साथी महेश गेवाली।
13: काठमाडौँ घट्टेकुलोको एउटा ग्यास डिपो अघिल्तिर खाली सिलिण्डर साङ्लो र डोरीले बाँधेर आफ्नो पालो पर्खिँदै उपभोक्ताहरू उभिएका छन्। कोही राति 3 बजेदेखि उभिएका हुन् त कोही कार्यालयको खाजा समय छोडेरै लाइनमा बसेका हुन्। भाडामा बस्ने विद्यार्थी, ज्येष्ठ नागरिकदेखि दिनभरिको ज्याला गुमाउने जोखिम मोलेरै उभिएका युवाहरू पनि छन्। घण्टौको पर्खाएपछि पनि पालो नआउँदा धेरैले निराश अनुहार लिएर फर्किनु परेको छ। केही केहीले मात्र काँधमा सिलिण्डर बोकेर मुस्कानसहित घर फर्किने मौका पाएका छन्। यस्तैमा पर्नुहुन्छ वनस्थलीमा होटेल चलाउने ईश्वर धिताल। उहाँ घट्टेकुलो चोकको ग्यास डिपो अगाडि बिहान 3:15 बजेदेखि उभिनु भएको थियो। लामो समयको प्रतीक्षापछि एउटा सिलिण्डर ग्यास पाउँदा युद्ध जिते जस्तै भएको छ।
2: हामीलाई त अहिले त के भएको छ भने अमेरिका र इरानको युद्ध के हो र हामीले त महाभारत युद्ध जिते जस्तो भयो। ग्यास पाउँदा सरकारले ग्यास आछ भन्छ तर जनताले पाएको छैन, यस्तो विधि लाइन छ होइन। आज मैले ग्यास नपाएको भए मैले पसल बन्द गर्नु पर्थ्यो। अब खै ठुला बडालाई आएको मात्र हो कि सर्वसाधारणलाई पनि आएको हो त्यो चाहिँ अब हामीलाई थाहा भएन। यो भिड हेर्दा चाहिँ ठुला बडालाई आएर सर्वसाधारणको चाहिँ देखिया होला। हामीले चाहिँ ग्यास पाउन एकदम कठिन।
13: सिन्धुपाल्चोक मेलम्चीका पारस खड्का जोरपाटीमा बस्नुहुन्छ र अनामनगरमै जागिर खानुहुन्छ। कार्यालयको आधा घण्टे खाजा समय उहाँ ग्यास खोज्न डिपो पुग्नुभयो। 4-4 वटा डिपोमा नाम दर्ता गराए पनि कतैबाट जवाफ आएको छैन।
14: 15 दिन भयो रुममा ग्यास देख्छु, 2 दिन कुदे दाएँ, यता कतै छैन नाम देखाएँ, 3-4 वटा डिपोमा केही भएन। इन्डक्सन थियो घरमा, इन्डक्सन चलाएँ, सानो बच्चा 10 महिना हुन लाग्यो अनि बच्चाको लागि लिटो बनाउन जब इन्डक्सन अन गर्यो बत्ती हुँदैन। खाना खाना अफिस जान बच्चालाई स्कुल पठाउनलाई इन्डक्सन चलायो, आधी खाना पाक्छ बत्ती गइदिन्छ। जनतालाई ग्यासको राहत दिनुपर्ने बेलामा चाडपर्व नजिकिँदैछ, पैसा तिरेर लाइन बसेर ग्यास पाउनु भएको छैन भने चाहिँ सरकारकै नालाकी पनि भन्नुपर्छ।
13: घट्टेकुलाकै स्थानीय विष्णु दाहालको 24 घण्टापछि बल्ल ग्यासको पालो आयो। इन्डक्सन चुलोले अलिकति सहज बनाए पनि त्यसले पूर्ण विकल्प दिन सकेको छैन। सरकारले लाइन लाग्नु पर्दैन भन्छ, जति चाहिन्छ त्यति ग्यास आएको छ भन्छ, तर ग्यास लिन रातभरि उभिनु परेको उहाँको गुनासो छ।
15: सरकार भन्छ लाइन छैन, जति पनि आएको छ भने त हामीले दुःख खेपिराखेको छ, कसैलाई केही भने यहाँ गाली मात्र खाइन्छ, आफ्नो पीडा कसैले सुन्ने होइन। 2 दिन लाइन नबसिकन ग्यास पाउने सहज अझै पनि छैन।
13: केही पहुँच भएका डिपोले 1-2 दिनको अन्तरालमा ग्यास बाँडे पनि धेरै डिपोहरूमा अहिले 1-2 हप्तासम्म पर्खिनु पर्ने अवस्था छ। अहिले ललितपुर बस्दै पढ्ने शङ्खुवा सभाका राम राईले 1 हप्ता अघि नै डिपोमा नाम टिपाउनु भएको थियो, तर डिपोमा जाँदा सधैँ भोलिसम्म फोन गर्छु भन्ने आश्वासन बाहेक केही मिलेको छैन।
16: निरन्तरलाई अर्को उपाय सोच्नु होला नि त, त्यही इलेक्ट्रिक हुन सक्छ कि अर्कै, तर ल्याउनु चाहिँ पर्ने। तर अघि मैले गाडी जाँदा चाहिँ गाडीमा गइरहेको थिएँ चाहिँ ग्यासहरू, खै त्यो कहाँ गएको, अहिले चाहिँ अप्ठ्यारो भएको छ थोरै।
13: ललितपुरको कुमारीपाटीमा ग्यास डिलर चलाउने बिना महर्जनको डिपोमा दिनको 50-60 जना ग्राहक लाइन लाग्छन्, तर सिलिण्डर पाउन 10-12 दिनसम्म पर्खाउनु पर्छ। सीमित स्टक व्यवस्थापन गर्न उहाँले घरमा सिलिण्डर पूरै सकिएकालाई प्राथमिकता दिने गरेको बताउनुहुन्छ।
17: कसैको अब 2-3 वटा सिलिण्डर हुन्छ, अब तिनीहरूलाई खाँचो हुँदैन, त्यसको सट्टामा अब खाना नपाकालाई दिइरहेको छु। हामीलाई थाहा हुन्छ कोही कोही ग्राहकसँग कतिवटा सिलिण्डर हुन्छ, अनि ग्राहकहरूको नाम, टेलिफोन नम्बर, एड्रेसहरू दिने उसलाई दिएको मैले यहाँ लेखेको हो।
13: ग्यास आइरहेको छ भन्दै आश्वासन दिइरहँदा दैनिक जीविकोपार्जनका लागि ग्यासको भर पर्नुपर्ने आम उपभोक्ताले डिपोहरूमा लामो लाइनमा उभिँदै कहिलेसम्म शास्ति भोग्नु पर्ने हो। यसको भर पर्दो जवाफ न निगमसँग छ न मन्त्रालयसँग नै।
1: हुलाक सेवालाई आधुनिक, प्रविधि मैत्री र नागरिक मैत्री बनाउँदै सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने अभियानले थप गति लिएको छ। हुम्ला बाहेक क्षेत्र जिल्लामा राहदानी, सवारी चालक अनुमति पत्र, शैक्षिक प्रमाणपत्र र स्वास्थ्य सामग्री नागरिकको घर दैलोमै पुर्याउने व्यवस्था कार्यान्वयनमा आएको छ। हुलाक सेवा विभागका अनुसार अहिलेसम्म क्षेत्र जिल्ला प्रशासन कार्यालयमा 2,47,000 भन्दा बढ़ी राहदानी ढुवानी गरेकोमा 8,600 भन्दा बढ़ी सेवाग्राहीकै घरमा पुर्याएको छ। यस्तै 10,38,000 भन्दा बढ़ी सवारी चालक अनुमति पत्र सम्बन्धित कार्यालयसम्म पुर्याएको छ। स्वास्थ्य तर्फ प्रयोगशालाका नमूना, स्वास्थ्य सामग्री तथा स्वास्थ्य बीमा बोर्डका सामान समेत हुलाक मार्फत ओसार पसार भइरहेको विभागले जनाएको छ। सेवालाई अझ छरितो र प्रविधि मैत्री बनाउन 7 अंकीय हुलाक संकेत प्रणाली लागू गरेको छ भने 50 कार्यालयलाई स्मार्ट हुलाकमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढ़ाएको विभागले जनाएको छ।
0: प्रेस काउन्सिल नेपालले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको र जनआस्थाको कार्यालयमा छापा मारेर सामग्री जफत गरेको घटनामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलका प्रवक्ता दीपक खनालले विज्ञप्ति निकालेर गैराती श्रेष्ठलाई पक्राउ गरी उहाँको निजी निवासमा खानतलासी भएको तथा आज बिहान जनआस्थाको कार्यालयमा हतियारसहित प्रवेश गरी कम्प्यूटर लगायत सामग्री जफत गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको हो। गलत समाचार भएमा प्रेस काउन्सिलमा उजुरी दिनुपर्ने र काउन्सिलले समाचारको विषयमा छानबिन गरेपछि मात्र कार्यवाहीका प्रक्रियाहरू हुनेमा श्रेष्ठको विषयमा त्यसो नगरी प्रहरीले पक्राउ तथा खानतलासी गरेको काउन्सिलको भनाई छ। काउन्सिलले सरकारलाई आफ्नो अधिकार क्षेत्रका बारेमा समेत सचेत गराएको छ। साथै काउन्सिलले प्रेस स्वतन्त्रताको सदुपयोग गर्दै सत्य तथ्य सन्तुलित र विश्वसनीय पत्रकारिताको अभ्यास गर्न पत्रकार तथा संचार माध्यमलाई आग्रह गरेको छ। पत्रकार श्रेष्ठ पक्राउ परेको बारेमा नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएशन लगायतका संघ संस्थाले पनि विरोध गरेका छन्। पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
18: बाढी र डुबानबाट बच्न के गर्ने?
19: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
18: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
19: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
18: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
19: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
18: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन।
2: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
3: डर्मानेन्ट हेयर ट्रान्सप्लान्ट, स्किन केयर एस्थेटिक, डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टरमा उपलब्ध छ अत्याधुनिक हेयर ट्रान्सप्लान्ट सेवा। अनुभवी विशेषज्ञ, आधुनिक प्रविधि र व्यक्तिगत परामर्श सहित तपाईँको आवश्यकता अनुसार गुणस्तरीय उपचार प्रदान गरिन्छ।
2: थप जानकारी तथा परामर्शका लागि आजै 9865424696 नम्बरमा व्हाट्सएप वा फोन गर्नुहोस्।
3: डर्मानेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट, स्किन एन्ड एस्थेटिक, डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-545-46-66।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। लगातार तीन कारोबार दिन घटेर दुई दिन स्थिर रहेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 8.81 अंकले बढ़ेर 2651.21 बिन्दुमा पुगेको छ। आज लगानी, म्युचुअल फण्ड र व्यापार बाहेक सबै समूहको उपसूचक सामान्य बढ़ेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.53 अर्ब रूपियाँ कारोबार भएकोमा आज 347 कम्पनीका 1,02,00,000 शेयर 3,72 अर्ब रूपियाँमा किनबेच भएको छ।
4: काठमाडौँमा चलिरहेको नाइमा अटो एक्सपोको अवसरमा ग्लोबल आईएमई बैंक लिमिटेडले व्यक्तिगत गाड़ी कर्जामा विशेष छूट दिइरहेको छ। एक्सपोमा नयाँ गाड़ी खरिद गर्ने ग्राहकले बैंकको आधार दरमा न्यूनतम 0.5% प्रिमियर थप गरेर कर्जा पाउने गरी योजना चलिरहेको बैंकका प्रतिनिधि मंजिल विष्टले बताउनुभयो। उहाँका अनुसार बैंकको अहिलेको आधार दरमा न्यूनतम ब्याज दर 5.25% कायम भइरहेको छ। गाड़ीको कुम्भ मेलाका रूपमा पनि समेत चर्चित नाइमा मोबिलिटी एक्सपो 2026 अस्ति मंगलबारदेखि काठमाण्डको भिरकुटी मण्डपमा चलिरहेको छ। एक्सपोमा 51 स्टलमा 55 भन्दा बढ़ी ब्राण्ड सहभागी छन् भने 40 भन्दा बढ़ी नयाँ मोडलका गाड़ी राखिएका छन्।
5: नेवार समुदायको परम्परागत एवं धार्मिक पर्व गुंला आजदेखि विधिवत रूपमा शुरू भएको छ। बौद्ध परम्परासँग विशेष सम्बन्ध रहेको यो पर्वको एक महिना लामो अवधिलाई अत्यन्त पवित्र मानिन्छ। पर्वको अवसरमा विशेष गरी स्वयम्भूनाथ लगायतका विभिन्न बौद्ध चैत्य तथा विहारहरूमा बिहानदेखि भक्तजनको चहल पहल बढ़ने गर्दछ। यस महिनाभरि श्रद्धालुहरू बिहान सबेर उठेर धा, बाजा, बाँसुरी र अन्य परम्परागत बाजागाजा सहित धार्मिक स्थलहरूको दर्शन तथा पूजा आराधना गर्ने गर्दछन्। गुंला पर्वको समयमा साधना, दान र पुण्य कर्मका लागि विशेष महत्वपूर्ण अवधिको रूपमा लिइन्छ। यस पर्वको अर्को मौलिक पक्ष भनेको राँगाको सिंहबाट बनाएको विशेष बाजा फुक्ने परम्परा हो। यो बाजा विशेष गरी दिवंगत पितृहरूको सम्झना र उनीहरूको आत्माको चिर शान्ति एवं मोक्ष प्राप्तिको कामना गर्दै बजाउने चलन छ। महिनाभर सञ्चालन हुने यो यात्राले धार्मिक आस्था र सांस्कृतिक निरन्तरतालाई प्रतिविम्बित गर्दछ।
4: नेपाल दर्पणमा अब विदेशका खबर। दक्षिण कोरियाको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थल पहिलो पटक विश्वकै सबैभन्दा व्यस्त विमानस्थल बनेको छ। प्रारम्भिक तथ्याङ्क अनुसार यस वर्षको पहिलो छ महिनामा इन्चोन विमानस्थल भएर 3,84,00,000 अन्तर्राष्ट्रिय यात्रुले यात्रा गरेका बीबीसीले जनाएको छ। एयरपोर्ट्स काउन्सिल इन्टरनेशनल एसीआईका अनुसार बेलायतको हिथ्रो विमानस्थल 3,77,90,000 यात्रुसहित दोस्रो र सिंगापुरको चाङ्गी विमानस्थल 3,45,30,000 यात्रुसहित तेस्रो स्थानमा रहेको छ। मध्यपूर्वमा चलिरहेको अमेरिका इरान द्वन्द्वले पनि इन्चोन विमानस्थलमा यात्रुको संख्या बढ़ेको हो। विमानस्थल व्यवस्थापनका अनुसार द्वन्द्वको कारण केही यात्रुले मध्यपूर्वका प्रमुख उड्डयन केन्द्रहरूबाट आफ्नो यात्राको मार्ग परिवर्तन गर्दै यूरोप पुग्न इन्चोन हुँदै यात्रा गर्न थालेका हुन्। सन् 2024-25 को पूर्ववर्षीय वरीयतामा दोस्रो स्थानमा रहेको यूएई को दुवै अन्तर्राष्ट्रिय विमानस्थल यसपटक शीर्ष 5 भन्दा बाहिर पर्न सक्ने खबरमा उल्लेख छ। इचोन एयरपोर्ट कर्पोरेशनका अनुसार गएको वर्षको यही अवधिको तुलनामा ट्रान्जिट यात्रुहरूको संख्या 18% बढ़ेको छ। विमानस्थलको तथ्याङ्क अनुसार यूरोपलाई अन्तिम गन्तव्य बनाई इन्चोन हुँदै यात्रा गर्ने यात्रुहरूको संख्या 63.2% बढ़ेर 2,10,000 पुगेको छ।
5: चीनमा चुम्बकीय शक्तिबाट ट्र्याकभन्दा माथि तैरिएर चल्ने रेल प्रविधिमा अर्को नयाँ कृतिमान कायम भएको छ। 6 महिनाभित्रै तेस्रो पटक आफ्नै कृतिमान तोड्दै यस प्रयोगत्मक म्यागलेभ ट्रेनले 5.3 सेकेण्डमै शून्यबाट 800 किलोमिटर प्रति घण्टाको गति हासिल गरेको छ। चीनको राष्ट्रिय प्रसारक सीसीटीभीका अनुसार हुबेईमा रहेको डोङयू प्रयोगशालाको 1 किलोमिटर लामो ट्र्याकमा 1100 किलो तौल भएको रेलको सफल परीक्षण गरिएको हो। म्यागलेभ अर्थात म्याग्नेटिक लेभिटेशन प्रविधिमा पाङ्रा गैंडा र क्र्याक बीच घर्षण नहुने भएकोले गाड़ी हावामै तैरिए झैं तीव्र गतिमा अघि बढ़दछ। परिसीने क्रममा 800 किलोमिटरको चरम गतिमा पुगेपछि यो गाड़ी थप 200 मिटरको दूरीभित्रै सहजै रोकिएको थियो, जसले यसको आपतकालीन ब्रेक प्रणालीको क्षमता पनि पुष्टि गरेको छ। अहिले चीन र जापानमा सञ्चालन रहेका व्यावसायिक म्यागलेभ रेलहरू 320-350 किलोमिटर प्रति घण्टाको गतिमा चल्छन्। अनुसन्धानकर्ताको अनुसार यो अति उच्च गतिको प्रविधि तत्काल यात्रु ओसार पसारका लागि नभई भविष्यमा रकेट तथा लड़ाकू विमानको लन्च प्रणाली र भ्याक्युम ट्यूब ट्रेन निर्माणका लागि प्रयोग गरिनेछ। यद्यपि पूर्वाधार लागत र सुरक्षाका चुनौतीहरू भने अझै कायम छन्।
4: नेपाल दर्पणमा अब खेल खबर। कर्णाली प्रदेशमा आयोजना हुने 10 राष्ट्रिय खेलकुदको मिति फेरि सरेको छ। राष्ट्रिय खेलकुदको मिति 5 पटक तोकिएको युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आज बसेको राष्ट्रिय खेलकुद परिषद राखेपको 225 बोर्ड बैठकले राष्ट्रिय खेलकुद आउँदो मंगिर 16 29 गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो। 2079 साल असोज 28 कार्तिक 3 गतेसम्म गण्डकीमा भएको नवौं राष्ट्रिय खेलकुदपछि कर्णालीले 10 संस्करणको प्रतियोगिता आयोजनाको झण्डा पाएको थियो। त्यसपछि राखेपको 115 बोर्ड बैठकले 2081 साल मंगिर 2 9 गतेसम्म कर्णालीमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो, तर आवश्यक पूर्वाधार लगायत तयारी पूरा नभएपछि प्रतियोगिताको मिति सरिरहेको छ। पछिल्लो पटक राखेपको 123 बोर्ड बैठकले गएको वैशाखमा प्रतियोगिता आयोजना गर्ने मिति तोकेको थियो।
5: र बार्सिलोनाका पूर्व प्रशिक्षक जावी हर्नान्डेज 4 वर्षको सम्झौतामा नेदरल्याण्डसको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। बार्सिलोना र स्पेनका लागि खेलेका 46 वर्षीय जावी
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557 68।
9: साथै 98525557 68 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
11: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
10: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
11: हाम्रा सेवाहरू
10: दाँत नदुखाइ खोल्ने,
11: दाँत भर्ने, दाँतको आसुति गर्ने,
10: दाँतको एक्सप्रेस सुविधा,
11: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
10: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
11: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
10: ध्यान दिनै पर्ने कुरा
11: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
10: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल
12: पाथीभरा डेन्टल, हातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420550।
13: This is Radio Sankhuwa Sabha 95.5 MHz.
14: इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियो। कमिंग अप नेक्स्ट, कान्तिपुर डायरी।

छत्तीसगढ़ समूहको राष्ट्रिय भेलाको पूर्व सन्ध्यामा कंग्रेसका पूर्व सभापति देउबा स्वदेश फिर्ता, आगामी कदमलाई लिएर पार्टीभित्र व्यापक चासो। हप्तामा शनिबार र आइतबारको दुई दिनको विदा तत्काल नहट्ने, विदाले कर्मचारी तन्त्रमा सकारात्मक प्रभाव ल्याएको सरकारको प्रष्टीकरण। स्थानीय स्तरमा राम्रो आमदानी भए पनि चिया बगानका श्रमिक विदेशीले क्रम बढ़दो, जनशक्ति अभावमा पाँच थरका चिया बगानको उत्पादनमा गिरावट। र दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति सार्वजनिक, आगामी मंगिर 16 देखि प्रतियोगिता गर्ने खेलकुद परिषदको निर्णय।

0: soy. LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा refrigerator, washing machine, AC को complete range. 10 वर्षको warranty सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हरेक घरको खुशी घर घरमा LG. LG Life's Good.
1: Red Bull, Babal Energy.
2: नमस्कार, कान्तिपुर डायरीका साथमा नवीन र पूजनी समाचार अब विस्तारमा।
3: पार्टी विभाजनको आशंका बढ़िरहेका बेला नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा करिब 5 महिनापछि नेपाल फर्किएका छन्। स्वास्थ्य परीक्षणका लागि भन्दै गत फागुनमा सिंगापुर गएका देउवा हङकङ हुँदै काठमाडौँ आइपुगेका हुन्। इतर पक्षको राष्ट्रिय भेलाको पूर्व सन्ध्यामा देउवा स्वदेश फिर्तीले कांग्रेसको आन्तरिक जीवनलाई तरंगित पारेको छ। देउवाको कदमले कांग्रेसको भविष्यलाई प्रभावित पार्ने ठानिएको छ। एक सामग्री बिहिबार काठमाडौँ उत्रिए लगत्तै नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवालाई स्वागत गर्न नेता कार्यकर्ता पुगेका थिए। स्वास्थ्य परीक्षणका लागि भन्दै गत फागुनमा सिंगापुर गएका देउवा हङकङ हुँदै काठमाडौँ आइपुगेका हुन्। विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिलाई अर्को पक्षलाई अस्वीकार गर्दै राष्ट्रिय भेला आयोजना गरेपछि पार्टी विभाजनको डिलमा पुगेका बेला देउवाको स्वदेश फिर्ताले कांग्रेसको आन्तरिक राजनीतिलाई तरंगित बनाएको देखिन्छ। अब कांग्रेसको भविष्यलाई लिएर देउवाले चाल्ने कदमप्रति धेरैको चासो देखिन्छ। देउवाले नेपाल फर्किए लगत्तै आफू नेता बनेर नभई नागरिक बनेर फर्किएको बताएका छन्। उनले कांग्रेसभित्र देखिएको असहमति तत्काल समाधान हुनुपर्ने भन्दै पार्टीको सामूहिकता र एकतामा जोड़ दिएका छन्। युवालाई नेतृत्व हस्तान्तरण गर्न आफू इच्छुक रहेको संकेत पनि देउवाले गरेका छन्। काठमाडौँ आएपछि देउवाले नेता कार्यकर्तालाई गरेको सार्वजनिक अपीलमा भनिएको छ, युवा साथीहरू अघि बढ्नुपर्छ, तर त्यसको मतलब पाका र अनुभवी जति सबै खराब हुन् भन्ने गलत भाष्य र सामाजिक सञ्जालमा भ्यूजको भन्दा नेपाली कांग्रेसको दायित्व नबिर्सन आम नेता कार्यकर्ताहरूमा अनुरोध गर्न चाहन्छु। देउवाको आगमनसँगै उनको पक्षले काठमाडौँमा शुक्रबार शुरू हुने राष्ट्रिय भेलामा सहभागी गराउने तयारी गरेका छन्। सो पक्षले देउवाले भेलालाई सम्बोधन गर्ने दावी समेत गरेका छन्। तर उनी सहभागी हुने नहुने अझै निश्चित भइसकेको छैन। भेलामा राजनीतिक, आर्थिक, संगठनात्मक, समसामयिक विषय, विधान संशोधन तथा प्रचार प्रसार सम्बन्धी प्रस्तावमाथि छलफल हुने तयारी छ। राष्ट्रिय भेलाको पूर्व सन्ध्यामा देउवा स्वदेश फर्किँदा उनी पक्षीय नेता कार्यकर्ताले गरेको स्वागतलाई शक्ति प्रदर्शनको रूपमा हेरिएको छ। देउवाको स्वागत हुनु स्वाभाविक भएको नेता एनपी साउद बताउँछन्। उनले भने
4: अदालतले दिने निष्ठा चाहिँ सभापतित्वको निरूपण पनि गर्नेछ फैसला, त्यसपछिको फैसला। तपाईँको आशय चाहिँ पूर्व प्रधानमन्त्री भन्न खोज्नुभएको कि होइन? अब उहाँ चाहिँ स्वास्थ्योपचारका सिलसिलामा विदेश जानुभएको हो, उमेरले पनि उहाँ चाहिँ सिनियर सिटिजन हो। उहाँ चाहिँ विदेश उपचारका लागि जाँदाखेरि उहाँसँग गरेको जेएनजी आन्दोलनका सन्दर्भमा भएको दुर्व्यवहार सबैलाई थाहा छँदैछ। उहाँ देश फर्किँदै हुनुहुन्छ, उहाँको फिर्तीलाई चाहिँ हामीले स्वागत गर्नु स्वाभाविक रूपमा लिनुपर्छ।
3: देउवा पक्षले राष्ट्रिय भेला आयोजना गर्नु र सभापति गगन थापा पक्षले आगामी असोजमा नियमित महाधिवेशनको तयारी अघि बढ़ाउनुले कांग्रेस विभाजन हुने आशंकालाई बल पुर्याएको छ। तसर्थ देउवाको आगामी कदमले कांग्रेसको आन्तरिक जीवनलाई धेरै हदसम्म प्रभावित पार्ने ठानिएको छ। नेताहरूले भने पार्टीको समस्या समाधान गर्दै लोकतन्त्रलाई बलियो बनाउन देउवाको विशेष भूमिका रहने बताएका छन्। नेता रामहरि खतिवडा भन्छन्,
5: नेपालको राजनीतिमा उहाँको आगमनले ठूलो असर गर्न सक्छ। प्रजातन्त्रवादीहरूको अहिले अलिकता काहीँ काहीँ शिर निहुरेको बेला, पार्टीका कार्यकर्ताहरू निराश भएको बेला, पार्टीलाई एकता बनाएर देशको प्रजातन्त्रवादी समूहलाई एकजुट बनाएर लान उहाँको भूमिका महत्वपूर्ण हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ। अहिले आन्तरिक राजनीतिमा पनि नेपाली कांग्रेसलाई मिलाएर लिएर जानुपर्ने आवश्यकता छ। हामी सबै नमिलिकन नेपालको प्रजातन्त्र र नेपालको लोकतान्त्रिक पद्धति दह्रो हुन सक्दैन। नेपाली कांग्रेस कमजोर हुँदाको परिणाम आज देखिन थालेको छ। राष्ट्रियता कमजोर भएको छ, संवैधानिक व्यवस्थाहरू कमजोर भएका छन्, संसदीय प्रजातन्त्र कमजोर भएको छ, संसदको अवस्था कमजोर भएको छ। यी सबैलाई दह्रो बनाउन पनि एउटा अनुभवी खारिएको नेताको आवश्यकता थियो। शेरबहादुर देउवा आएर यसलाई परिपूर्ण गर्नुहुन्छ भन्ने विश्वास लिएको छ। पार्टी मिलेर जाने वातावरण सिर्जना हुन्छ।
3: अर्कोतर्फ पार्टीको आधिकारिकताको विषय अदालतमा विचाराधीन रहेको अवस्था छ। पार्टी विभाजनको चिन्ता बढ़िरहेका बेला आधिकारिकताबारे अदालतले दिने निर्णयलाई कांग्रेस जनहरूले कुरेर बसेका छन्। त्यसैले स्वदेश फिर्देसँगै देउबा आफै सक्रिय राजनैतिक भूमिकामा आउँछन् वा पार्टीभित्रको विवाद समाधानका लागि मध्यस्थको भूमिका खेल्छन् भन्ने विषय चाहिँ सबैभन्दा अहम सवालको रूपमा देखिएको छ। रेडियो कान्तिपुरका लागि नवीन कोइराला।
6: यसैबीच नेपाली कंग्रेसका पूर्व सभापति देउबाले काठमाण्डौको चुनदेवी स्थित आफू पक्षीय नेताहरूको सम्पर्क कार्यालयमा कार्यकर्तालाई सम्बोधन गरेका छन्। संक्षिप्त सम्बोधनका क्रममा देउबाले आफू विरूद्ध मुद्दा चलाएर दुःख दिएको भन्दै आपत्ति जनाएका थिए। सम्बोधनको क्रममा आक्रोशित बनेका देउबाले पूर्व राजा ज्ञानेन्द्र शाहको शासनकालमा बनाइएको शाही आयोगको स्मरण गर्दै भने,
7: पूर्व राजा ज्ञानेन्द्रको साय आयोगको खिलाफमा पनि मुद्दा गरेको हुँ। अदालतले साय आयोग खारिज गरेर मलाई जेलमा सुनाएको पनि हो। त्यसैले चाहिँ नेपाल अहिलेदेखि अहिले पनि एउटा केशवदेखिलाई अस्ति पनि मलाई चाहिँ अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टमा पनि मुद्दा गरेको छ। त्यस पनि उनी अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टले यी हाम्रो सेवामा हात पक्रिदिनु पक्रिने कामी छैन। उसको वाइफले उसलाई पक्रिदिनु भयो भन्छ। यही पनि मुद्दा लगाएर हाले ठटाएको छन् यहाँ। त्यही पनि यहाँ चाहिँ अदालतले सोचाले पनि सेवा दुर्बल आदमीलाई डुबाउनु हुन आज थियो। त्यही पनि बदमासी हो यहाँ पनि के भन्ने सुपरि सुन आएको सुपरि सुन हामीलाई एकपल्ट आएको आयो केही छैन भने दोस्रोपल्ट आएको आयो केही छैन भने कुरा निकाल्नु यतिसम्म बदमासीमा काम गरिरहेको छ। यो यस्तो तर मलाई बदलाको भावलाई दिनु छैन। तर यो देशको जनता छ, यो देशको अदालत छ, सबले चाहिँ जानेको छ बुझेको छ। यिनीहरूलाई भोलि हामी देखाएर सक्छौँ। राजा ज्ञानले सकिन अरू सक्छ यहाँ।
6: देउबा विरूद्ध सम्पत्ति शुद्धिकरणको मुद्दामा अनुसन्धान भइरहेको छ। उनले अदालतप्रति आफ्नो भरोसा रहेको बताएका छन्। नेता जीतजंग बस्नेतका अनुसार करिब 3 मिनट सम्बोधन गरेका देउबाले नेता कार्यकर्तासँग भेटघाटमा करिब 1 घण्टा बिताएका थिए। त्यसपछि उनी सम्पर्क कार्यालयबाट नजिकै रहेको निवास गएका थिए। देउबासँगै सिंगापुर गएकी उनकी श्रीमती आरजु राणा देउबा भने स्वदेश फर्किएकी छैनन्।
3: सरकारले शनिबार र आइतबारको 2 दिन सार्वजनिक विदा तत्काल नहटाउने भएको छ। राष्ट्रसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट जवाफ दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले 2 दिनको विदामा तत्काल पुनरावलोकन नहुने बताएकी हुन्। उनले भनिन्,
8: तत्कालीन इन्धन आपूर्ति असहजताका कारण इन्धन खपत कम गर्न र सार्वजनिक विदा हुने अन्तर्राष्ट्रिय अभ्यासलाई मध्यनजर गरी नेपाल सरकार मन्त्री परिषदको मिति 2082-22 गतेको निर्णयबाट मिति 2082-23 गतेदेखि लागू हुने गरी शनिबार र आइतबार 2 दिने विदा दिने व्यवस्था लागू गरिएको हो। सार्वजनिक प्रशासनलाई थप परिणाममुखी बनाउन, कर्मचारीको कार्य जीवन सन्तुलन अभिवृद्धि गर्न, ऊर्जा तथा प्रशासनिक खर्चमा मितव्ययता कायम गर्न, आन्तरिक पर्यटन प्रवर्धन गर्न तथा समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुर्याउने उद्देश्यले सातामा 2 दिन सार्वजनिक विदाको व्यवस्था कार्यान्वयनमा ल्याइएको हो। हालको लागि चाहिँ 2 दिनको विदा पुनरावलोकन गर्ने कुनै पनि कार्य भएको छैन।
3: बैठकमा सांसद विष्णु बहादुर विश्वकर्माले हप्तामा 2 दिन विदा दिने निर्णय असफल विधि भएको टिप्पणी गर्दै 1 दिन मात्र विदा दिने व्यवस्थामा जान सकिन्छ वा सकिँदैन भनी प्रश्न गरेका थिए।
9: 1 हप्तामा 2 दिन सार्वजनिक विदा दिइनुहुने राज्यलाई, विद्यार्थीलाई, व्यापारी व्यवसायीलाई, कर्मचारी तथा लाभग्राही जनतालाई के कति फाइदा या नोक्सान भएको छ? यो असफल भइसकेको विधि हो, फेरि जेएनजे सरकारले लागू गरेको छ। अब फेरि हप्तामा 1 दिनमा फर्किन सकिन्छ कि सकिँदैन स्पष्ट पार्न म यो प्रश्न दर्ज गर्दछु।
3: मन्त्री गौतमका अनुसार बिहान 9 बजेदेखि नै कार्यालय खुल्ने प्रावधानले सेवाग्राहीलाई सहजता भएको छ भने कर्मचारीको मनोबल एवं कार्यक्षमतामा समेत सकारात्मक प्रभाव परेको छ। उनले भनिन्,
8: कार्यालय बिहान 9 बजे नै खुल्ने भएकाले सेवाग्राहीलाई चाहिँ थप सहजता भएको छ। सरकारी कार्यालय सञ्चालनसँग सम्बन्धित विद्युत, सवारी, इन्धन लगायत विभिन्न साधनहरू तथा अन्य प्रशासनिक खर्चमा मितव्ययता कायम गर्न समेत यस व्यवस्थाले योगदान पुर्याएको छ। साथै कर्मचारी तथा श्रमिकको मनोबल र उत्प्रेरणा र कार्य सम्पादनमा सकारात्मक प्रभाव पर्नुका साथै कार्यकुशलता, उत्पादकत्व र सेवाको गुणस्तर अभिवृद्धि गर्न सहयोग पुगेको छ।
3: 2 दिनको विदाले विशेष गरी आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएकाले स्थानीय अर्थतन्त्रमा सम्बन्धित टेवा पुगेको सरकारको दावी छ।
6: रोल्पाको थवाङ गाउँपालिकाको कोर्टल बारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिदा मृत्यु हुनेको संख्या 3 पुगेको छ। घटनामा 9 जना बेपत्ता रहेका छन्। बेपत्ताहरूको पहिचान खुलेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। घटनामा 18 वर्षीय शान्तिपुन मगर, 60 वर्षीय कमल बहादुर पुन मगर र 71 वर्षीय मनरखी पुन मगरको मृत्यु भएको हो। स्थानीय 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय सञ्जय घरती मगर घाइते भएका छन्। पहिरोमा परि बेपत्ता भएका 9 जनाको खोजी भइरहेको छ।
3: निर्वाह भत्ताको विषयमा मेडिकल कलेज संचालक र आवासीय तथा इन्टर्न चिकित्सक आमने सामने भएका छन्। निजी मेडिकल कलेज तथा डेन्टल कलेज एसोसिएशनले निर्वाह भत्ता दिन नसक्ने घोषणा गरेका छन्। त्यसको विरोधमा इन्टर्न र रेजिडेन्ट चिकित्सकले आजदेखि देशभरका मेडिकल कलेजमा आन्दोलन शुरू गरेका छन्। पोखरा स्थित गण्डकी मेडिकल कलेजका इन्टर्नका चिकित्सकले प्रदर्शन गरे। अन्य केही मेडिकल कलेजहरूमा पनि आज विरोधका कार्यक्रम भएको चिकित्सा शिक्षा संघर्ष अभियानले जनाएको छ। अभियानले पेन डाउन गरेर आन्दोलनमा सहभागी हुन आह्वान गरेको थियो। मासिक निर्वाह भत्ताको व्यवस्था माग गर्दै आन्दोलन थालिएको अभियानका महासचिव तथा इन्टर्न चिकित्सक सौगात पाण्डेले बताए। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

हामीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई। नागरिकता भए पुग्छ हरेक घरको खुसी, घर घरमा एलजी। एलजी लाइफ गुड।

0: नेपाली पेन्ट कम्पनी जस्मिन पेन्ट तीन दशक देखि नेपाली मनको रंग
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: ब्रेकपछि कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तार भारतले बासमती शब्दलाई ट्रेडमार्कका रूपमा दर्ता गर्न आग्रह गर्दै दिएको पुनरावेदन अस्ट्रेलियाली संघीय अदालतले खारेज गरेको छ। अस्ट्रेलियाको संघीय अदालतले बासमती शब्दमा भारतको एकाधिकार दावी अस्वीकार गर्दै भारतको कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरण एपिडाले बासमतीलाई प्रमाणीकरण ट्रेडमार्कका रूपमा दर्ता गर्न दिएको पुनरावेदन खारेज गरेको छ। नेपालमै उत्पादन प्याकेजिङ भएको बासमतीमा पनि भारतले आपत्ति जनाउँदै आइरहेको सन्दर्भमा सो फैसला नेपालका लागि लाभदायक हुने विज्ञहरू बताउँछन्। कान्तिपुर कर्मी उपेन्द्र राज पाण्डेले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
4: अस्ट्रेलियाको संघीय अदालतले भारतको कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरण एपिडाले बासमती शब्दलाई प्रमाणीकरण ट्रेडमार्कका रूपमा दर्ता गर्न माग गर्दै दायर गरेको पुनरावेदन खारेज गरेको छ। न्यायाधीश डाउलिङ जेले फैसला सुनाउँदै एपिडाले प्रस्ताव गरेको बासमती शब्दले एपिडाबाट प्रमाणित चामल र अन्य बासमती चामल बीच फरक नछुटिने निष्कर्ष निकालेका हुन्। बासमती चामल हिमालयको फेद मुनि रहेको सिन्धु गंगा मैदानमा उत्पादन हुन्छ, जसमा उत्तर भारत र पाकिस्तानका केही भूभाग पर्छन्। विशिष्ट विशेषतामा काजु बदामको जस्तो सुगन्ध, लामो र पातला दाना, नरम मनोड तथा हल्का बाङ्गिएको आकार पर्छन्। अस्ट्रेलियन अदालतले फैसलामा भनेको छ, भारतले बासमती शब्दलाई नै ट्रेडमार्कका रूपमा दर्ता गर्न खोजेको थियो। 28 अगस्त 2018 एपिडाले अस्ट्रेलियाको ट्रेडमार्क रजिस्ट्रारको कार्यालयमा बासमती शब्दलाई चामलको प्रमाणीकरण ट्रेडमार्कका रूपमा दर्ता गर्न आवेदन दिएको थियो। पछि 22 डिसेम्बर 2022 अस्ट्रेलियाको ट्रेडमार्क रजिस्ट्रारका प्रतिनिधिले सो आवेदन अस्वीकार गरे। पछि एपिडाले 2023 अस्ट्रेलियाको संघीय अदालतमा त्यस विरूद्ध पुनरावेदन गरेको हो। अदालतले बासमती शब्द भारतको मात्र हुन नसक्ने फैसला सुनाएको छ। भारत बाहिर र एपिडाबाट भौगोलिक संकेत प्राप्त नगरेका वा प्रमाणित नभएका बासमती चामलका उत्पादकले पनि बासमती शब्द प्रयोग गर्न सक्ने अदालतको ठहर छ। अदालतले भारतबाट अस्ट्रेलियामा ठूलो मात्रामा बासमती चामल बिक्री हुँदै आएको र उपभोक्तामा बासमती तथा भारत बीच केही सम्बन्ध देखिए पनि त्यसले शब्दलाई एपिडाको प्रमाणीकरणको संकेतका रूपमा नगरेको बताएको छ। भारत र पाकिस्तान दुवै समेटिएको बासमती उत्पादन क्षेत्र तथा दुवै देशको बासमतीमा पाइने समान विशेषताले एपिडाबाट प्रमाणित चामललाई मात्र छुटाउन नसक्ने अदालतको भनाइ छ। एपिडाले प्रस्तुत गरेको उपभोक्ता सर्वेक्षणले पनि बासमती शब्दलाई एपिडाको प्रमाणीकरणसँग जोडेको प्रमाणित नगरेको फैसलामा उल्लेख छ। अदालतले ट्रेडमार्क ऐन 1995 दफा 177 अन्तर्गत ट्रेडमार्क दर्ता गर्न नमिल्ने निष्कर्ष निकालेको छ। साथै एपिडालाई प्रतिवादीको मुद्दा खर्च भराउने समेत दिएको छ। उता पाकिस्तानले भने अस्ट्रेलियाली अदालतको फैसलाको स्वागत गरेको छ। पाकिस्तानको वाणिज्य मन्त्रालयले अदालतको निर्णयको स्वागत गर्दै बासमतीलाई भौगोलिक संकेतका रूपमा मान्यता दिनुपर्ने पाकिस्तानको निरन्तर अडानको पुष्टि भएको जनाएको छ। पाकिस्तानी वाणिज्य मन्त्रालयले बासमतीको उत्पत्ति सम्बन्धी आफूले राख्दै आएको अडानले जितेको मन्त्रालयको भनाइ छ। मन्त्रालयका अनुसार बासमती ऐतिहासिक रूपमा पाकिस्तान र भारतका विभिन्न भूभागमा फैलिएको उत्पादन क्षेत्रबाट उत्पत्ति भएको समेत स्मरण गराएको छ। कुनै एक देशको निकायले बासमती शब्दमा अन्य वैधानिक उत्पादक तथा निर्यातकर्तालाई प्रयोगबाट वञ्चित गर्ने गरी एकाधिकार दावी गर्न नसक्ने पाकिस्तानले बताएको छ। बासमती मुद्दामा पाकिस्तानको वैधानिक अधिकार र हित संरक्षणका लागि समन्वयात्मक प्रयास गर्ने मन्त्रालयको टोली सम्बन्धित अधिकारी तथा सरोकारवालालाई पाकिस्तानी वाणिज्य मन्त्री जम कमाल खानले धन्यवाद दिएका छन्। उनले अदालतको निर्णयलाई पाकिस्तानको कृषि विरासत, व्यावसायिक हित र निर्यात पहिचानका लागि महत्वपूर्ण उपलब्धि भएको बताएको पाकिस्तानको प्रेस इन्फर्मेशन डिपार्टमेन्टले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा बासमती नाममा भारतले एकाधिकार कायम गर्न खोजेको प्रयासको निरन्तर विरोध गर्दै आएको पाकिस्तानको भनाइ छ। पाकिस्तानका सम्बन्धित राष्ट्रिय निकाय र सरकारवालासँगको समन्वयमा बासमती उत्पादक मिल संचालक तथा निर्यातकर्ताको व्यावसायिक र बौद्धिक सम्पत्ति अधिकार संरक्षणका लागि काम भइरहेको पनि मन्त्रालयले जनाएको छ। अस्ट्रेलियाली अदालतको पछिल्लो फैसलाले पाकिस्तानी उत्पादक तथा निर्यातकर्तालाई अस्ट्रेलियामा वास्तविक पाकिस्तानी बासमती बजारमा लैजाने अधिकार सुरक्षित गरेको पाकिस्तानको दावी छ। नेपालमै उत्पादन प्याकेजिङ भएको बासमतीमा पनि भारतले आपत्ति जनाउँदै आएको अवस्थामा नेपालका लागि पनि यो फैसला महत्वपूर्ण हुनेछ। कानूनका विज्ञ अधिवक्ता गौरीश कृष्ण खरेलले भने यो फैसला नेपालका लागि निकै लाभदायक हुन्छ किनकि फैसलामा बासमती भारतीय उपमहाद्वीप क्षेत्रमा फल्छ भनिदियो। यसो फैसलाले नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पक्ष राख्न सहज हुने भए पनि सरकारी तवरबाट खासै पहल हुने नगरेको उनको भनाइ छ। नेपालले ईयूमा प्रतिवाद गरेपछि एपिडाले नेपालका उद्योगले लिएका बासमती ट्रेडमार्क विरूद्ध उद्योग विभागमै उजुरीको ताती लगाएको छ। एपिडाले उजुरी दिए पनि कतिपय मुद्दामा नेपाली कम्पनीले जितेका छन् तर कतिपय मुद्दा भने उसैले जितेको छ। अस्ट्रेलियाली अदालतले आफ्नो फैसलामा पनि बासमती चामल फल्ने क्षेत्र भारत बाहिर पनि रहेको भनेको छ। बासमती चामल भारतीय उपमहाद्वीपको हिमालयको फेद मुनिको क्षेत्रमा उत्पादन हुन्छ जसमा उत्तर भारतका केही भूभाग र त्यससँग जोडिएका पाकिस्तानका भूभाग पर्छन्। यो क्षेत्र इन्डो गंगेटिक मैदानको एक हिस्सा हो जसलाई बासमती उत्पादन क्षेत्र भनिन्छ फैसलामा भनिएको छ। अदालतले बासमती बारे पाककला पुस्तक शब्दकोश र अक्सफोर्ड कम्पेनियन टू फूड लगायतका स्रोत समेत अध्ययन गरेको जनाएको छ। ती स्रोतमा बासमतीलाई पाकिस्तान र उत्तर भारतमा उत्पादन हुने लामो पातलो दाना र विशेष सुगन्ध भएको चामलका रूपमा वर्णन गरिएको अदालतको फैसलामा उल्लेख छ। बासमतीलाई कुनै एक देशको प्रमाणित उत्पादनका रूपमा मात्र लिन नमिल्ने अदालतको भनाइ छ।
3: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: नेपाली पेन्ट कम्पनी जस्मिन पेन्ट तीन दशक देखि नेपाली मनको रंग
1: रेनबुल बबाल एनर्जी
2: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। पाँचथरका चिया बगानमा श्रमिक अभावका कारण उत्पादनमा गिरावट आएको छ। स्थानीय स्तरमै राम्रो आमदानी र सुविधा हुँदाहुँदै पनि युवा तथा महिला श्रमिक विदेशीने क्रम बढ़न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली अर्ग्यानिक चियाको माग बढ़दो भए पनि श्रमिक नपुग्दा बगानको क्षमता खुम्चिन थालेको छ। थप विवरणसहित पाँचथर सहकर्मी लक्ष्मी गौतमको रिपोर्ट।
3: पाँच थरको फालेलुङ र याङ्गुरक गाउँपालिकाको 1000 रोपनी क्षेत्रफलमा फैलिएको पाथिबरा टी स्टेटको बगान क्षेत्रमा हिजो आज चियाका पालुवा लह लह पलाएका छन्। दुई पात एक सुइरो भएको मुना टिपेर प्रशोधन गरी तेस्रो मुलुकसम्म निर्यात गर्दै आएको यो टी स्टेटले दैनिक 50 जनासम्म श्रमिकलाई रोजगारी दिने क्षमता राख्छ। तर हाल कम्तीमा 10-15 जना मात्रै श्रमिक काम गरिरहेका छन्। चरी भन्ज्याङमा अवस्थित पाथिभरा मात्रै होइन, पूर्वका अधिकांश चिया बगान यति बेला चिया टिप्ने श्रमिकको प्रतीक्षामा छन्। चिया बगान र कारखानाले श्रमिकलाई पत्ती टिप्दा प्रति किलो 110 रूपियाँका दरले पारिश्रमिक उपलब्ध गराउँछन्। यो बाहेक साँझ बिहान चियाको वेदरिङ, प्रोसेसिङ हुँदै केलाउने र प्याकेजिङ गर्ने काम गर्दा अतिरिक्त पारिश्रमिक उपलब्ध गराउँदै आए पनि बगानहरूले अभाव झेलिरहेको पाथिभराका संचालक राजन भट्टराई सुनाउनुहुन्छ।
4: दुई पात एक सुइरो गुणस्तरीय चियाहरू मात्र टिपाउँछौ र हामीले दुई पात एक सुइरो गुणस्तरीय चिया टिपेको श्रमिकहरूलाई प्रति केजी 110 दरले पारिश्रमिक प्रदान गर्दै आइरहेको छौं। यसकारण धेरै श्रमिकहरूले मासिक 30,000 रुपियाँ भन्दा बढी आमदानी गरिराख्नु भएको छ, जुन नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक भन्दा 1.5 गुणा बढी हो। चिया टिप्ने मुख्य सिजनमा चाहिँ हामीले मजदूर समस्या भोगिरहेका छौं। यदि तपाईँहरू पनि रोजगारको खोजीमा हुनुहुन्छ भने हामीसँग आउनुहोस्, सहकार्य गरौं। हामी तपाईँहरूलाई वर्षको 9 महिना रोजगारी दिनको लागि सक्षम छौं।
3: यसरी काम गर्दा श्रमिकले आवासीय सुविधा सहित प्रति व्यक्ति मासिक 40,000 रूपियाँसम्म कमाउँदै आएको यस क्षेत्रमा कार्यरत पुराना र अनुभवी श्रमिकहरू बताउँछन्। श्रमिकहरू क्रमशः जित बहादुर लिम्बु र शशिकला राई।
5: यहाँ त सयौंले नै पाउँछन् नि, उनीहरूले रोजगारी पाउनुको लागि चाहिँ एक नम्बरमा अब प्लकिङमा पायो, फाँगानीमा पायो, गोडमेलमा पायो, होइन प्रत्येक जन दिनै मान्छे चाहिन्छ।
6: कोही बेला हामीले अस्ति सुरु महिनामा चाहिँ 18 घन्टासम्म काम गरेको, ओटी सोटी गरेर अनि त्यसपछि अहिले चाहिँ अलिकति घटेर छौँ, पानीहरू पर्छ।
3: बगानमा चिया टिप्ने र प्रशोधन गर्ने काममा प्राय महिला श्रमिक छन्। पछिल्लो समय पुरूषसँगै महिला पनि रोजगारीका लागि विदेश जाने क्रम बढेको छ। गाउँघरमा बसेका अधिकांश महिला छोराछोरी पढाउन भन्दै सदरमुकाम सहितका बजार बसाई चढ्छन्, जसले ग्रामीण क्षेत्रमा सञ्चालन भइरहेका साना अनि मझौला उद्योग, कल कारखाना र चिया बगानमा श्रमिकको अभाव सिर्जना भएको हो। शशिकलाका अनुसार बगानमा कार्तिक 15 फागुन 15 तीन महिना बाहेक बाँकी 9 महिना निरन्तर काम गर्ने अवसर हुन्छ। यत्तिका अवसर हुँदाहुँदै पनि ग्रामीण क्षेत्रका बगान भने श्रमिक अभाव झेल्न बाध्य छन्। यस क्षेत्रमा उत्पादित चियापत्तीबाट उच्च गुणस्तरका अर्ग्यानिक अर्थोडक्स चिया उत्पादन हुन्छ। रासायनिक मल र विषादी प्रयोग नगरी उत्पादन हुने 10 धेरै फ्लेभरका चियामा प्राकृतिक मिठास, उच्च पहाड़ी सुगन्ध र विशिष्ट स्वाद पाइने भएकाले यहाँ उत्पादित चियाको माग तेस्रो मुलुकबाट आउने गरेको हो। यही गुणस्तरका कारण यहाँको चिया अमेरिका, जर्मनी, फ्रान्स, जापान, दक्षिण कोरिया, चीन लगायतका अन्तर्राष्ट्रिय बजारसम्म निर्यात हुने गरेको चिया उत्पादकहरू सुनाउँछन्।
7: हाम्रो चाहिँ जति पनि चिया उत्पादन हुन्छ यो चियाहरू चाहिँ तेस्रो मुलुकमा निर्यात हुन्छ। तेस्रो मुलुक भन्नाले भारत बाहेक अरू चाइना, क्यानाडा, जापान, युरोपियन कन्ट्रीहरू, फ्रान्स, जर्मनीहरूतिर चाहिँ निर्यात भइरहेछ।
3: न्यूनतम कतिदेखि अधिकतम कति मूल्यसम्ममा जान्छ यहाँको चिया?
7: हाम्रो चियाहरू भने नर्मल्ली विदेश निर्यात हुँदाखेरि भनेको $20-50 चाहिँ चियाको गुणस्तर हेरेर चाहिँ त्यो हिसाबले चाहिँ हामी निर्यात गरिरहेको छ।
3: चिया विस्तार आयोजना लालीखर्कको तथ्याङ्क अनुसार पाँच थर जिल्लामा मात्रै 6 चिया उद्योग तथा कारखाना र 10 चिया किसान आबद्ध चिया उत्पादक समूह क्रियाशील छन्। उद्योग र व्यक्तिगत तौरबाट जिल्लाभर 600 जमिनमा चिया रोपिएको छ। कारखाना र समूह गरी 2,000 किसान चिया खेतीमा आबद्ध भए पनि कारखाना र चिया बगानले श्रमिकको अभाव झेल्नु परेको हो।

संचालक भट्टराईका अनुसार पाथीभराले मात्रै वार्षिक 8,000 किलो चिया उत्पादन गर्दै आएको छ। श्रमिकको अभाव नभए 12,000 भन्दा धेरै किलो उत्पादन गर्न सक्ने गरी क्षमता विकास गरे पनि श्रमिक अभावकै कारण उत्पादनमा धक्का पुग्ने देखिएको संचालकहरूको प्रक्षेपण छ। अन्तर्राष्ट्रिय बजारमा अर्ग्यानिक चियाको माग बढ्दो छ। स्थानीय

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज
1: निशा तिमी उठ्ने बेला भएन भनेको तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो
2: ए अब त जानै पर्ने भएन नि हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम जेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029560580 99520160580 र 99421-08181 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी एक सम्खुवा सभा

0: नमस्कार है वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295560679 र मोबाइल नम्बर 9842287776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धथोक बाटो दूरसञ्चार जाने बाटो।
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
9: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेसलिस्ट रबिन ठटाल,
9: सम्पर्क नम्बर 9860946000
5: र 9919327775।
10: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
11: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
10: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1 प्रगति टोल,
11: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
10: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843318049।
9: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
10: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणित क्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणित क्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणित क्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9952029047, 9900090062।

0: This is Radio Songkhwasabha 95.5 MHz.
1: चायनबाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएन को साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। रोल्पाको कोटलबारमा पहिरोमा पुरिएर 10 जनाको मृत्यु, 2 जना अझै बेपत्ता। घाइते 2 जनाको उपचार हुँदै पहिरोको पूर्व संकेत थाहा पाउन सके सम्भावित क्षतिबाट जोगिन सकिने।
1: एकैचोटि धेरै पानी पर्ने, त्यसले गर्दा चाहिँ त्यो जुन माटो हुन्छ नि, माटोमा पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्यापै पहिरो जाने हुन्छ।
0: करिब 5 महिनापछि कांग्रेस पूर्व सभापति देउबा सुदेश फिर्ता आधिकारिक नेतृत्वको दावी गर्दै दुवै समूहको हानथाप। सुदूरपश्चिम प्रदेश र मुख्यमन्त्री शाहद्वारा राजीनामा, प्रदेशमा सरकार गठनको नयाँ प्रक्रिया शुरू।
2: यही रोस्टमबाट आफ्नो मुख्यमन्त्रीको पदबाट राजीनामा सभामुख मार्फत गराउन चाहन्छु।
0: नागरिकका अत्यावश्यक सवालमा गम्भीर हुन 2 संसदीय समितिको निर्देशन। हप्ताको 2 दिन विदा पुनरावलोकन तत्काल नहुने। सर्पदंशको उपचारमा प्रयोग हुने औषधि आइपुग्यो, तत्काल ढुवानी गरिने।
3: भेनमको सेरम चाहिँ 8,208 भाइल चाहिँ अहिले आइपुगेको छ, जुन चाहिँ 13,200 भाइल खरिद भएको हो।
0: र भारतको लाल किल्लामा गत वर्ष भएको कार विस्फोटमा अल कायदाको संलग्नता रहेको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको दावी। 10 राष्ट्रिय खेलकुद आगामी मंगिर 16 29 गतेसम्म कर्णालीमा हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालमा वर्खासँगै बाढ़ी र पहिरोमा परि ज्यान गुमाउनेको संख्या बढ़िरहेको छ। जोखिम क्षेत्रमा बसोबास गर्ने नागरिकले मौसमको जानकारी नियमित रूपमा लिनु, नदी किनार र पहिरो सम्भावित ठाउँबाट टाढ़ा रहनु पनि क्षति टार्न सकिन्छ। यात्रा गर्दा सड़कको अवस्था बुझेर मात्रै हिँड्नुपर्छ र रातिको अनावश्यक यात्रा गर्नुहुँदैन। सुरक्षित स्थान पहिचान गर्ने र आवश्यक परे तुरन्त स्थानान्तरण हुन तयार रहनु पनि बुद्धिमानी मानिन्छ। दिएका चेतावनीलाई व्यवस्था नगरी समयमै सतर्कता अपनाउनु नै जनधनको सुरक्षाको भरपर्दो आधार हो। अब खबर सन्तोषी रावलबाट।
5: रोल्पाको थवाङ गाउँपालिका 5 स्थित कोटलबारामा हिजो साँझ गएको पहिरोमा परेर मृत्यु भएको हुनेको संख्या 10 पुगेको छ। पहिरोमा परेका 2 जना अझै बेपत्ता छन्। घटनास्थलमा 5 जनाको शव भेटिएको थियो। बगाएर लगेको अवस्थामा प्युठानको स्वर्गद्वारी नगरपालिका 9 स्थित माडी खोलाको किनारमा 5 जनाको शव भेटिएको रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर छेत्रीले सीआईएनलाई बताउनुभयो।
6: हिजो यो थवाङ गाउँपालिका वार्ड नम्बर 5 क्षेत्रमा भारी वर्षाका कारणले ठुलो पहिरो आयो र त्यो पहिरोबाट तल्लो कटिए क्षेत्र भनौँ कि तल्लो क्षेत्रमा पहिरोले ठुलो जनधनको क्षति गरेको छ। उहा गाउँपालिका वार्ड नम्बर 5 त्यहाँ 11 घरहरू क्षति पुगेको र त्यहाँ 15 मान्छेहरू त्यसबाट प्रभावित भएको, 2 जना घाइते हुनुभएको थियो। 2 जनालाई हामीले बुटोल उपचारका लागि पठाएका छौँ भने 13 मध्ये 10 सब सञ्चालन भएको छ, 3 अहिले पनि हराइरहनु भएको छ र फेला परेका 5 शवको पोस्टमार्टम गरेर आफन्तमा बुझाइएको छ भने यो प्युठानको भिङ्गी र चर्चकेमा भेटिएका 5 शवहरू भोलि शनाखत गराउने र शव परीक्षण प्रस्ताव पनि आफन्तलाई जिम्मा लाउने काम हुन्छ।
5: पहिरोमा पुरेर मृत्यु हुनेहरूमा 18 शान्तिपुन मगर, 65 कमल बहादुर पुन मगर, 40 जुन कुमारी पुन मगर, 9 असीम पुन मगर, 6 अशोक पुन मगर, 75 दलबहादुर पुन मगर र 71 मन रखी पुन मगर रहेको प्रहरीले जनाएको छ। बेपत्ता 2 सशस्त्र प्रहरीले नेपाल प्रहरीले खोजी कार्य जारी रहेका छन्। पहिरोमा 14 परेका थिए। उद्धार गरिएका 22 हिमाल पुन मगर र 25 संजय घरती मगरलाई थप उपचारको लागि बुटोल लगिएको छ। अविरल परेको पानीले पहिरो गएको थियो। यसैबीच मध्य वर्खा भएकाले पहिरोको जोखिम हुने विज्ञहरूको भनाइ छ। पहिरोको संकेत चिन्न सके क्षति कम हुन सकिने विज्ञहरू बताउँछन्। सीआईएनसँग कुरा गर्दै पहिरो विज्ञ वसन्त राज अधिकारीले भन्नुभयो।
1: मा हामीले गरेका मानवीय क्रियाकलाप एउटा, अर्को चाहिँ हाम्रो हिमालय पर्वत श्रृङ्खला त बनिरहेछ नि त, यो त उचाइ लिइरहेछ, त्यस कारण गर्दा यहाँ भौगर्भिक हलचलहरू पनि छन् जसले गर्दा पहिलाभन्दा अलिकति फरक भइसकेको र अहिले पछिल्लो चरणमा जलवायु परिवर्तनले गर्दाखेरि जुन पानी पर्ने क्रम चाहिँ अलिकति परिवर्तन भएको छ, एकैचोटि धेरै पानी पर्ने त्यसले गर्दा चाहिँ त्यो जुन माटो हुन्छ नि, माटोमा पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्यापै पहिरो जाने हुन्छ। त्यस कारण चाहिँ कहिले काहीँ हामीलाई चाहिँ पहिरो जाँदैन जस्तो लाग्छ, तर त्यहाँ चाहिँ भौगोलिक हिसाबले भौगोलिक हिसाबले त्यो चाहिँ बनिरहेको हुन्छ, यत्तिकै
7: हुन्छ
1: पहिरोका संकेतहरू हुन्छन्। जस्तो बिस्तारै बग्ने पहिरोमा छ भने रुखहरू ढल्किने, पोलहरू ढल्किने हुन्छ, कतिपय ठाउँमा चाहिँ नि त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने सुनिन्छ, माटो मुनिबाट बाहिर निस्किँदाखेरि कतिपय चाहिँ पहिरो जाने ठाउँमा चाहिँ नि त्यो चिराहरू पर्ने होइन त्यस्तो प्रक्रियाहरू पनि देखिन्छ, र कतिपय अवस्थामा सामान्य रूपमा चाहिँ राति सुत्दाखेरि चाहिँ त्यो खेत अथवा चाहिँ बारी त्यस्तै थियो, भोलिपल्ट बिहान उठ्दाखेरि अलिकति परिवर्तन भइरहे जस्तो, अलिकति खाल्डो परे जस्तो, अलिकति सरे जस्तो, त्यस्तो भयो भने चाहिँ त्यहाँ पहिरो जान सक्ने लक्षणहरू देखिन्छन्।
7: यो संकेत दिने पहिरो त ठिकै हो, अगाडि पनि थाहा पाउन सक्यो, अब संकेतै नदिने पहिरोमा चाहिँ लास्टै डर मर्दो हुने भयो, त्यो चाहिँ कसरी थाहा पाउने त्यस्तो बेलामा?
1: हो, यसको लागि चाहिँ वैज्ञानिक विधिहरू छन्, त्यसले चाहिँ पहिरो कहाँ जान्छ भनेर भन्न सकिन्छ, त्यसको लागि अध्ययन सकिन्छ। जस्तै नेपालको कुन जिल्लाको कुन पालिकामा को कुन ठाउँमा पहिरो जान्छ भनेर चाहिँ मोटामोटी रूपमा चाहिँ हामीले चाहिँ त्यसको मूल्याङ्कन गर्न सकिन्छ, भन्न सकिन्छ, तर त्यहाँ पहिरो आएर त्यही एउटा घरलाई असर गर्छ कि गर्दैन अथवा चाहिँ पुललाई असर गर्छ कि गर्दैन भनेर चाहिँ त्यहीँ नै गएर अध्ययन गर्नुपर्ने हुन्छ र त्यसका विधि प्रविधिहरू छन् त्यो थाहा हुन्छ।
5: जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले काठमाण्ड उपत्यका सहित देशका विभिन्न भूभागमा अहिले मध्यमदेखि भारी वर्षा भइरहेको जनाएको छ। महाशाखाका अनुसार बागमती, लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ। विशेष गरी लुम्बिनी प्रदेशको तराई भूभागमा भारी वर्षा भइरहेको र ती आसपासका क्षेत्रमा अझै थप वर्षा हुने सम्भावना रहेको छ। भारी वर्षा भइरहेका क्षेत्रहरूमा ग्रेगान, वहाब, बाढ़ी, पहिरो तथा भूछिरा जस्ता प्राकृतिक प्रकोपको जोखिम उच्च रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ। वर्षा र सम्भावित विपदका कारण नागरिकको दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहणका साथै सड़क तथा हवाई यातायात सेवा समेत प्रभावित हुन सक्ने सम्भावना रहेको छ। त्यस्तै आज राति कर्णाली, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिमका केही हिमाली तथा पहाड़ी क्षेत्रमा पनि वर्षा हुन सक्ने मौसमविद हरिप्रसाद दाहालले सीआईएनलाई जानकारी दिनुभयो।
8: आज रातिलाई भने भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ। भारी वर्षाको हकमा कुरा गर्ने पर्दाखेरि चाहिँ गण्डकी र लुम्बिनी प्रदेशको हिमाली पहाड़ी भूभागको थोरै स्थानमा, कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भूभाग, साथसाथै चाहिँ गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभाग र कर्णाली प्रदेशको पहाड़ी भूभागको पनि एक दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ। र आज रातिलाई चाहिँ धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। धेरै भारी वर्षाको हकमा कुरा गर्नुपर्दाखेरि गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागको एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ।
5: मध्यसहित विभिन्न प्रदेशका तराई भूभागमा समेत मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। सरकारले सत्तामा दुई दिन सार्वजनिक विदा दिने हालको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने स्पष्ट भएको छ। राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालिन शाहको तर्फबाट जवाब दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले अन्तर्राष्ट्रिय अभ्यास र आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर यो व्यवस्था लागू गरिएको बताउनुभयो।
9: तत्कालीन इन्धन आपूर्ति असहजताका कारण इन्धन खपत कम गर्न र सार्वजनिक विदा हुने अन्तर्राष्ट्रिय अभ्यासलाई मध्यनजर गरी नेपाल सरकार मन्त्री परिषदको मिति 2082/22 गतेको निर्णयबाट मिति 2082/23 गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुई दिने विदा दिने व्यवस्था लागू गरिएको हो। हालको लागि चाहिँ दुई दिनको विदा पुनरावलोकन गर्ने कुनै पनि कार्य भएको छैन।
5: बैठकमा सांसद विष्णु बहादुर विश्वकर्माले हप्तामा दुई दिन विदा दिने निर्णय असफल विधि भएको टिप्पणी गर्दै यसले शिक्षा, व्यापार र सरकारी सेवामा गम्भीर असर पुर्याएको भनी प्रश्न गर्नुभएको थियो। यसैबीच राष्ट्रिय सभाका सांसदहरूले सुनसरी लगाइए क्षेत्रमा केही समय अघि भएका साम्प्रदायिक हिंसाका घटनामा दोषी उप कार्यवाही गरी मुलुकभर शान्ति सुव्यवस्था कायम गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा कांग्रेस सांसद विष्णु कुमारी सबकोटाले सर्वसाधारणले खाना पकाउने ग्यासको अभाव झेल्नु परेको, महँगीको मार खेप्नु परेको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको थियो।
10: ग्यास विक्रेताहरूले त्यसले 40% हामीले पुर्याउन सकेका छैनौं, त्यसले मात्रै 60% पुगेको छ, हामीले पुर्याउन सकेका छैनौं भन्ने कुराहरू आइरहेको छ। जता जाँदाखेरि पनि ग्यासको समस्या भयो भन्ने कुरा आइरहेको छ र विद्युत अहिले अब निरन्तर वृद्धि हुँदै गइरहेको छ, तर अभाव पनि त्यत्तिकै छ, झ्यापझ्याप बत्ती जाने समस्याहरू पनि भइरहेको छ। यसलाई अब कसरी निराकरण गर्ने?
5: प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिले देशभर खानेपानीको व्यवस्था सहज बनाउन सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले नागरिकको मौलिक हक तथा अनिवार्य आवश्यकताका रूपमा रहेको खानेपानीको समस्या सुल्झाउन तीन तहका सरकार र सरकारवाला निकाय बीच आपसी सहकारी हुनुपर्ने निष्कर्ष निकालेको हो। खानेपानीको आपूर्ति गर्न दायित्व सरकार र मातहतका निकायको भएको भन्दै समितिले तत्काल गम्भीर हुन निर्देशन दिएको हो।
11: नागरिकलाई स्वच्छ सुरक्षित तथा पर्याप्त खानेपानी उपलब्ध गराउने कार्यलाई उच्च प्राथमिकतामा राखी अल्पकालीन मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाई समयबद्ध रूपमा कार्यान्वयन गर्ने। दोस्रो, मधेस तथा तराई क्षेत्रमा खानेपानी व्यवस्थापन। तेस्रो, काठमाडौँ उपत्यकाको खानेपानी व्यवस्थापन। साथै राष्ट्रिय निकुञ्ज तथा अन्य निकायहरूसँगको समन्वयनमा पानी ल्याउने कार्यमा देखिएका समस्याको समाधान गर्ने।
5: प्रतिनिधि सभाको अर्थ समितिले अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका अध्यागमन तथा भन्सार कार्यालयका परिसर साँगुरा भएकाले आवश्यक विस्तार तथा व्यवस्थापन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको सभापति डाक्टर हरिहर कृष्ण हरि बुढा थोकेले बताउनुभयो।
12: अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेका अध्यागमन कार्यालय एवं भन्सार कार्यालयको परिसर साँगुरो भएकोले उक्त कार्यालयहरूको लागि परिसरको आवश्यक विस्तार एवं व्यवस्था गर्न नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिने व्यवस्था अनुगमनबाट प्राप्त भएको। दुईमा, अन्तर्राष्ट्रिय विमानस्थलहरूको भौतिक संरचनाको नियमित मरमत सम्भार गरी चुस्त दुरूस्त राखी त्यस्ता संरचनाको प्रयोग गराउँदा सर्वसाधारण नागरिकलाई आर्थिक भार नपर्ने गरी उचित नियमन तथा व्यवस्थापन मिलाउन नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिने।
5: नेपाल प्रहरीको साइबर ब्यूरोले बीभी नेपाल नामक अनलाइन मल्टी लेभल मार्केटिङ एमएलएम स्क्यामबारे सर्वसाधारणलाई सचेत गराएको छ। ब्यूरोका अनुसार उक्त अनलाइन प्लेटफर्म मार्फत लगानी योजना सञ्चालनमा रहेको जनाएको छ। यसले आम नागरिकलाई अस्वाभाविक रूपमा उच्च प्रतिफलको प्रलोभन देखाई अनलाइन स्क्याम गरिरहेको गुनासो तथा जानकारी प्राप्त भएको ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले सीआईएनलाई बताउनुभयो।
13: बीबी भन्ने छ नि, त्यसको चाहिँ कस्तो हुन्छ भने यो एउटा ग्रुप क्रिएट गरे हुन्छ कि यिनीहरूले। यो चाहिँ कस्तो भने एक हिसाबले अनलाइन के अरे यो नेटवर्किङ व्यवसाय हुन्छ नि, नेटवर्किङ व्यवसाय जस्तो हो यसको। यिनीहरूले मेम्बर बनाउने अनि थोरै पैसामा अत्यधिक प्रोफिट आउने जस्तो गरेर चाहिँ गर्ने हो यसमा। अब केही पैसा पनि सुरु सुरुको मेम्बरहरूलाई केही पैसा पनि दिन्छन् भने, अनि पछि चाहिँ जस्तो चारजना मेम्बरबाट 2-2 हजार पैसा उठायो भने सुरुको मेम्बरलाई 3 हजार दिन्छन्। भन्ने मतलब 8 हजार उठायो हुन्छ, 3 हजार दिन्छ, कुनै गाह्रो कुरा भएन। तर यो एकदमै यो ठगी हो यो।
5: साझा खबरमा अब विदेशका खबर। भारतको नयाँ दिल्ली स्थित लाल किल्ला नजिक नोभेम्बर 2025 भएको कार विस्फोटमा अल कायदासँग सम्बन्धित संगठनको संलग्नता रहेको संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको पछिल्लो रिपोर्टले जनाएको छ। अब खेल खबर। दोस्रो राष्ट्रिय खेलकुद आगामी मंगिर 16-29 गतेसम्म हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको आज बसेको 125 बोर्ड बैठकले 5 पटक 10 राष्ट्रिय खेलकुदको मिति तय गरेको हो।
0: स्थानीय खोलाले धार परिवर्तन गर्दा धानबालीमा क्षति।
14: शिवनगरलाई बचाए छम्कैया जान्छ, छम्कैयालाई बचाएको भने कहिले कोरेनातिर पानी छिर्दिन्छ, त्यस कारणले पर्मानेन्ट सल्युसनतिर जानुपर्छ।
0: दीर्घकालीन समाधान खोज्न किसानको माग, स्थानीय सरकारले पनि एकअर्काका बीच समन्वयको आवश्यकता, रिपोर्ट, तराई मधेसका समस्या उठाउने सांसदको बाचा र शुरूआती दिनको अनुभव, संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
16: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
15: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
16: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। पत्रकार किशोर श्रेष्ठ विरूद्ध जिल्ला अदालत काठमाडौँले अनुसन्धानका लागि तीन दिनको म्याद थप गर्ने थपको अनुमति लिएको छ। न्यायाधीश उमेश प्रसाद लुइटेलको इजलासले म्याद थपको अनुमति लिएको हो। श्रेष्ठलाई प्रहरीले हिजो राति ललितपुर स्थित आफ्नो निवासबाट पक्राउ गरेको थियो। यसैबीच वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणप्रति सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालले आपत्ति जनाउँदै स्थापितका न्यायिक प्रक्रियाबाट समाधानको माग गरेको छ। अकोराबका अध्यक्ष अर्जुन गिरीले आज जारी गरेको प्रेस विज्ञप्तिमा विश्व प्रेस स्वतन्त्र काउन्सिलका उपाध्यक्ष तथा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष समेत रहनुभएका श्रेष्ठलाई पक्राउ गरी उहाँको कार्यालय र निवासमा छापा मार्नुका साथै संचार सामग्री तथा उपकरण जफत गरिएको घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको भन्दै विरोध जनाउनु भएको हो। सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सुदूरपश्चिम प्रदेश सरकारले बाजुराको बड़ी मालिका र छामको रामा रोशन क्षेत्रलाई जोडेर बड़ी मालिका रामा रोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। सो विषयलाई असहमति जनाउँदै उक्त निर्णय तत्काल खारेज गर्न माग गरिएको हो। महासंघका अध्यक्ष ठाकुर भण्डारीले विज्ञप्ति निकाल्दै संरक्षणको नाममा सामुदायिक वनमाथिको स्थानीय समुदायको अधिकार हनन हुने गरी विभिन्न संरक्षित क्षेत्रहरू घोषणा तथा विस्तार गर्ने कार्यले वन क्षेत्रमा मानव अधिकारको उल्लंघन र लोकतन्त्रको उपहास भइरहेको उल्लेख गर्नुभएको छ। वनमा आश्रित स्थानीय समुदायको जीविकोपार्जन खोसिँदै गएको समेत विज्ञप्तिमा भनिएको छ। नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा करिब पाँच महिनाको उपचार पश्चात स्वदेश फर्किनु भएको छ। स्वदेश फर्किए लगत्तै नेता कार्यकर्तालाई सम्बोधन गर्दै आफ्नो पचास वर्ष लामो राजनैतिक जीवनमा भ्रष्टाचारको कुनै पनि दाग नलागेको उहाँले दावी समेत गर्नुभएको छ। यसैबीच नेपाली कांग्रेसले संसद र समिति बैठकमा आफ्ना सांसदहरूलाई मर्यादित भएर प्रस्तुत हुन निर्देशन दिएको छ। आज बसेको केन्द्रीय कार्य समितिको बैठकमा पछिल्ला दिन संसद र संसदीय समितिमा देखेको अशोभनीय विचार नराख्न समेत निर्देशन दिएको हो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिनुभएको छ। प्रदेशसभामा सम्बोधन गर्दै उहाँले राजीनामाको घोषणा गर्नुभएको हो। सर्लाईको मलंगवा र कौडेनाका दर्जनौ घरगोठ तथा सयौं बिघा धानबाली डुबानमा परिरहेको छ। गत ठूलो पानी परेपछि लखनदेही खोलामा आएको बाढ़ी बाँध भत्काएर धानबाली र बस्तीमा पसेको हो। यसबाट स्थानीय किसान समस्यामा परेका छन्।
18: साउन 18 गते लखनदेही खोलामा आएको बाढ़ी कौडेना गाउँपालिका छपकैयामा बाँध भत्काएर बस्ती र धानखेततर्फ पसेको हो। बाढ़ी पसेर कौडेना 5 छपकैयामा 800 बिघा, मलङ्गवा 5 भाटसरमा 300 बिघा र मलङ्गवा 6 खुटौनामा 500 बिघा धानखेत एक हप्ता भन्दा बढ़ी समयदेखि डुबानमा छ। खुटौनाका श्याम राय यादव:
19: भर छाती पानी चली सब डुबानेमा कोही सरकार नमेकी देखरेख गरेवाला है, बाँध के कारण हम के खेतो से उचल गए बांध में आम के कोई सुरक्षा न है बांध से।
18: भाँडसर र खुटौना दुवै सीमावर्ती गाउँ हुन्। भाँडसरका जमशेद मियाले डुबानका कारण कच्ची घर भत्किएको गुनासो गर्नुभयो।
20: अब सब डुबान में अब घर उर सब गिर गए अब हम कोई उपाय न भेलियो रस्तो नही आबे जाए के लिए रस्तो न बनेले की कोई नेता जितली तो रस्ता बना दू आबे जाए के लिए।
18: भाँडसर गांव का गुलाम मिकरानी ने भर्खरे रोपाई गरेको तीन बीघा खेत डुबान में परिरहेको छ। बस्ती र धानखेत पूरे डुबान में परिरहँदा क्षति को विवरण संकलन तथा राहत का लागि कोही सोध्न धरी न आएकोमा उहाँको चित्त दुखेको छ।
20: सब गल जाते जितना पानी अभी है एकदम उपट के पानी अभी चल रहा है। अब कई दिन पानी रहती एको गोई में धान न होती फिर दोबारा रोपे के पड़े। बीज न है बीज कहाँ से खरीद के लावे को दूसरा गाँव से यहाँ तो बीज है न केकरो। समस्या तो बहुत दिन से हुई लगभग अंदाज 15 वर्ष से हम देखते आ रहे हैं।
18: फुटौना गाँव का युवा मोहम्मद सदाम हुसैन ले लखनदेही खोला में हरेक साल लाखौं रुपया खर्चिएर बाँध कस्ने काम हुने तर व्यवस्थित र प्राविधिक हिसाबले उपयुक्त नहुँदा डुबानको समस्या हट्न नसकेको बताउनुभयो।
21: तटबन्धन राम्रो नहुनुको कारण यो त अहिले स्टार्टिङ मात्रै हो सर। यो जब आउने दिनमा यो सबै डुबान हुन्छ जुन अहिले तपाईँ हेर्नुहुन्छ नि सबभन्दा बढी मर्का भनेको हाम्रो किसानहरूलाई हो।
18: मलङ्गवा नगरपालिका छ खुटौनाका वडा अध्यक्ष राम कैलाश यादव भर्खरै रोपिएको धान बाली डुबानमा पर्दा किसानलाई समस्या भएको बताउनुहुन्छ।
22: पानी आएर डुबान पारदियो त्यो डुबान पर्दाखेरि त्यो धान बाली अब हुँदैन त्यसलाई पुनः फेरि पानी सकेपछि नयाँ धान बाली लगाउनु पर्छ। अब त्यो नयाँ धान बाली लगाउनुको समस्यालाई के अप्ठ्यारो हुन्छ आर्थिक खर्च हुन्छ अब त्यो बिउ भेटाउँदैन त्यसको।
18: लखनदेहीको बाढी पसेर सर्लाहीमा भाँडसर खुटौना सक्रौल छपकैया शिवनगर लगायत क्षेत्र वर्षेनी डुबानमा पर्ने गरेका छन्। कौडेना गाउँपालिकाका अध्यक्ष रूपेश कुमार यादव उर्फ बब्लु लखनदेहीमा व्यवस्थित बाँध कस्न ठूलो रकम आवश्यक पर्ने बताउनुहुन्छ।
14: लखनदेहीको लागि तपाईँको ठूलै बजेटको आवश्यकता पर्छ ठूलै बजेट एकैचोटिमा छ। यस्तो होइन कि आज सक्रौललाई बचाए शिवनगर जान्छ शिवनगरलाई बचाए छम्कैया जान्छ छम्कैयालाई बचाएछ भने कहिले कोरेनातिर पानी छिर्दिन्छ त्यस कारणले पर्मानेन्ट सल्युसनतिर जानुपर्छ।
18: सर्लाही दुईका प्रतिनिधि सभा सदस्य रविन महतो यस क्षेत्रका स्थानीयको यो समस्या समाधानका लागि आफू लागि परेको बताउनुहुन्छ।
23: र दीर्घकालीनको लागि यो अब तपाईँको यसलाई हामीले एउटा प्लान गरेर कडेना गाउँपालिकाका मेयर लखनदेही नदी नियन्त्रणसँग होइन नियन्त्रणदेखि लिएर सिंचाईदेखि सिडिओ साहबदेखि कडेना गाउँपालिकाको मेयरदेखि यहाँका स्थानीयका पनि केही सदस्यहरू राखेर

0: जसरी अब सत्ता पक्ष सांसदहरू अलिकति जुनियर हुनुहुन्छ, हामी चाहिँ आफूलाई सिनियर छु र अझ हामी माथि जिम्मेवारी छ त्यो बोध भइरहेको छ।
1: फरक पार्टी भए पनि सांसदहरू बीचको संवाद र जनतासँग जोड़िने उपाय, एकजना सांसदसँगको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
3: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
3: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
3: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
2: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
5: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा संवादका लागि हामीसँग नेपाली कांग्रेसका सांसद निनु कुमारी कर्ण हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू। संसद सञ्चालन भएको धेरै लामो समय त होइन, तर केही समय बितिसक्यो, कस्तो अनुभव गरिराख्नु भएको छ?
0: हामी क्राइसिसको समयमा आएका छौं, जिम्मेवारी बोध भएको जस्तो लाग्छ। जसरी अब सत्ता पक्ष सांसदहरू अलिकति जुनियर हुनुहुन्छ, हामी चाहिँ आफूलाई सिनियर छु र अझ हामी माथि जिम्मेवारी छ त्यो बोध भइरहेको छ।
5: भनेको वरिष्ठ भनेको अनुभवको आधारमा अथवा उमेरको आधारमा, के को आधारमा? त्यस्तो
0: दुवै आधारमा, अनुभवको आधारमा पनि र उमेरको आधारमा पनि। 13 वर्षको उमेरदेखि सक्रिय यो राजनीतिमा, राजनीति भन्दा पनि त्यति बेला हामी राजनीति बुझेका थिएनौ, हामीले त एउटा मुभमेन्ट बुझेका थियौ, केही यो देशमा परिवर्तन होला भनेका थियौ। हामीलाई चाहिँ त्यसरी लाग्छ, हामी चाहिँ एकदम अनुभवी छौ, यो देशको व्यवस्था बदलिन, संघर्ष गर्न र देशमा प्रत्येक कुराको व्यवस्थापन गर्नमा हामी योगदान गर्न सक्छौ जस्तो लाग्छ।
5: भनेको 46 सालको आन्दोलनको बेलामा तपाईँ 10 कक्षामा पढ्नुहुन्थ्यो र आन्दोलनमा सहभागी हुनुभयो र संसदमा पुग्नको लागि निकै लामो समय भयो, यो छिटो भयो कि अथवा ढिलो भयो?
0: संघर्ष गर्नुपर्छ, परिवर्तन ल्याउनुपर्छ र परिवर्तन ल्याउने बित्तिकै म पदमा जानुपर्छ भन्ने मेरो मान्यता थिएन। जहिले पनि समाज र राष्ट्रको निम्ति मेरो योगदान म कतिसम्म गर्न सक्छु भन्ने मात्रै मेरो उद्देश्य थियो। परिवर्तन आन्दोलन भयो, आन्दोलनमा सक्रिय भूमिका रह्यो, त्यसपछि धेरै हामीले संघर्ष गर्यौं। हामी 46 सालपछि पनि नेभी संघ हुँदै, त्यसपछि नेभी संघ हुँदा पनि हामी त्रिचन्द्र कलेजमा आउँदा पनि म सक्रिय नै थिएँ, त्यहाँ पनि काठमाडौँमा आइसकेर पनि।
5: काठमाडौँमा आएर तपाईँले शिक्षण पनि गर्नुभयो?
0: हजुर, शिक्षण त म विवाहपछि गरेको, म विवाह भन्दा पहिले, मेरो विवाह भन्दा पहिले म काठमाडौँ आएको, मेरो ब्याचलर र मास्टर्स त्रिचन्द्र कलेजबाट हो। ब्याचलर पढ्दै गर्दाखेरि त्यहाँ म जनकपुर अञ्चल सम्पर्क समितिको पनि सहसचिव थिएँ, त्यति बेला कल्याण गुरुङ अध्यक्ष हुनुहुन्थ्यो, र त्यो बेला पनि विद्यार्थी राजनीतिमा, विद्यार्थीको मुभमेन्टहरूमा सक्रिय भूमिका रहन्थ्यो मेरो।
5: भनेको तपाईँलाई छिटो चाँडो भन्दा पनि काम गर्दै गयो भने मूल्याङ्कन हुँदो रहेछ भन्ने चाहिँ अहिले तपाईँलाई
0: मलाई लागेको थियो।
5: अनि अहिले संसदमा पुगिसकेपछि, अघि तपाईँले भन्नुभयो वरिष्ठताको कुरा, त्यो अनुभवको उमेरको कुरा, त्यो बाहेक अरू के कुराहरू अझै सुधार्न पाए हुन्थ्यो, के चाहिँ राम्रो भयो भन्ने लागिरहेको छ?
0: अब यो देशमा सबैभन्दा जसरी जेएनजी आन्दोलन भयो, जेएनजी आन्दोलनको मुख्य उद्देश्य थियो सुशासन, भ्रष्टाचार मुक्त, र त्यो समयमा जुन सामाजिक सञ्जाल बन्द गरिएको थियो त्यसलाई खोल्नुपर्छ भनेर युवा समूहको एउटा मुभमेन्ट भयो। वास्तवमा देशमा सुशासन त आवश्यकै छ, त्यसप्रति मेरो एकदमै समर्थन छ, र त्यो सुशासन कायम गर्न हामी पनि, हाम्रो भूमिका महत्व हुनुपर्छ मलाई त्यस्तो लाग्छ, र भ्रष्टाचार पनि।

0: जसरी भ्रष्टाचारले जरो गाडेको छ, त्यो भ्रष्टाचार पनि मुक्तै हुनुपर्छ यो देशमा। त्यो सम्बन्धी पनि हामीले अहिलेको सरकारलाई कति साथ दिन सक्छौ भन्ने मेरो उनी चाहना नै छ, साथ दिन सकौं र यो दुईटा कुरा चाहिँ मुक्तै गर्न सकौं भन्ने मलाई लागिरहेछ।
1: अर्को चाहिँ युवाको सहभागिताको कारणले पनि तपाईँ त्यसमा खुसी नै हुनुहुन्छ होला?
0: युवा सहभागितामा खुसी छु, युवाहरूले नै संरचनात्मक कामहरू गर्न सक्नुपर्छ भन्ने लागेको छ। तथापि अहिले अब 100 दिन कटेको पनि छ, 100 दिन कट्दै गर्दाखेरि सरकारको कमी कमजोरीहरू थुप्रै नै छन्। त्यो हुँदै गर्दा पनि काम गर्न समय लाग्छ, मलाई चाहिँ सकारात्मकै पक्ष लाग्छ। राम्रै सोचिरहेको छु। अस्ति
2: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। रोल्पाको कोटल बारमा पहिरोमा पुरिएर 10 जनाको मृत्यु भएको छ, 2 जना अझै बेपत्ता छन् भने घाइते 2 जनाको उपचार हुँदैछ। पहिरोको पूर्व संकेत थाहा पाउन सके सम्भावित क्षतिबाट जोगिन सकिने विज्ञहरूको भनाइ छ। करिब 5 महिनापछि कांग्रेस पूर्व सभापति देउबा स्वदेश फर्किनु भएको छ, आधिकारिक नेतृत्वको दावी गर्दै दुवै समूहले हानथाप गरेका छन्। सुदूरपश्चिम प्रदेश प्रमुख शाहले पदबाट राजीनामा दिएपछि प्रदेशमा सरकार गठनको नयाँ प्रक्रिया शुरू भएको छ। नागरिकका अत्यावश्यक सवालमा गम्भीर हुन 2 संसदीय समितिको निर्देशन छ। हप्ताको 2 दिन विदा पुनरावलोकन तत्काल नहुने सरकारले जनाएको छ भने सर्पदंशको उपचारमा प्रयोग हुने औषधि आइपुगेको छ, अब तत्काल ढुवानी गरिने मन्त्रालयले जनाएको छ। र भारतको लाल किल्लामा गत वर्ष भएको कार विस्फोटमा अलकायदाको संलग्नता रहेको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको दावी छ। 10 औं राष्ट्रिय खेलकुद आगामी
3: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: ओ राध्यक्षी ज्यू
1: नमस्ते नमस्ते के भन्दै आउनु भयो त
0: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
1: भन्नुहोस् त त्यस्तो के कुरा थियो कुन्नी
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त हो नि तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला
0: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
2: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल
3: नाइ के बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है
4: हुन्छ बाबा हुन्छ छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि होइन र
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल
4: सम्पर्क नम्बर 0295607679 र मोबाइल नम्बर 9842082776
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादारी एक बुद्धसुक बाटो दूरसञ्चार जाने बाटो
8: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले
9: किन र काका
8: अब हेर न छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्
9: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुन चाँदी उद्योग छ त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका
8: आहा हो र नानी उसो भए त समयको बचत कारोबार गर्न पनि सजिलो
9: हजुर जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्
8: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा
9: हामी कहाँ शिरबन्दी कण्ठ सुटुक माइली तिलहरी बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
8: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ
9: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा एक तला चाँदी उपहार दिइनेछ
8: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
9: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ
8: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा
9: प्रोप्राइटर सुनु एन भीम कदाइली
8: सम्पर्क 0294400084 र 9804045827
10: ओहो लु नमस्कार है सर
11: ओहो लु नमस्कार है सर नमस्कार
10: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ कहाँ सिलाउनु भएको सुट
11: हो नि सर ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि
10: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो
12: हजुर काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ
10: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला
12: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ
10: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट दौरा सुरुवाल अल्लोको कोट ढाकाको कोट जोहारी कोट अफिसियल सुट निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ
12: होटल टेलरिङ सेन्टर खातबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो
10: डिजाइनर सुमन ठटाल 9865349444
12: र 0295901055
13: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स
14: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
15: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
14: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
15: हाम्रा सेवाहरू
14: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिइने,
15: दाँत खुल्ने, दाँत सफा गर्ने,
14: दाँतको एक्सरे गर्ने,
15: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
14: झिक्न मिल्ने आरपीडी लगाइने,
15: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
14: बाङ्गो टिङ्गो दाँत मिलाइने,
15: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
14: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
15: सम्पर्क नम्बर 0295906667 र 98422267।
16: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन?
17: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
18: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557 68, 98525557 68।
19: साथै 98525557 68 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
14: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
20: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
14: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1 प्रगति टोल,
20: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
14: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98163555553 र 98423189।
21: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
20: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि।
14: हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी 1, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98009 0062।
22: आयो सबको घर घरमा।
23: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
24: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
23: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
0: यू आर लिस्निंग टू रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
1: यसको घर घरको आँगन पुग्छ सेरो फेरो।
0: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.

0: This is Radio Sankhuasabha 95.5 MHz.
1: प्रमुख जिल्ला अधिकारीले पानी पर्ने क्रम नरोकिदा राहत एवं बेपत्ता व्यक्तिहरूको खोजी कार्यमा कठिनाई भइरहेको बीबीसीलाई बताए। उनका अनुसार पहिरोबाट भएको भौतिक क्षतिको आकलन गर्न बाँकी छ। सुनौ एक रिपोर्ट। स्थानीय अधिकारीहरूका अनुसार अविरल वर्षापछि रोल्पाको थवाङ गाउँपालिका पाँच स्थित कोटल बारामा गए राति भीषण पहिरो गएको हो। पहिरोले निम्ति आएको मानवीय क्षतिबारे रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले बीबीसीसँग भने,
2: दसजना भनेको अहिलेसम्म पाँचजनाको सनाखत भयो अरे आफन्तलाई पुगेको र अरू पाँचजनाको चाहिँ सब फेला परेको भएर सनाखत गर्न बाँकी रहेको अवस्था छ।
1: पहिरोमा परि घाइते भएका दुईजनालाई उद्धार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पुर्याइएको अधिकारीहरूले बताएका छन्। हराइरहेका तीनजनाको खोजी कार्य भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी गौतमले बताए। तर प्रतिकूल मौसमका कारण भइरहेको कठिनाई बारे उनले भने,
2: अहिले रातिको बेला पानी परिराखेको हुनाले थप खोज तलासमा पनि गाह्रो परिराखेको छ। आठ घर पुरै क्षति भएको, वरिपरी सबै क्षति भएको, बाहिरले पुरै गाउँ नै त्यहाँ भएको सबै नै डुबेको हुनाले आठ घर पुरा क्षति भएर मृतकको घरका सबै मान्छे मरेको हुनाले अरू गाई बस्तुहरू बाख्राहरू कति थिए भन्ने कुरो एकछिन
1: वर्षा रोकिएपछि भौतिक क्षतिको आकलन कार्य थालिने अधिकारीहरूले बताएका छन्। अर्को विषय, नेपाली कांग्रेसले महिनौपछि हङकङबाट आज स्वदेश फर्केका भूतपूर्व सभापति शेरबहादुर देउवाले अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ। सो पार्टीको केन्द्रीय कार्य समितिको बैठकले देउवा स्वदेश फर्केकोमा स्वागत गर्दै त्यस्तो विश्वास व्यक्त गरेको हो। विशेष महाधिवेशन मार्फत पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्दै समय सापेक्ष र गतिशील नेपाली कांग्रेस निर्माणका लागि निवर्तमान सभापतिका रूपमा अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा यो बैठक पूर्ण विश्वास व्यक्त गर्छ। बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ, कांग्रेस महाधिवेशनको पूर्व सन्ध्यामा नेपाल फर्केका देउवाको उक्त पार्टी मिलाउनमा भूमिका कस्तो हुन्छ भनेर उनी निकट नेता प्रकाश शरण महतलाई हामीले सोधेका छौं।
3: पहिलो कुरा त अब अहिले चाहिँ पहिला भएको निर्णयमा चाहिँ महत्वपूर्ण त्रुटि रहेको थियो भन्ने कुरा यो निशा दिने बेलामै त्यो उल्लेख भएको अवस्थामा आउने दिनमा पन्ध्रौं महाधिवेशनको नेतृत्व चौधौं अधिवेशनबाट निर्वाचित पार्टी सभापति शेरबहादुरकै नेतृत्वमा हुने आधार बलियो भयो र उहाँकै नेतृत्वमा पन्ध्रौं अधिवेशन हुनु त्यो चाहिँ स्वाभाविक र प्राकृतिक देखिन्छ र त्यो भयो भने पार्टीलाई एकताबद्ध बनाएर लान पनि सहज हुन्छ किनभने चौधौं अधिवेशनमा निर्वाचित केन्द्रीय समितिमा सबैको उपस्थिति छ, सबै पक्षको अहिलेको विशेष अधिवेशनमा निर्वाचित नेतृत्व समेत उपस्थिति भएकोले त्यो बाटो वास्तवमा नेपाली काँग्रेसको बृहत्तर एकताको लागि त्यो उपयुक्त बाटो हुन्छ। पार्टीमा ऊर्जा थपिन्छ, सबै पार्टी पंक्ति एक ठाउँमा जोडिन्छ र यो वर्तमान राष्ट्रिय चुनौतीलाई सामना गर्न सक्ने पार्टी निर्माण हुन्छ। त्यसपछि उहाँले यसै पनि पार्टी नेतृत्व अर्कालाई सुम्पिने हो।
4: कुरा नमिलेर विशेष महाधिवेशन भयो, त्यो सहमति नभइसकेपछि अब अदालतले वैधानिकता दियो होइन, त्यो चरण पुरा भइसक्यो।
3: तर त्यो वैधानिकतामाथि त प्रश्न उठाइसक्यो नि त निशा दिँदा
4: महाधिवेशन आयोजक समिति बनाउने भन्ने विकल्पतिर
3: होइन, आयोजक समिति भन्ने कुरा त अनि

0: गर्नुपर्छ र 15 अधिवेशन निष्पक्ष ढङ्गबाट अगाडि बढाउनुपर्छ भन्दा उहाँले त्यसलाई गम्भीरताका साथ लिनुभएन। अब यिनीहरू के गर्छन् भन्ने जस्तो जानुभयो। त्यस कारण त्यो फेज अध्याय अब समाप्त भयो, अहिले नयाँ अध्यायमा प्रवेश गरिसक्यो। त्यो अध्याय भनेको के हो भने कानूनी रूपमा पुनरावलोकनको बाटोमा, अर्कोतिर हामीले राष्ट्रिय भेलाको आयोजना पनि गरेको अवस्थामा अब यो चाहिँ गुणात्मक रूपमा परिस्थिति परिवर्तन भएको हुनाले अब त्यो पुरानो हिसाबले एउटा समझदारी बन्न अब चाहिँ गाह्रो देखियो।
1: र अहिलेको तपाईँहरू
0: शैलाजीकै नेतृत्वमा 15 अधिवेशन हुने अवस्थामा यो एकता प्रक्रिया चाहिँ अगाडि बढ्न सक्छ।
1: अनि मानौ विशेष महाधिवेशनमा आएको नेतृत्व र शेरबहादुरजीको नेतृत्वलाई समायोजन गरेर पनि हुन सक्छ।
0: समायोजन त उहाँको नेतृत्व भएपछि त उहाँ सबै त्यसरी हुनुहुन्थ्यो। 14 अधिवेशनमा निर्वाचित उहाँ दुईजना महामन्त्री
1: होइन वैधानिकता कुरा आउँछ। उनीहरूको अलिकति इस्यु के भने अब अन्तिम निर्णय भइसकेका छैन, फेरि पुनरावलोकन गर्ने भनेपछि पहिले चाहिँ वैधानिकता पाइसकेका छ। त्यसकारण विशेष महाधिवेशनलाई पनि वैधानिकता दिने गरी स्वीकार गर्ने गरी भन्ने ढङ्गको के त होला, राजनीतिक चाहियो नि त उनीहरूलाई स्पेस पनि।
0: त्यो होइन, त्यहाँको नेतृत्वलाई पनि अस्वीकार गर्ने भन्ने कुरै भएन। नेपाली काङ्ग्रेसकै साथीहरू हुनुहुन्छ, त्यस बेलामा यो आम निर्वाचन अगाडि नै नेतृत्व परिवर्तन भए मात्रै आम निर्वाचनमा राम्रो परिणाम आउँछ भन्ने नारा दिनुभयो, तर अब त्यो त सफल सिद्ध भएन, त्यो रिजल्ट नतिजा आएन। भनेपछि त अब त्यसको औचित्य पनि समाप्त, जे कारणले विशेष अधिवेशनको आयोजना गरिएको थियो त्यसको औचित्य पनि त अब खासै रहेन नि।
1: होइन, अलि मध्यमार्गी बाटो भनेको विशेषलाई पनि मान्यता दिने, चौधौको पनि अब सभापति भएको हुनाले शेरबहादुर देवाललाई पनि नेतृत्व दिएर, त्यो विकल्प हुन्छ कि हुँदैन? अथवा शेरबहादुर देवालजीले भनेको व्यक्ति अरू कुनै दोस्रो व्यक्ति तेस्रो व्यक्ति?
0: अब अहिले त्यस्तो बारेमा चाहिँ अब त्यो कुरो चाहिँ त्यस्तो सोच विचार भएको छैन, तर अहिलेसम्मको स्थिति चाहिँ यही हो। अब भोलिको दिनमा कसरी जान्छ होइन, त्यो त कस्ता कस्ता विकल्पहरू आउँछन्, के कुराले चाहिँ सबैलाई समेट्न सकिन्छ, त्यो भोलिको कुरा भयो होइन। आजसम्म कुरा चाहिँ मैले दिएँ भने त्यही नै कुरा हो अहिलेसम्मको हाम्रो छलफलको।
2: दिवानीकट काँग्रेस नेता प्रकाश शरण महत साथी शरद केसीसँग कुरा गर्दै साझा पक्षमा एउटा विषय संक्षेपमा, सरकारले सातामा दुई दिन सार्वजनिक विदा दिने अभ्यासबाट पछि नहट्ने संकेत गरेको छ। राष्ट्रिय सभाको आजको बैठकमा जवाफ दिने क्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले दुई दिने विदाको पुनर्वलोकन गर्ने गरी सरकारका तर्फबाट कुनै काम नभएको बताएकी हुन्। उनले भने
3: हालको लागि चाहिँ दुई दिनको विदा पुनरावलोकन गर्ने कुनै पनि कार्य भएको छैन। म मान्य सदस्यलाई यही निवेदन गर्न चाहन्छु।
2: मध्यपूर्वको युद्धका कारण विश्वव्यापी निम्ति ऊर्जा संकट बीच इन्धन खपत कम गर्न र अन्तर्राष्ट्रिय प्रचलनलाई समेत ध्यानमा राखी गत चैत 23 गतेदेखि वर्तमान सरकारले हप्तामा दुई दिन सार्वजनिक विदा दिँदै आएको छ। यो अभ्यासले मुलुकको आन्तरिक पर्यटनमा वृद्धि भई स्थानीय अर्थतन्त्रमा टेवा पुग्नुका साथै सेवाग्राहीलाई समेत फाइदा पुगेको मन्त्री गौतमले दावी गरिन्। उनले अगाडि थपिन्
3: यसले आन्तरिक पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ। छोटो अवधिका भ्रमण बढ्न गई देशका विभिन्न पर्यटकीय धार्मिक तथा सांस्कृतिक गन्तव्यमा आन्तरिक पर्यटकको आवागमन वृद्धि भएको छ, जसबाट आर्थिक गतिविधि विस्तार भई स्थानीय अर्थतन्त्र चलायमान बनाउन पनि सहयोग पुगेको छ।
2: सार्वजनिक प्रशासनलाई थप परिणाममुखी बनाउन, कर्मचारीको कार्य जीवनमा सन्तुलन अभिवृद्धि गर्न, ऊर्जा एवं प्रशासनिक खर्च मितव्ययी बनाउन लगायत उद्देश्यका साथ दुई दिन सार्वजनिक विदाको व्यवस्था कार्यान्वयनमा ल्याइएको सरकारले बताउँदै आएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, इजरायली सेनाले अधीनस्थ वेस्ट ब्याङ्कमा थप सेना परिचालन गर्ने जनाएको छ। आइतबारदेखि दुई प्यालेस्टिनी परिवारलाई उनीहरूकै घरभित्र थुनेर राखेका इजरायलीहरूलाई हटाउन असफल भएपछि सेनाले पछिल्लो निर्णय गरेको हो। ती इजरायलीहरू त्यहाँ बस्ती बसाल्न पुगेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
4: नाब्लुसको दक्षिणमा रहेको कुस्रा गाउँको बाहिरी क्षेत्रमा बसोबास गर्ने अबु रिदी र हसन परिवारले सहयोगका लागि अपील गरेका थिए। उनीहरूको पानी र विद्युत आपूर्ति काटिएको छ भने घरमा रहेको खाद्यान्न पनि सकिन थालेको उनीहरूले बताएका छन्। यो घटना इजरायली बस्तीका बासिन्दाहरूले गर्ने हिंसामा अधीनस्थ वेस्ट ब्याङ्कमा प्यालेस्टिनी परिवारहरूले भोगिरहेको दण्डहीनता र बढ़दो बस्ती हिंसा नियन्त्रण गर्न इजरायली सुरक्षा फौजहरूले सामना गरिरहेको कठिनाईतर्फ ध्यान आकर्षण गराउने पछिल्लो घटना हो। कुस्राबाट रातभरि सार्वजनिक गरिएका भिडियोहरूमा बुलडोजर सहित करिब एक दर्जन इजरायली सुरक्षा गाड़ीहरू देखिन्छन्। अर्को भिडियोमा प्यालेस्टिनी गाउँतर्फ जाने सड़कमा इजरायली सुरक्षाकर्मीहरूको लामो लाइन देखिन्छ। उक्त गाउँ अझै पनि बन्द सैन्य क्षेत्रका रूपमा कायम छ। स्थानीय संचार माध्यमका अनुसार

0: नजिकै रहेको एउटा इजरायली बस्तीको चौकी पनि भत्काइएको छ। आइतबारदेखि आफ्नै घरमा बस्तीका मानिसहरूले घेराबन्दीमा राखेका कुसाय अबु रिदीले बीबीसीलाई बताए अनुसार राति फेरि घरमा आक्रमण भएको थियो। केही बस्तीका मानिसहरू अझै पनि उक्त क्षेत्रमा रहेको उनले बताए। उक्त सम्पत्तिका मालिक उनका भाइ प्यालेस्टिनी अमेरिकी व्यवसायी हुन्। उनले यो विषयमा अमेरिकी दूतावासमा समेत उजुरी दिएका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बजे हो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: आज विक्रम सम्बत 2083 साल साउन 29 गते शुक्रबार श्रावण शुक्ल द्वितीय 14 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: देउवा फर्केर सम्पर्क कार्यालयमा सीमित। रोल्पामा पहिरोमा परि 10 जनाको मृत्यु। सुदूरपश्चिममा नयाँ सरकार बन्दै संचार माध्यममाथि दबाव बढ़ाउँदै सरकार। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको विश्वका 165 देशका पर्यटक शीर्षकको शुभ समाचार।
0: अन्नपूर्ण संरक्षण क्षेत्रमा गत वर्ष 11 लाख पर्यटकले भ्रमण गरेका छन्। यो क्षेत्रमा 6 लाख आन्तरिक पर्यटक पुग्दा 5,08,476 पर्यटक विदेशी घुम्न आएका थिए। यो संख्या हालसम्मकै बढ़ी मानिएको छ। अन्नपूर्ण क्षेत्रमा आर्थिक वर्ष 2082-83 घुम्न आएका 5 लाख भन्दा बढ़ी विदेशी पर्यटक 165 देशका रहेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप प्रमुख डाक्टर रविन कडरियाले बताउनुभयो। उहाँले भन्नुभयो अन्नपूर्ण क्षेत्रमा एक वर्षमा 165 देशका नागरिकले भ्रमण गरेका छन्। पदमार्गले विश्व जोड़ेको छ। एकैसाथ विश्वभर यहाँका पदमार्गको प्रचार भएको छ। गत वर्ष यति धेरै मुलुकका नागरिकको भ्रमणले अन्नपूर्ण क्षेत्र विश्व पर्यटनको पहुँचमा रहेको सन्देश दिएको एक्यापले जनाएको छ। उहाँले भन्नुभयो जति धेरै मुलुकका पाहुना आए त्यति नै बढ़ी प्रचार प्रसार हुने हो। उनीहरूले खिचेका तस्वीर भिडियोले विश्वभर अन्नपूर्ण क्षेत्रको थप प्रवर्धन भएको छ। अघिल्लो आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्र घुम्न आएका पर्यटक मध्ये सबैभन्दा बढ़ी भारतीय छन्। आर्थिक वर्ष 2082-83 भारतका मात्र 3,75,797 पर्यटक अन्नपूर्ण क्षेत्रमा घुमघामका लागि आएका छन्। दोस्रोमा रहेको चिनिया पर्यटकको संख्या 12,539 रहेको छ। तेस्रो नम्बरमा रहेको अमेरिकी पर्यटकको संख्या 9,884 रहेको छ।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो। बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज त एकाएक शाकाहारी भइस रे कमजोर होला है कमजोर।
6: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
5: जे पाए त्यही खालास अनि रोगले समात्ला।
6: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। करिब 5.5 महिना विदेश बसाएपछि बिहिबार स्वदेश फर्किएका नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा विमानस्थलबाट सिधै आफ्नो पक्षको सम्पर्क कार्यालय चुन्दै विपुगेका छन्। देउवा फर्किएसँगै नेपाली कांग्रेसभित्रको विवाद थप तरंगित भएको छ। दिउँसो 12:30 बजेतिर थाई एयरको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका देउवालाई स्वागत गर्न नेपाली कांग्रेस संस्थापन इतर पक्षका नेता तथा कार्यकर्ता विमानस्थल क्षेत्र पुगेका थिए। देउवालाई विमानस्थलमा बाजा गाजा र सांस्कृतिक झाँकी सहित स्वागत गरियो। उनको स्वागतमा विमानस्थल अगाडि सुदूरपश्चिम प्रदेशका कांग्रेस कार्यकर्ताले झाँकी प्रदर्शन गरेका थिए। देउवालाई स्वागत गर्न ठूलो तामझाम गरिएको थियो। देउवा नेता कार्यकर्ता र शुभेच्छुकसँगै इतर पक्षको सम्पर्क कार्यालय चुन्देवी पुगेका थिए। संस्थापन इतर पक्षका नेता कार्यकर्ता देउवालाई स्वागत गर्न विमानस्थल प्रवेश गर्ने गोल्डेन गेट अगाडि नमस्ते गेट अगाडि र तिलगंगा आँखा अस्पताल अगाडिको खाली ठाउँमा भेला भएका थिए। देउवालाई स्वागत गर्न सुदूरपश्चिम प्रदेशबाट इतर पक्षका कार्यकर्ता दुईवटा बस रिजर्भ गरेर बुधबार का दिन नै काठमाण्डु आएका थिए। केही कार्यकर्ता भने जहाजबाटै काठमाण्डु आएका थिए। विमानस्थलबाट सनरूप गाड़ीमा हात हल्लाउँदै चुनदेवी पुगेका देउवाले त्यहाँ उपस्थित नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै वर्तमान सरकारप्रति कड़ा टिप्पणी गरे। देउवाले आफूलाई राजा ज्ञानेन्द्रले समेत अप्ठ्यारोमा पार्न नसकेको भन्दै यिनीहरूले के गर्न सक्छन् समेत भने सरकारप्रति आक्रामक देखिएका देउवा अदालतप्रति भने नरम देखिएका थिए। उनले सम्पत्ति शुद्धिकरण लगायत विषय उठाएर सरकारले आफूलाई दुःख दिन खोजेको बताए। उनले आफूमा बदलाको भावना भने नभएको बताएका छन्। गत भदौ 23-24 गतेको जेएनजी आन्दोलनका क्रममा सांघातिक आक्रमणमा परिघाइते भएका देउवा फागुन 13 गते उपचार गर्न सिंगापुर एयरलाइन्स उडानबाट सिंगापुर पुगेका थिए। चैत 7 गते उनी थप उपचार गर्न भन्दै सिंगापुरबाट हङकङ पुगेका थिए। स्वदेश फर्केपछि देउवाले एउटा अपील पनि जारी गरेका छन्। अपीलमा उनले शक्ति प्राप्त गर्न होइन राष्ट्रिय एकता सुदृढ गर्न आफू फर्किएको उल्लेख गरेका छन्। उनले प्रतिशोधको बाटो नभई मेलमिलापको मार्ग रोज्नुपर्नेमा जोड़ दिँदै राष्ट्रिय एकताका लागि सर्वपक्षीय सहकार्य आवश्यक रहेको समेत बताएका छन्। चुनदेवी स्थित इतरपक्षको सम्पर्क कार्यालयमा पार्टी सभापतिकै हैसियतमा देउवाको छुट्टै नेम प्लेट राखिएको छ। सम्पर्क कार्यालयमा सभापति शेरबहादुर देउवा लेखिएको नेम प्लेट र बोर्ड टाँसिएको छ। इतरपक्षले विशेष महाधिवेशनबाट सभापति भएका गगन थापाको नेतृत्व अस्वीकार गर्दै देउवा नै सभापति रहेको दावी गर्दै आएको छ। निर्वाचन आयोग र सर्वोच्च अदालतले गगन थापाको नेतृत्वलाई मान्यता दिएपछि देउवा पक्षले निर्णयमा पुनरा अवलोकन गर्न दिएको निवेदनलाई सर्वोच्चले निस्ता दिएको छ भने इतर पक्षले शुक्रबारदेखि काठमाण्डुमा भेला बोलाएको छ। भेलालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम छ। नेपाली कांग्रेसले पार्टीमा विवाद बढ़ेका बेला पूर्व सभापति देउवाले अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास लिएको छ। नेपाली कांग्रेस केन्द्रीय समितिको बिहिबार बसेको बैठकपछि प्रवक्ता देवराज चालिसीले जारी गरेको विज्ञप्तीमा यस्तो विश्वास व्यक्त गरिएको छ। 5.5 महिनापछि फर्किए देउवा विमानस्थलबाट सिधै चुनदेवी सम्पर्क कार्यालयमा। शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: रोल्पामा बस्ती नै बग्यो, पुरिएका मध्ये 10 शव भेटियो, 3 अझै बेपत्ता। शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। रोल्पाको थपाङ गाउँपालिका 5 वा कोटल 12 गाउँ बुधबार दिउँसोसम्म सामान्य थियो। स्थानीय नियमित कामकाजमै थिए। साँझ 6 बजेपछि करिब 1.5 घण्टासम्म भारी वर्षा भयो। वर्षाकै बीच स्थानीयले पशु चौपाया भित्र्याउने काम गरे। बेलुका 7:30 बजेतिर कोटल 12 गाउँको सिरानबाट 81 लेदो सहितको भेल खस्यो। वर्षा कम हुनै लाग्दा 81 ठूलो आवाजमा माथिबाट लेदो सहितको पहिरो खस्दा स्थानीय घरबाट निस्कनै सकेनन्। पहिरोमा परेर नयाँ र पुराना गरेर गाउँका 11 घरगोठ पुरिए। ती घरभित्र रहेका 13 पनि पुरिए। 81 लेदो सहितको पहिरो खसेपछि कोही भाग्न सकेनन्। माथिबाट आएको पहिरोमा सबै पुरिए। छिमेकी गाउँका ढुकमन रोका मगरले भने पहिरो खस्दा ज्यान जोगाउने क्रममा भागेका 3 मध्ये 2 युवाले मात्र ज्यान जोगाए। गम्भीर घाइते भएकालाई सुलीचौर हुँदै बुटबल पठाइएको उनले बताए। पहिरोमा घर पुरिएर ज्यान जोगाउने प्रयास गरेकी स्थानीय 18 वर्षीय शान्ति पुनसहित 13 घरसँगै पहिरोभित्रै फँसे। पहिरो खस्दा भागेर जोगिएका घाइते 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय सञ्जय घरती मगरले प्रहरीलाई 100 नम्बरमा घटनाबारे जानकारी गराएका थिए। लगत्तै घटनास्थल पुगे पनि रातिको समयमा भएकाले प्रहरी र स्थानीयले उद्धार कार्यलाई तीव्रता दिन सकेनन्। वर्षासँगै विद्युत लाइन समेत अवरूद्ध भएको थियो।
2: सुदूरपश्चिम प्रदेशमा प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बिहिबार दिएको राजीनामा प्रदेश प्रमुख नजीर मियाले स्वीकृत गरेका छन्। प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका शाहले त्यसपछि प्रदेश प्रमुख समक्ष पत्र बुझाएका थिए। एमाले दिएको समर्थन असार 31 फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। उनी कांग्रेसबाट मुख्यमन्त्री भएका थिए। नयाँ सरकारका लागि शुक्रबार 11 बजेसम्म दावी गर्न दलहरूलाई आह्वान गरिएको छ। शाहको राजीनामा पछि सुदूरपश्चिम प्रदेशका 5 मुख्यमन्त्री नेपाली कम्युनिष्ट पार्टी नेकपा सुदूर प्रदेशसभा संसदीय दलका नेता खगराज भट्ट बन्ने सम्भावना छ। यो प्रदेशमा कांग्रेस एमाले गठबन्धन टुटेपछि एमाले नेकपा गठबन्धन बनेको छ।
0: ब्याङ्कले ऋण दिएको अनुसन्धान प्रहरीले गर्ने कि राष्ट्र ब्याङ्कले। शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले विक्रम सम्बत 2076 बैंक अफ काठमाण्डु बीओके का तत्कालीन प्रमुख कार्यकारी अधिकृत सीईओ लगायत 11 कर्मचारीलाई पक्राउ गर्यो। प्रहरी अनुसन्धानपछि खोलाको बगर धितो राखेर ऋण दिएको भन्दै ब्यांकिङ कसुर तथा नक्कली कृत्य कागजातमा आरोपमा उच्च अदालतमा मुद्दा चलाइयो। अदालतले 3 वर्ष अघि ऋणी सुरेन्द्र श्रेष्ठलाई दोषी ठहर गर्यो। सीईओ सहित 10 कर्मचारीले सफाई पाए। यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। प्रभु ब्यांकका पूर्व अध्यक्ष देवी प्रकाश भट्टचन्द, पूर्व सीईओ अशोक शेरचन्द लगायत कर्मचारी जोड़िएको ब्यांकिङ कसुरमा सीआईबीले कार्तिक 2082 अनुसन्धान थाल्यो। प्रभु ब्यांक र प्रभु मनी ट्रान्सफर बीचको कारोबार अनुसन्धान सकिएपछि सरकारी वकिलको कार्यालयले उच्च अदालतमा मुद्दा दायर गर्यो। यो पनि विचाराधीन छ, जबकि साउन 2082 राष्ट्र ब्यांकले यस ब्यांकमा विशेष निरीक्षण गरेको थियो। राष्ट्र ब्यांकले कसुर नदेखेको कारोबारमा प्रहरी अनुसन्धानले ठूलै कैफियत देखाएपछि मुद्दा चलेको हो। स्मार्ट टेलिकमले 29 पुष 2076 इन्भेस्टमेन्ट मेगा ब्यांकको कालीमाटी शाखाबाट दूरसंचारका पूर्वाधार सामग्री आयातका लागि प्रतिपत्र एलसी खोल्न ऋण सम्झौता गर्यो। 5.82 अर्ब करोड़को यस्तो ऋण सम्झौतामा ओभरड्राफ्ट, दीर्घकालीन कर्जा, प्रतिपत्र, बिल, ब्यांक जमानत र अल्पकालीन शीर्षकका कर्जाहरू लिइयो। यस्तो कर्जाका लागि स्मार्ट टेलिकमले मेसिनरी तथा औजार धितो राखेको थियो। ब्यांकले यही आधारमा स्मार्ट टेलिकमलाई ऋण दियो। ब्यांकले धितो मानेको औजार तथा मेसिन सरकार मातहत गएपछि आफ्नो रकम उठाउन धितो लिलामी प्रक्रिया अगाडि बढ़ायो। अहिले यही विषयमा सीआईबीले अनुसन्धान गरी मुद्दा दायर गरेको छ। राष्ट्र ब्यांकले यसमा केही बोलेको छैन। यी 3 विषयमा मात्रै होइन, ब्यांकले ऋण दिएका अन्य मामिलामा पनि प्रहरीले अहिले अनुसन्धान तीव्र पारेको छ। राष्ट्र ब्यांकले नियमित नियमन र सुपरिवेक्षणका क्रममा कैफियत भेटाउँदैन, तर सीआईबीको अनुसन्धानले धमाधम कैफियत देखाइरहेको छ। यही कारण कतिपय ब्यांकहरू पक्राउ परिरहेका छन् भने कतिपयले मुद्दा खेपिरहेका छन्। यस विषयमा राष्ट्र ब्यांक मौन छ। विभिन्न ब्यांकका प्रमुख कार्यकारीदेखि कर्मचारीहरू पक्राउ परे पनि नियमन गर्ने मुख्य जिम्मेवारी बोकेको संस्थाका अधिकारीमाथि कुनै अनुसन्धान भएको देखिदैन। आफ्नो नियमन कार्यक्षेत्रभित्र रहेका संघ संस्थामाथि अनुसन्धान र कार्यवाही भइरहँदा राष्ट्र ब्यांकको मौनता सर्वत्र चासोको विषय बनेको छ। ब्यांकले ऋण दिएको अनुसन्धान प्रहरीले गर्ने कि राष्ट्र ब्यांकले, शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
2: सरकारले कक्षा 5 सम्म अध्ययनरत विद्यार्थीलाई आन्तरिक परीक्षा लिन बन्द गरेपछि मूल्यांकनका लागि विद्यालयहरूले वैकल्पिक विधि अनुसरण गर्न थालेका छन्। शुरूमा वैकल्पिक विधिबाट विद्यार्थीको मूल्यांकन गर्न असहज महसुस भए पनि अहिले भने बानी परेको यसमा संलग्न शिक्षकहरूले प्रतिक्रिया दिएका छन्। तर एकै कक्षामा धेरै विद्यार्थी भएको विद्यालयमा भने झन्झटिलो भएको अनुभव पनि शिक्षकहरूको रहेको छ। गत चाहिँ 13 गते बसेको मन्त्री परिषदको बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी कार्यसूचीले कक्षा 5 सम्म आन्तरिक परीक्षा लिने कार्य पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो। आन्तरिक परीक्षाको सट्टा विद्यार्थीलाई मनोवैज्ञानिक असर र दबाव नपर्ने गरी वैकल्पिक मूल्यांकन प्रणालीको विकास गर्ने उक्त कार्यसूचीको बुदा नम्बर 89 उल्लेख गरिएको छ। सही अनुसार विद्यार्थीको मूल्यांकन शुरू गरिएको विद्यार्थीहरूको भनाई छ। जोजे स्थित बाल सेवा माध्यमिक विद्यालयका प्रधानाध्यापक मन्जु पाठकले विद्यार्थीको आन्तरिक मूल्यांकन गर्न अप्ठ्यारो नभएको तर शिक्षकहरूलाई कार्यबोझ भने बढ़ेको बताउनुभयो। हरेक विद्यार्थीको छुट्टी अभिलेख व्यवस्थापन गर्नुपर्ने भएका कारण यसमा संलग्न शिक्षकलाई बोझ बढ़ेको उहाँको भनाई छ। तर यसअघि पनि कक्षा 1-3 सम्म निरन्तर मूल्यांकन प्रणाली अर्थात क्यास मार्फत विद्यार्थीको मूल्यांकन गरिरहेको हुनाले नौलो काम नभएको पाठकले बताउनुभयो। सरकारले शासकीय सुधार सम्बन्धी कार्यसूची सार्वजनिक गरेपछि विद्यार्थीको मूल्यांकनलाई सहज बनाउन शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले विकास गरेको कक्षा 4 र 5 का विद्यार्थी मूल्यांकन सम्बन्धी मार्गदर्शन 2083 जारी गरेको थियो। मार्गदर्शनमा विद्यार्थी मूल्यांकनका लागि कक्षा सहभागिता, लिखित तथा मौखिक कार्य, परियोजना कार्य, प्रयोगत्मक कार्य, व्यवहार अवलोकन, विद्यार्थी कार्यको प्रदर्शन, घटनावृत्त अभिलेख, स्वर सहपाठी मूल्यांकन तथा अभिभावकको प्रतिक्रिया लगायत उपाय सुझाइएको छ। शुरूमा नौलो बानी परेपछि सहज शीर्षकमा आजको गोर्खा पत्र दैनिकमा यो खबर छ।
0: संचार माध्यममाथि दबाव बढ़ाउँदै सरकार, शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। प्रहरीले जनआस्था साप्ताहिकका प्रकाशक एवं सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान अघि बढ़ाएको छ। प्रहरीले श्रेष्ठलाई नागरिकको वैयक्तिक गोपनीयता उल्लंघन गरेको कसूरको अनुसन्धानका सिलसिलामा पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रमुख एवं एसएसपी दिलीप घिमिरेका अनुसार सप्तरी तीनका सांसद अमरकान्त चौधरीको उजुरीका आधारमा उनी पक्राउ परेका हुन्। श्रेष्ठले संचार माध्यम सम्बन्धी कानून र आचार संहिताको आधारभूत मूल्य मान्यताको समेत पालना नगरेको संचारसँग सम्बद्ध विभिन्न संघ संस्थाको आरोप छ। त्योभन्दा गम्भीर विषय श्रेष्ठ प्रकाशक एवं सम्पादक रहेको जनआस्था साप्ताहिकको कार्यालय र उनको घरमा प्रहरीले छापा मारेर कम्प्युटर लगायत संचार उपकरणहरू नियन्त्रणमा लिएको छ। यसले संविधान प्रदत्त गोपनीयताको हक मात्र उल्लंघन भएको छैन, संचार माध्यम र संचार कर्मीले स्रोतको सुरक्षा गर्ने अधिकारको पनि हनन गरेको छ। संचार माध्यममाथि अनुदार रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको वर्तमान सरकार श्रेष्ठलाई देखाएर सिंगो नेपाली संचार माध्यम र संचार कर्मीमाथि थप दबाव बढ़ाउने रणनीतिमा रहेको विश्लेषण गर्न थालिएको छ। पत्रकारले जे पनि लेख्न पाउनुपर्छ भन्ने नभएको जनाउँदै यस क्षेत्रका एक जानकारले भने, तर संचार क्षेत्रलाई कमजोर गर्ने र दबावमा पार्ने सरकारी रणनीति भएको देखिन्छ। ती जानकार कुनै पनि संचार गृहलाई जथाभावी समाचार प्रकाशन तथा प्रसारण गर्ने अधिकार भने नभएको बताउँछन्। संचार माध्यममाथि दबाव बढ़ाउँदै सरकार शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
2: दक्षिण कोरियाको राजधानी सियोलबाट 130 किलोमिटर उत्तर पूर्वमा पर्ने याङ्गु काउन्टीका किसान ली साङ हयुकले आलु निकाल्न खेत खने तर बचाउन लायक एउटा पनि आलु भेटिएन। एक साता अघिसम्म गाङओन प्रान्तमा रहेको उनको खेतको अवस्था सामान्य देखिन्थ्यो। एक सातापछि कन्दा आलु कुहिन थालेका थिए, आलु उसिनिएका थिए। अत्याधिक गर्मीले जमीन नै भट्टी जस्तो बनेपछि आलु कुहिएका हुन्। यो एक दुईवटा खेतको मात्र अवस्था होइन, यसलाई शब्दमा कसरी व्यक्त गरौं, निकै दुःख लागेको छ उनले स्थानीय प्रसारक संस्था एमबीएससँग भनेका छन्। उनको नष्ट भएको बाली पूर्व एसियामा यसपटकको गर्मीको चरम उदाहरण हो। पछिल्ला केही सातामा दक्षिण कोरिया, जापान र हङकङमा कीर्तिमान तोड्ने गर्मी छ। अगस्त 2 दक्षिण पूर्वी शहर याङसानमा तापक्रम 42.5 डिग्री सेल्सियस पुग्यो। आधुनिक मौसम मापन शुरू भएता सन् 1904 दक्षिण कोरियामा रेकर्ड गरिएको सबैभन्दा उच्च तापक्रम हो। कोरियाको रोग नियन्त्रण निकायका अनुसार गर्मीका कारण हालसम्म कम्तीमा 31 जनाको मृत्यु भइसकेको छ। त्यस्तै 9 लाख भन्दा बढ़ी पशुधन र 14 लाख माछा मरेका छन्। अधिकारीहरूले गर्मी सम्बन्धी चेतावनी जारी गर्दै मानिसलाई तत्काल सबै बाह्य गतिविधि रोक्न आग्रह गरेका छन्। दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले मन्त्री परिषदलाई सम्बोधन गर्दै यस्तो मौसम यसअघि अनुभव नगरेको बताएका छन्। प्रचण्ड गर्मीले जमीन भित्रै उसिनिए आलु शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।